नमस्कार, शुभ प्रभात। मेरो मुखको 213.7 मीटर तथा 1404 किलो हर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोता, आज विक्रम सम्वत 2083 सालको जेठ 6 गते, तदनुसार अंग्रेजी वर्ष 2026 को मई महिनाको 20 तारीक आज बुधबार। श्रोता, सदाझै बिहानको 6:30 हामी उपस्थित भइसकेका छौं। आजको अधिवेशन लिएर आकाशवाणी गान्तोकका समस्त श्रोताहरूलाई आजको यस अधिवेशनमा हार्दिक स्वागत अभिवादन। कार्यक्रमलाई आरम्भ गर्दैछौ मंगल ध्वनिबाट।

श्रोता कार्यक्रम भक्ति प्रभातमा आध्यात्मिक आनन्दको अनुभूति गरौं भक्तिमय भजन श्रवण गरेर संध्या मुखर्जीको स्वरमा।

0: श्रोता, अध्यात्म नै जीवनको शान्तिको गन्तव्य हो, आत्मिक सन्तुष्टिको प्राप्तिको सम्भावना पनि अध्यात्म नै हो। श्रवण गरिरहेका थियौं भक्तिमय भजन सन्ध्या मुखर्जीको स्वरमा। हौस्तै नै भजनहरूसँगै कार्यक्रम भक्ति प्रभात यही सिद्धिन्छ। हामी आकाशवाणीको कान्तु केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। श्रोता, सुन्नुहोस् आजको अधिवेशनमा प्रस्तुत गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। श्रोता, अहिले केही क्षणपछि 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले संस्कृत अनि हिन्दीमा समाचार। 7:05 पालो रहनेछ कार्यक्रम गोल्डन मेलोडीजको। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाइनेछ नेपालीमा समाचार। 7:35 सदा चाहिँ लिएर आउनेछौ कार्यक्रम प्रणाम सिक्किम। 8:15 अनि 8:30 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार। 8:08 अनि 8:30 आकाशवाणीको शिलङ केन्द्रबाट पूर्वोत्तर समाचार अंग्रेजीमा। 8:40 नेपाली आधुनिक गीतहरूको संघालु कार्यक्रम गीतिमाला। श्रोता, आज बिहान 9:30 प्रस्तुत गर्नेछौ कार्यक्रम स्वास्थ्य सल्लाह। जस अन्तर्गत यहाँले सुन्नुहुनेछ कानको हेरचाह सम्बन्धित केही ज्ञानवर्धक अत्यन्त उपयोगी जानकारी अनि अन्य विविध कार्यक्रमहरू लिएर आउनेछौ। यतिखेर बिहानको 6:55 भइरहेको छ। यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमले संस्कृत अनि हिन्दीमा समाचार।
1: इयम् आकाशवाणी। सम्प्रति वार्ताः श्रूयन्ताम् प्रवाचकः डॉक्टर गणेश हेगडे। अथ वार्ताः।

श्रोता सुन्नुभयो यति मिठो कोसेली मोहम्मद रफी र लता मंगेशकरको आवाजमा अञ्जना चलचित्रबाट लिएका थियौं 1969 रिलीज भएको यो फिल्ममा मोहन कुमार यस फिल्मलाई निर्माण गर्नुभएको हो अनि निर्देशन पनि उहाँकै रहेको छ। यो चलचित्रमा राजेन्द्र कुमार, बबिता प्राण, प्रेम चोपड़ा र निरुपा रोयले अभिनय गर्नुभएको थियो अनि संगीत दिनुभएको थियो लक्ष्मीकान्त प्यारेलालले। सुनुभयो मोहम्मद रफी र लता मंगेशकरको आवाजमा कार्यक्रम गोल्डन मेलोडीजको यो कोसेली सुनाउँदैछौ अघिल्लो गीत मिलन चलचित्रबाट।

श्रोता, यहाँले सुनिरहनु भएको थियो कार्यक्रम गोल्डन मेलोडीजको यो अन्तिम कोशली हेमन्त कुमारको स्वरमा 1962 बक्स अफिसमा सुपरहिट बनेको चलचित्र विशाल बादबाट यो गीत लिएका थियौं। यस फिल्मका गीतहरू पनि लता मंगेशकर र शकिल पतायुनीले लेख्नु भएको थियो। अत्यन्तै पुराना हिन्दी फिल्मी गीतहरू सुनाउने गर्छौ कार्यक्रम गोल्डन मेलोडीजमा। श्रोता, पुराना ती मधुर गीतहरू मनभित्र आज पनि जीवित हुन्छन्। रेडियोको सानो संसारमा मायाका भावनाहरू पनि संगीत बन्छन्। रफीको स्वरले मन छुन्छ, लताको धुनले आँखा रसाउँछ, किशोरका हाँसो मिसिएका गीतहरूले जीवनलाई फेरि सजाउँछ अनि तपाईंलाई रमाइलो गराउने गर्छौ। यिनै गीतहरू सुनाएर कार्यक्रम गोल्डन मेलोडीजमा हौस श्रोता, यिनै प्रस्तुतिहरूसँगै बिहानको 7:25 जाने लागेको छ। अब यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् समाचार। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वे, स्वीडेन, नेदरल्याण्ड्स र युएईको भ्रमण पूरा गरी पाँच देशको आफ्नो भ्रमणको पाँचौं तथा अन्तिम चरणमा इटली पुग्नु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले जेनेभामा

0: उन्नासियौं विश्व स्वास्थ्य सम्मेलनमा विश्वव्यापी स्वास्थ्य कवरेज डिजिटल स्वास्थ्य नवप्रवर्तन र विश्वव्यापी स्वास्थ्य एकबद्धताप्रति भारतको प्रतिबद्धतालाई पुष्टि गर्नुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा आउनुहुनेछ। एक देश एक चुनावको मुद्दालाई सम्बोधन गर्न गठित संयुक्त संसदीय समितिका सदस्यहरू हिजो गुजरातको तीन दिने भ्रमणमा पुगेका छन् र आईपीएल क्रिकेटमा राजस्थान रॉयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेपछि प्लेअफमा पुग्ने सम्भावना यथावत राखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वे स्वीडेन नेदरल्याण्ड र यूएई को भ्रमण पूरा गरे पाँच देशको आफ्नो भ्रमणको पाँचौं तथा अन्तिम चरणमा इटली पुग्नु भएको छ। उहाँको नर्वे भ्रमणको सारांश जहाँ उहाँले प्रधानमन्त्री जोनास गहर स्टोरसँग द्विपक्षीय सम्झौता गर्नुभयो र तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुभयो। अस्लोबाट हाम्रो संवाददाताको एक रिपोर्ट।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले हरित परिवर्तन, नीली अर्थव्यवस्था, जहाज निर्माण, स्वास्थ्य और रक्षा जैसे क्षेत्रों में निवेश के लिए नॉर्डिक देशों को आमंत्रित किया। नेताओं ने पहलगाम में हुए आतंकवादी हमले सहित सभी प्रकार के आतंकवाद की स्पष्ट और कड़ी निंदा की। सारे प्रधानमंत्रियों ने भारत नॉर्डिक देशों के सहयोग को और गहरा करने की अपनी प्रतिबद्धता दोहराई। अगला शिखर सम्मेलन फिनलैंड में हेलसिंकी में आयोजित किया जाएगा। संगीता गुड़बोले, आकाशवाणी न्यूज, ओस्लो, नॉर्वे।
0: केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले जेनेभामा उनासीौं विश्व स्वास्थ्य सम्मेलनमा विश्वव्यापी स्वास्थ्य कवरेज डिजिटल स्वास्थ्य नवप्रवर्तन र विश्वव्यापी स्वास्थ्य ऐक्यबद्धताप्रति भारतको प्रतिबद्धतालाई पनि पुष्टि गर्नुभयो। हिजो वैश्विक स्वास्थ्यलाई नयाँ रूप दिन एक साझा जिम्मेवारी भन्ने विषयवस्तुमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै श्री नड्डाले सम्पूर्ण सरकार र सम्पूर्ण समाज दृष्टिकोणमा आधारित विश्वव्यापी स्वास्थ्य कवरेजतर्फ भारतको प्रगतिमाथि प्रकाश पार्नुभयो। स्वास्थ्य मन्त्रालयले विश्वव्यापी सम्मेलनलाई यो पनि जानकारी दिनुभयो। भारतले देशभरि 1,85,000 भन्दा बढी आयुष्मान आरोग्य मन्दिरहरू सञ्चालन गरेको छ जसले समुदाय स्तरमा व्यापक प्राथमिक स्वास्थ्य सेवाहरू प्रदान गर्दछ। उहाँले यो पनि जानकारी दिनुभयो। आयुष्मान भारत डिजिटल मिशनले 88 करोड़ भन्दा बढ़ी अद्वितीय डिजिटल स्वास्थ्य पहिचानहरू सृजना गरेर भारतको राष्ट्रिय डिजिटल स्वास्थ्य इकोसिस्टमलाई बलियो बनाउँदैछ।
2: The Ayushman Bharat Digital Mission is strengthening India's national digital health ecosystem by creating over 880 million unique digital health identities which facilitate longitudinal health records and seamless continuum of care. Also, India has the world's largest public health assurance scheme for the most vulnerable and covering 600 million beneficiaries.
0: सभाको अवसरमा श्री नड्डाले आफ्नो भूटानी समकक्षी ल्योन्पो तान्डिन वाङचुकलाई भेट्नुभयो र भारतको छिमेकी पहिलो नीतिमा पुनः पुष्टि गर्नुभयो। दुई नेताहरूले दुई देशबीचको बलियो र बहुआयामिक साझेदारीलाई प्रकाश पार्नुभयो। श्री नड्डाले नेपालकी स्वास्थ्य मन्त्री निशा मेहतासँग द्विपक्षीय बैठक पनि गर्नुभयो। उहाँले पदभार ग्रहण गरेकोमा बधाई दिनुभयो। उहाँले भारत र नेपाल बीचको गहिरो सभ्यता र सांस्कृतिक सम्बन्धलाई सम्झे र समयदेखि सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा आउनुहुनेछ। यो उहाँको भारतको पहिलो भ्रमण हुनेछ। अमेरिकी विदेश मन्त्रालयले श्री रुबियो कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्ने बताएको छ। नयाँ दिल्ली स्थित अमेरिकी दूतावासले श्री रुबियोले 26 मईमा क्वाड समूहको बैठकमा भाग लिने घोषणा गरेको छ। क्वाड समूहमा अस्ट्रेलिया, जापान र संयुक्त राज्य अमेरिका समावेश छन्। एक देश एक चुनावको मुद्दालाई सम्बोधन गर्न गठित संयुक्त संसदीय समितिका सदस्यहरू हिजो गुजरातको तीन दिने भ्रमणमा पुगेका छन्। पीपी चौधरीको नेतृत्वमा समितिका सदस्यहरूले हिजो गान्धीनगरमा वरिष्ठ राज्य अधिकारीहरूसँग भेट गरे। गान्धीनगरमा पत्रकारहरूसित कुरा गर्नुहुँदै समितिका अध्यक्ष पीपी चौधरीले भन्नुभयो, एक देश एक चुनाव पहलले गुजरातको लागि 7 लाख करोड़ बचत गर्नेछ। आज संयुक्त संसदीय समितिका सदस्यहरूले एक देश एक चुनाव मुद्दामा छलफल गर्न मुख्यमन्त्री भूपेन्द्र पटेल र विभिन्न राजनैतिक दलका नेताहरूसँग भेट गर्नेछन्। समितिमा लोकसभाका 27 सांसद र राज्यसभाका 12 जना सहित जम्मा 39 सदस्यहरू छन्। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsGarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: अब रहल समाचार। कलकत्ता उच्च अदालतको आदेशपछि पश्चिम बंगाल सरकारले राज्य सरकारभित्र आरक्षणको लागि अन्य पछाडिएका वर्ग ओबीसीका 66 श्रेणीहरूलाई अधिसूचित गरेको छ। यसबाहेक ओबीसी एकका लागि 10% आरक्षण र ओबीसी बीका लागि 7% आरक्षण खारेज गरिएको छ। पश्चिम बंगाल सरकारको पछाडिएका वर्ग कल्याण विभागद्वारा जारी गरिएको अधिसूचनामा 7% आरक्षणका लागि योग्य 66 ओबीसी श्रेणीहरूको सूची प्रकाशित गरिएको छ। पश्चिम बंगाल सरकारले महिलाहरूको सामाजिक आर्थिक उत्थानको लागि मासिक 3,000 आर्थिक सहायता प्रदान गर्ने अन्नपूर्ण योजनालाई अधिसूचित गरेको छ। महिला तथा बाल विकास तथा समाज कल्याण विभागद्वारा प्रकाशित यो योजना 1 जूनदेखि लागू हुनेछ। यस योजना अन्तर्गत योग्य लाभार्थीलाई उनीहरूको आधार लिंक गरिएको बैंक खातामा प्रत्यक्ष लाभ स्थानान्तरण मार्फत सहायता वितरण गरिनेछ। 25 देखि 60 वर्ष उमेरका महिलाहरू यस योजनाको लागि योग्य छन्। योग्य महिलाहरू आयकर तिर्ने व्यक्ति हुनु र कुनै पनि स्थायी सरकारी जागिरमा कार्यरत हुनुहुँदैन। आजदेखि नयाँ दिल्ली स्थित प्रधानमन्त्री संग्रहालयमा आगन्तुकहरूका लागि आर्टिफिशियल इन्टेलिजेन्सद्वारा संचालित महात्मा गान्धीको 3D अवतारलाई खोलिनेछ। आगन्तुकहरूले महात्मा गान्धीको 3D अवतारसँग संवाद गर्न सक्नेछन् र अत्याधुनिक प्रविधि मार्फत बापूको आत्मालाई जीवन्त बनाउन सक्नेछन्। यो संग्रहालयमा स्थापना गरिने तेस्रो एआई संचालित इन्टरेक्टिभ होलो बक्स हुनेछ। भारतीय रेलवेले 99.6% ब्रोडगेज नेटवर्कको विद्युतीकरणको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस वर्षको मार्चसम्म 69,873 किलोमिटर भन्दा बढ़ी ब्रोडगेज रेलमार्गहरूको विद्युतीकरण भइसकेको छ। यो उपलब्धिसितै भारतले युरोपेली संघ, बेलायत र संयुक्त राज्य अमेरिका लगायत धेरै प्रमुख देशहरूलाई पछि छोडेको छ। उत्तर प्रदेश हाल भीषण लोको चपेटमा छ, जहाँ बढ़दो तापमानले प्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: राज्य के बुन्देलखण्ड इलाके का बांदा जिला लगातार तीसरे दिन भी देश का सबसे गर्म क्षेत्र बना हुआ है, जहां अधिकतम तापमान 48.2 डिग्री सेल्सियस तक पहुंच गया। राज्य के अन्य हिस्सों में भी भीषण गर्मी से राहत नहीं मिली है और कई स्थानों पर दिन का अधिकतम तापमान 44 से 47 डिग्री सेल्सियस के बीच बना हुआ है और रात के समय भी तापमान 30 डिग्री के आसपास पहुंच रहा है। पारा बढ़ने से आम जनजीवन पर तो असर पड़ा ही है, पशु पक्षी भी सबसे ज्यादा प्रभावित हुए हैं। मौसम विभाग ने अगले 2 दिनों के लिए राज्य में भीषण लू का रेड अलर्ट जारी किया है। सुशील चंद्र तिवारी, आकाशवाणी समाचार, लखनऊ।
0: आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गर्यो। यो जीतसितै राजस्थानको प्लेअफमा पुग्ने सम्भावना यथावत राखेको छ। राजस्थान रोयल्सले 5 बल बाँकी छँदै 7 विकेट गुमाउँदै 221 रनको लक्ष्य सफलतापूर्वक प्राप्त गरेको थियो। वैभव सूर्यवंशीले 93 रन, ध्रुव जुरेलले 53 र कप्तान यशस्वी जायसवालले 43 रन बनाएका थिए। वैभवलाई खेलको उत्कृष्ट खेलाड़ी घोषित गरियो। यसअघि लखनऊ सुपर जायन्ट्सले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 220 रन बनाएको थियो। मिचेल मार्सले 96 रनको इनिङ खेले भने जोस एनिङ्सले 60 रन बनाए। राजस्थान रोयल्सका लागि यशराज पुञ्जलाई 2 विकेट लिए। यस प्रतियोगितामा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। यो म्याच कोलकातामा साँझ 7:30 बजे शुरू हुनेछ। यो समाचार युट्युबमा @AIR कर्स्यू मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वे, स्वीडेन, नेदरल्याण्ड र युएईको भ्रमण पूरा गरी 5 देशको आफ्नो भ्रमणको 5औं तथा अन्तिम चरणमा इटली पुग्नु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले जेनेभामा 79 विश्व स्वास्थ्य सम्मेलनमा विश्वव्यापी स्वास्थ्य कवरेज, डिजिटल स्वास्थ्य नवप्रवर्तन र विश्वव्यापी स्वास्थ्य एकव्यताप्रति भारतको प्रतिबद्धतालाई पुष्टि गर्नुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको 4 दिने भ्रमणमा आउनुहुनेछ। एक देश एक चुनावको मुद्दालाई सम्बोधन गर्न गठित संयुक्त संसदीय समितिका सदस्यहरू हिजो गुजरातको 3 दिने भ्रमणमा पुगेका छन्। र आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेपछि प्ले अफमा पुग्ने सम्भावना यथावत राखेको छ। आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 9 बजे पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: मिडोवेबको 213.67 मिटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोता प्रस्तुत छ कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर हामी उपस्थित भएका छौं। राजा खुशबु
1: 20 तारीक मे
0: आज पनि थुप्रै घटनाहरू घटेको छ, यसैबारे हामी जानकारी गराउनेछौ र गीत पनि सुनाउनेछौ। साथसाथमा आजको दिन घटेका घटनाहरूबारे पनि जानकारी गराउनेछौ। आजको दिन कति महान व्यक्तिहरूको पुण्यतिथि पनि परेको छ, जन्मतिथि पनि परेको छ
1: है।
0: उनीहरूबारे जतिजनाको हामीले भेटेका छौं उनीहरूबारे पनि जानकारी गराउनेछौ र प्राय आधा घण्टासम्म हामीसित रहनुहोला। सर्वप्रथम हामी कुरा गरौं खुशबु कि आज पालन गरिने दिवसहरूबारे है। र आजकै दिन 1875 विश्वका 17 देशहरू मिलेर बसेको थियो मेट्रो कन्भेन्सन, जुन सम्मेलनले भनौं कन्भेन्सनले चाहिँ विश्वस्तरीय रूपमा मापन इकाई प्रणाली, जस्तै भनौं अब नाप्ने होइन, मिटर, किलोग्राम, सेकेण्ड आदिको प्रारूप तयार पारेको थिए विश्व स्तरमा है। र त्यसै कारण आजको दिनलाई चाहिँ वर्ल्ड वेट्स एण्ड मेजर्स डेको रूपमा पालन गरिन्छ है।
1: यसलाई नेपालीमा भन्नुपर्दा विश्व माप विज्ञान दिवस भनेर हामी जान्ने गर्छौं।
0: हजुर, र वेट्स एण्ड मेजर्स डे अर्थात विश्व माप दिवस भनेको के हो, यसबारे हामी छोटो जानकारी राख्दै आजको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौं।
2: प्रत्येक वर्ष 20 मईको दिन वेट एण्ड मेजर्स डे अर्थात तौल एवं माप दिवसको रूपमा मनाइने गरिन्छ, किनभने आजकै दिन अर्थात 20 मईकै दिन सन् 1875 इन्टरनेशनल ब्यूरो अफ वेट्स एण्ड मेजर्स अर्थात तौल अनि मापको अन्तर्राष्ट्रिय ब्यूरो नाम गरेको एक अन्तर्राष्ट्रिय संस्थाको स्थापना भएको थियो। इन्टरनेशनल ब्यूरो अफ वेट्स एण्ड मेजर्स अर्थात तौल अनि मापको अन्तर्राष्ट्रिय ब्यूरोको कार्य के हो भने, यस संस्थाद्वारा विश्वभरिमा एक समान तौल र माप व्यवस्थालाई बनाइराख्ने कार्य गर्दछ। अर्थात जसरी 1000 ग्राम बराबर 1 केजी हुने गर्छ भन्ने कुरा केवल भारतमा मात्र होइन विश्वभरिमा नै यो मानक भार हो, जसलाई पूरा विश्वले मान्ने गर्छ। हाम्रो दिनचर्यामा यस्ता अनेकौं माप र तौलहरूको प्रयोग गरिने गरिन्छ, जो विश्वका अन्य देशहरूमा पनि एउटै छन्। यस्तै तौल र मापलाई विश्वभरिमा एक समान ढंगले लागू गराउने काम इन्टरनेशनल ब्यूरो अफ वेट्स एण्ड मेजर्स अर्थात तौल अनि मापको अन्तर्राष्ट्रिय ब्यूरोले गर्ने गर्छ। यति मात्र नभएर यस संस्थाद्वारा दिनको समयको हिसाब, जस्तै एक दिनको लम्बाई 24 घण्टा, 1 घण्टामा 60 मिनट जस्ता समयको पनि हिसाब किताब राख्ने गर्दछ। यस इन्टरनेशनल ब्यूरो अफ वेट्स एण्ड मेजर्सको मुख्यालय फ्रान्समा अवस्थित छ भने यसमा कुल 58 सदस्य राष्ट्रहरू छन् भने त्यही 41 एसोसिएट्स वा भनौं सहयोगी देशहरू छन्। भारत यस संस्थाको सदस्य राष्ट्र सन् 1957 बनेको थियो।
0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट। हामी दिवसबारे कुरा गर्दैछौ। आज अर्को दिवस पनि परेको छ, तपाईँले कुनै दिन मौरीले चिलेको छ? हजुर, तर कतिलाई त सुनिँदैन पनि भन्छ है। फेरि अर्को साथसाथमा के पनि भनिन्छ भने मौरीले चिलेको राम्रो भनेर पनि भन्छन् है, तर अर्को कुरा पनि भन्छन् मौरीले एकपल्ट टोकिसकेपछि मौरी मर्छ भन्ने पनि छ
1: है। हजुर,
0: यस्ता तथ्याङ्कहरूबारे हामीले विगतका अंकहरूमा पनि श्रोताहरूले जानकारी गराएका थियौं है। र मौरीबारे मैले किन कुरा गरेँ भने मौरी पनि अहिले त निकै मासिँदै गएको छ है। यसलाई कल्चर गर्ने होइन, यसलाई पाल्ने जुन चाहिँ खेतीकै रूपमा यसलाई होइन अघि बढाउने सरकारको योजनाहरू छ, र पनि त्यति विघ्न भने जस्तो फस्टाएर जस्तो हामीलाई लाग्दैन है। र जंगलतिर कता कता हामी देख्ने गर्छौं कहिले काहीँ मौरी, र मौरी प्रजातिमा थुप्रै है आउने गर्छ, र मौरीको पनि थुप्रै प्रजातिहरू छन् है। यसबारे अब हामी आउँदा अङ्कहरूमा पनि जानकारी गराउनेछौ। त्यसको साथसाथमा आज चाहिँ विश्व मौरी दिवसको रूपमा पालन गरिन्छ र यसबारे हामी जानकारी राख्न चाहन्छौ।
1: आज वर्ल्ड बी डे अर्थात विश्व मौरी दिवस हो। मौरीलाई हामी सबैले देखेका नै छौं। सानो उड्ने किरा जस्तो फूलै फूलमाथि उडी फूलहरूको रस स्वादन गरी आफ्नो टाकामा गई स्वादिष्ट र पौष्टिक महको निर्माण गर्ने गर्छ। हामी सबैले मौरीलाई सायद महको लागि मात्र चिन्दछौ होला, तर आकारमा सानो देखिने मौरीको भूमिका महको उत्पादन भन्दा पनि धेरै रहेको छ। हामीले हाम्रो प्रकृतिलाई हेर्यो भने हामीहरूले जहाँ तहाँ रंग विरंगी फूलहरू स्वादिष्ट मीठा फलहरू देख्ने गर्छौ। जहाँ मानिस पुग्न सक्दैनन् त्यस्ता ठाउँहरूमा पनि सुन्दर बगैंचा जस्तो फूलहरू फुलेका हुन्छन्। यी सबैको कारण मौरी र मौरी जस्ता अन्य प्राणीहरूको कारणले हुने गर्दछ, जो फूलमाथि बस्ने गर्छन् र एक ठाउँदेखि अर्को ठाउँमा पुग्ने गर्दछन्। मौरी फूलको रस सेवन गर्न भनी कहिले एक फूलमाथि भने कहिले अर्को फूलमाथि बस्ने गर्छन्। यसरी फूलको बीज अर्थात पोलन ग्रेन्स एक फूलदेखि अर्को फूलमाथि र अन्य नयाँ ठाउँमा झार्ने गर्छन्। यसरी प्रकृतिमा फल फूलहरूको उत्पत्ति हुने गर्छ, जसमा मौरी र मौरी जस्ता

0: अन्य प्राणी जस्तै पुतली आदिको पनि अति नै महत्वपूर्ण भूमिका हुने गर्दछ। यस्ता प्राणीलाई प्रकृतिको सबैभन्दा महत्वपूर्ण माली भन्दा पनि गलत नहोला। साथै मौरीहरूले कति व्यक्तिहरूको आय आर्जनको स्रोत पनि बनेको छ। मौरी पालन गरी आय आर्जन गरी रहेका छन् भने कति फलफूलहरूको व्यवसाय गरी आय आर्जन गरिरहेका छन्। यदि मौरी र यी जस्ता अन्य प्राणीहरूमाथि संकट आयो भने प्रकृतिलाई ठूलो नोक्सान हुन सक्छ। प्रकृतिको सुन्दरता हराउनका साथै मानिसहरूमा खाद्य आपूर्तिको पनि संकट हुन सक्छ। त्यसैले गर्दा प्रकृति र मानव जगतलाई बचाउनको लागि मौरीहरूको महत्वपूर्ण भूमिका र यिनीहरूमाथि आइरहेको संकटप्रति जागरूकता जगाउने उद्देश्यले संयुक्त राष्ट्र संघले वर्ष 2018 20 मईको दिन आजकै दिनलाई विश्व मौरी दिवसको रूपमा मनाउने घोषणा गरेको छ। विश्व मौरी दिवस मनाउने प्रस्ताव सर्वप्रथम सोल्भेनिया नामक देशले संयुक्त राष्ट्र संघमा ल्याएको थियो र मौरीले खाद्य आपूर्ति र खाद्य सुरक्षामा पुर्याउने महत्वपूर्ण योगदानलाई ध्यानमा राखेका स्लोभेनियाका द स्लोभेनियन बीकिपर्स एसोसिएशनले प्रथम पटक वर्ष 2014 20 मईको दिनलाई विश्व मौरी दिवसको रूपमा पालन गरिनुपर्छ भन्ने एक अभियान चलाएर 3 वर्षको प्रयासपछि 20 दिसम्बर 2017 दिन संयुक्त राष्ट्र संघको महासभाले 20 मईको दिन विश्व मौरी दिवसको रूपमा पालन गर्ने घोषणा गरेको हो। र 20 मईको दिनलाई नै किन विश्व मौरी दिवस मनाउने घोषणा गरेको हो भने 20 मईको दिन एन्टन जोन्साको जन्म दिन हो। सोल्भेनियाका एन्टन जोन्साले 18 शताब्दीमा वर्तमान समयको आधुनिक मौरी पालन तकनिकको विकास गरेका थिए।
1: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता कार्यक्रममा आज पालन गरिने दुईवटा दिवस बारे हामीले जानकारी गराइसक्यौं। प्रथम हो वर्ल्ड वेट एण्ड मेजर्स डे अनि अर्को हो वर्ल्ड बी डे अर्थात विश्व मौरी दिवस। त यो जानकारीपछि अब एकछिन रमाइलो गरौं, एउटा गीत सुनेर त्यसपछि अन्य जानकारीहरू हामी हजुर समक्ष राख्दै जानेछौं।

0: कार्यक्रम प्रणाम सिक्किम सुनिरहनु भएको छ। श्रोता, अब हामी कुरा गर्न गइरहेका छौं विश्व इतिहासको।
1: हजुर, 1498 आजकै दिन पोर्तुगीज खोजकर्ता भास्को द गामा सामुद्रिक बाटो भएर कालीकट आजको कोझिकोडे आइपुगेका थिए।
0: 1873 सैन फ्रांसिस्को बिजनेसमैन लेवी स्ट्रास र दर्जी जैकब डेविसलाई आजकै दिन जीन्स बनाउने पेटेन्ट दिएको थियो।

0: विश्वको पहिलो जेन्स लेवी स्ट्रासले बनाएको थियो।
1: हजुर, 1891 आजकै दिन त्यस्ताका सिनेमाको क्षेत्रमा परिवर्तन ल्याउँदै थोमस एडिसनले प्रोटोटाइप काइनेटोस्कोपको प्रदर्शनी गरेका थिए। 1902 आजकै दिन क्युबा युनाइटेड स्टेट्सबाट स्वाधीन भएका थिए र देशका प्रथम राष्ट्रपति बनेका थिए टोमस एस्ट्राडा पाल्मा। 1948 आजकै दिन च्याङ काइसेक रिपब्लिक अफ चाइनाका प्रथम राष्ट्रपति निर्वाचित भएका थिए। 1956 आजकै दिन अपरेशन रेड विङ अन्तर्गत युनाइटेड स्टेट्सले आफ्नो प्रथम एयरबर्न हाइड्रोजन बम पेसिफिक ओसनको बिकिनी अटोलमा खसालेका थिए। 1956 आजकै दिन विश्वको सर्वोच्च चुचुरो माउन्ट एभरेस्ट चढ्न सफल भएका थिए प्रथम भारतीय पर्वतारोही अवतार सिंह चिमा। क्याप्टन एमएस कोहलीको अगुवाईमा त्यो बेला 9 जना पर्वतारोहीहरू सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए। आजकै दिन विगतमा घटेका घटनाहरूबारे कुरा गर्दा श्रोता, 1983 आजकै दिन एचआईभी भाइरसको कारण एड्स रोग भएको पुष्टि गर्दै एउटा लेख लुस मोन्टेनेरले जर्नल साइन्समा प्रकाशित गरेका थिए। 1990 आजकै दिन हबल स्पेस टेलिस्कोपले अन्तरिक्षबाट आफ्नो प्रथम फोटोग्राफ पठाएको थियो। 2012 आजकै दिन टमसिलाभ निकोली सर्बियाका राष्ट्रपति निर्वाचित भएका थिए। उसै गरी 2015 आजकै दिन जर्नल नेचरले केन्याको तुर्काना बेसिनमा झण्डै 3.3 मिलियन वर्ष पुरानो मानव निर्मित सामानहरू फेला परेको पुष्टि गरेका थिए।
2: श्रोता, 20 मेकै दिनको घटनाको कुरा गर्नुपर्दा 20 मे 2020 दिन बंगालको खाड़ीमा 185 किलोमिटर प्रति घण्टाको हावाको गति उठेको आम्फन चक्रपातले पश्चिम बंगाल अनि बंगलादेशमा क्षति पुर्याएको थियो, जसमा परि कम्तीमा पनि 84 जना व्यक्तिहरूले ज्यान गुमाउनु परेको थियो।
1: 20 मे 2022 दिन भारतीय महिला बक्सिङ खेलाड़ी निखत जरिनले टर्कीको इस्तलबुनमा खेलिएको वुमन्स वर्ल्ड बक्सिङ च्याम्पियनशीपमा स्वर्ण पदक जितेकी थिइन्। यसै गरी वर्ष 2024 आजकै दिन लाई चिङतीले ताइवानकी 8 राष्ट्रपतिको रूपमा शपथ दिएकी थिइन्। यसअघि 8 वर्षसम्म साई इङविनले ताइवानको राष्ट्रपतिको पद सम्हालेका थिए। श्रोता, यो थियो देश विदेशमा आजकै दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। जानकारीपछि रमाइलो गरौं एउटा गीत सुनेर।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोता अब कुरा गरौं जन्म अनि पुण्यतिथि बारे।
1: 1941 गोहचोक तोङको जन्म भएको थियो। आजकै दिन उनी सिंगापुरको दोस्रो प्रधानमन्त्री हुन्। 1918 पीरु सिंह भारतीय सेनाको वीर अमर शहीदहरूमा एकको जन्म भएको थियो। आजकै दिन राजस्थानमा उनी कश्मीर घाटीको युद्धमा सक्रिय रूपले जुझ्दै उनले पीर कान्ति र लेडिङनी ठिकानाहरूमा आफ्नो जीत प्राप्त गरेका थिए। वर्ष 1948 को दारापारीको युद्धमा पीरु सिंहले वीरगति प्राप्त गरेका

0: थिए। उनको वीरता र बलिदानको निम्ति उनलाई मरणोपरान्त भारतको सर्वोच्च सैनिक सम्मान परमवीर चक्रले सम्मानित गरिएको थियो। जन्मकै कुरा गर्दा 1900 हिन्दी साहित्यमा छायावादी युगको प्रवर्तक सुमित्रा नन्दन पन्तको जन्म भएको थियो आजकै दिन। उनलाई हिन्दी साहित्यको विलियम वर्ड्सवर्थ भनिन्छ। पद्मभूषण, ज्ञानपीठ पुरस्कार र साहित्य अकादमी पुरस्कारले सम्मान जनाइसकेका पन्तको रचनाहरूमा समाजको यथार्थको साथसाथ प्रकृति र मनुष्यको सत्ताबीच टकराउ पनि हुँदथ्यो। छायावादलाई मुख्यत प्रेरणा काव्य मान्ने यस कोमल प्राण कविले हार नामक उपन्यासको लेखनले आफ्नो रचना यात्रा प्रारम्भ गरेका थिए, जो मुक्ताम्बको प्रणयनसम्म जारी रह्यो। मुख्यत कवि रूपमा प्रसिद्ध हुनको अलावा उनी प्रथम कोटीको आलोचक, विचारक र गद्यकार थिए। उनले मुक्तक, लामो कविता, गद्य नाटिका, पद्य नाटिका, रेडियो रूपक, एकांकी, उपन्यास, कहानी इत्यादिहरू जस्ता विभिन्न विधाहरूमा आफ्नो रचनाहरू प्रस्तुत गरेका छन् र लोकायतन र सत्यकाम जस्तो वृहत महाकाव्य पनि लेखेका छन्। उनले स्वतन्त्रता संग्राममा पनि योगदान दिएका छन्। 1921 असहयोग आन्दोलनमा उनले कलेज छोडिदिएका थिए, तर देशको स्वतन्त्रता संग्रामको गम्भीरताको प्रति उनको ध्यान 1930 नमक सत्याग्रहको समयदेखि अधिक केन्द्रित हुन थालेको हो। स्वर्ण किरण तथा त्यस पश्चातको रचनाहरूमा उनले कुनै आध्यात्मिक तथा दार्शनिक सत्यलाई वाणी नदिएर व्यापक मानवीय सांस्कृतिक तत्वलाई अभिव्यक्ति दिएका थिए, जसमा अन्न प्राण, मन आत्मा आदि मानव जीवनको सबै स्वरहरूको चेतनालाई संयोजित गर्ने प्रयास गरेका छन्।
1: श्रोता, जन्मकै कुरा गर्नुपर्दा आजको दिन अर्थात 20 मई 1918 जन्मिएका हुन् भारतको सर्वोच्च वीरता पुरस्कार परमवीर चक्रले सम्मानित कम्पनी हवलदार मेजर पीरू सिंह शेखावत। उहाँको जन्म तितवाल, जम्मू अनि कश्मीरमा भएको थियो। पीरू सिंह सन् 1936 ब्रिटिश इण्डिया आर्मीमा फर्स्ट पंजाब रेजिमेण्टमा नियुक्त हुनुभएको थियो। भारत स्वतन्त्र भएपछि उहाँ 6th राजपुताना राइफल्समा सामेल हुनुभयो र सन् 1947 भएको भारत पाक युद्धमा तैनात हुनुभयो। पीरू सिंहको दललाई तितवालमा रहेको दुश्मनको चौकीलाई कब्जा गर्ने काम सुम्पिएको थियो। भारी गोलीबारी बीच हिम्मत नहारी मिशन पूरा गर्न भनी पीरू सिंह दुश्मनको पोस्टलाई कब्जा गर्न अघि बढ़िरहे र दुश्मन दलको एउटा मेडियम मशिन गन पोस्टलाई कब्जा गर्न सफल पनि भए। त्यति बेलासम्म उहाँका प्राय साथीहरू शहीद भइसकेका थिए र उहाँ दुश्मनको अर्को पोस्टसम्म पुग्न लाग्दा दुश्मनको गोली पीरू सिंहको टाउकोमा लाग्यो र उहाँ रणभूमिमा नै 30 वर्षको उमेरमा शहीद हुनुभयो। यसरी उहाँको साहस र वीरतालाई सम्मान गर्न 17 जुलाई 1948 मरणोपरान्त उहाँलाई अर्थात पीरू सिंह शेखावतलाई परमवीर चक्रले सम्मानित गरिएको थियो।
0: श्रोता, अब कुरा गरौं आजकै दिन मृत्यु पर्न गएका महान व्यक्तित्वहरूबारे। 1766 मल्हार राव होलकर, इन्दौरको होलकर वंशको प्रवर्तकको मृत्यु भएको थियो। 1972 गया प्रसाद शुक्ल सनेही ब्रजभाषाको प्रसिद्ध कविको मृत्यु भएको थियो। 2012 लीलादेव, एक प्रसिद्ध मानव विज्ञानी र नारीवादी विद्वानको मृत्यु भएको थियो भने 1957 टी प्रकाशम, प्रसिद्ध स्वतन्त्रता सेनानी र आन्ध्र प्रदेशको प्रथम मुख्यमन्त्रीको निधन भएको थियो। 1932 भारतको क्रान्तिकारी विचारकहरूका जनक विपिन चन्द्रपालको मृत्यु भएको थियो। आजकै दिन भारतका एक क्रान्तिकारी, भारत स्वतन्त्रताको आन्दोलनको ढाँचा तयार गर्नमा प्रमुख भूमिका निभाउने लाल बाल पालको टिकडीमा एक विपिन चन्द्रपालको मृत्यु भएको थियो। उनी राष्ट्रवादी नेता हुनको साथसाथ शिक्षक, पत्रकार, लेखक र राम्रो वक्ता पनि थिए। उनलाई भारतमा क्रान्तिकारी विचारकहरूको जनक पनि मानिन्छ। लाला लाजपत राई, बाल गंगाधर तिलक र विपिन चन्द्रपालको यस तिक्रीले 1905 बंगाल विभाजनको विरोधमा अंग्रेज शासनको विरूद्ध आन्दोलन गरेका थिए। उनले रचेका केही कृतिहरूको कुरा गर्दा इण्डियन नेशनलिज्म, नेशनलिटी एण्ड एम्पायर, स्वराज एण्ड प्रेजेन्ट सिचुएशन, द बेसिस अफ सोसियलिज्म रिफर्म इत्यादि हामी सम्झन सक्छौं। विपिन चन्द्रपालले लेखक हुनको साथसाथै पत्रकारको रूपमा धेरै समयसम्म कार्य गरेका छन्। त श्रोता, आज विपिन चन्द्रपालको पुण्यतिथिमा हामी सम्झन चाहन्छौ। हजुर श्रोता, मृत्युकै कुरा गर्दा आजकै दिन नेपाली संगीत जगतमा पनि एउटा ध्रुव अस्ताउन गएको थियो। ती हुन् गोपाल योञ्जन। आज उनको पुण्यतिथि पर्न गएको छ। उनको मृत्यु 1997 भएको थियो। 26 अगस्त 1943 दार्जीलिङमा एक मध्यवर्गीय तामाङ परिवारमा जन्मेका हुन् गोपाल योञ्जन, जसले संगीतलाई सानै उमेरदेखि आफ्नो रूचिको विषय बनाए। 20 वर्षको उमेर हुँदा गीत लेखे, 21 वर्षको उमेरमा उनले गीत रेकर्ड गरे, तर

0: यस अघि 13 वर्षको हुँदाहुँदा बाँसुरी बजाउन सिकिसकेका थिए। गोपाललाई जसले संगीतका पारखी बनाए ती हुन् गुरू अम्बर गुरूङ। गोपाल योञ्जनको सांगीतिक यात्रामा साथ दिने व्यक्तिहरूमा प्रथम नाम अम्बर गुरूङको आउँछ भने दोस्रो व्यक्ति हुन् साहित्यकार गीतकार ईश्वर वल्लभ, जसले नारायण गोपालसित उनको मित लगाइदिएका थिए, र तेस्रो व्यक्ति हुन् गीतकार नगेन्द्र थापा, जसले दार्जीलिङ पढ्न आएको बेला गोपाल योञ्जनसित मित्रता गरी उनको आमालाई अनुनय विनय गरी गोपाल योञ्जनलाई नेपाल लिएर गएका थिए। गोपाल योञ्जनले नेपाली गीत संगीतप्रति दिएको योगदानलाई वर्णन गरेर साध्य छैन। उनी स्वर्णिम युगको एक सूत्रधार हुन् जसले नेपाली लोकगीत, सुगम संगीत, शास्त्रीय संगीत सबै क्षेत्रमा अविस्मरणीय छाप छोडेका छन्। 54 वर्षको उमेरमा जन्डिस रोगको कारण उनको मृत्यु भयो। आजकै दिन सन् 1997
1: हजुर, गोपाल योञ्जनले अनेकानेक अविस्मृत गीतहरू लेखे। संगीत भरे भने छुटपुट आधुनिक लोक भजन देशभक्ति गीतसितै निशानी 52 पनि निकाले। गोपाल योञ्जनले सबैभन्दा पहिले दार्जीलिङमा छँदा नै लेखेको अनि दाई कर्म योञ्जनसित मिलेर संगीत भरेको अनि नारायण गोपालको स्वरमा रहेको यो कालजय गीत यहाँ समक्ष राख्दै गोपाल योञ्जनलाई फेरि एकपल्ट सम्झना गर्छौं अनि श्रद्धाको फूलहरू अर्पित गर्न चाहन्छौ।

श्रोता सुन्नु भएको छ कार्यक्रम गीतिमाला। नारायण गोपालको आवाजमा सजिएको यति मिठो कोसेली यहाँले सुन्नुभयो। आकाशवाणीको गान्तोक केन्द्रबाट हामी बोलिरहेका छौं। श्रोता, स्नेह र प्रेमका उपमाहरू कति स्थिर हुन्छन्। क्षणको गहिराई क्षणमै बढ्न सक्छ। फुलेको त्यो बोट हावामा नाच्न थालेपछि फूल मात्र त्यहाँ कहाँ रहन्छ। सुगन्धको लहरमा अभिभूत हुन्छ। कतै असीमित मायाको स्वरूप पनि यस्तै हुन्छ। सुनौ नारायण गोपालकै आवाजमा।

श्रोतामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं भने तपाईँ सुन्नु भएको छ नेपाली आधुनिक गीतहरू कार्यक्रम गीतिमालामा। श्रोता, सूर्य र चन्द्रको अमूल्य साथ र सहयोग छ। वैज्ञानिकहरू भन्छन् सूर्यकै ज्योति लिएर जुनले ऊ नहुँदा हाम्रो रात उज्यालो बनाइदिन्छ रे। श्रोता, ब्रह्माण्डको अभेद्य ऊर्जा नै जीवनको अटुट साथ हो। यो अकाट्य साथको अनुभूतिमा नै प्रेमको एक आभास हो। सुनौ मेरा राणाको आवाजमा कार्यक्रमको यो अखिलो कोशली।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। धर्म तथा जल स्वास्थ्य अभियान्त्रिकी विभागका मन्त्री सुरम लामा हिजो गुवाहाटीमा जल शक्ति मन्त्रालय भारत सरकार अन्तर्गत ब्रह्मपुत्र बोर्डको उच्च अधिकार सम्पन्न समीक्षा बोर्डको 14 बैठक र पूर्वोत्तर क्षेत्रीय जल तथा भूमि व्यवस्थापन संस्थानको 6 परिचालक निकायको बैठकमा सहभागी हुनुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भारत र संयुक्त अरब एमिरेट्स बीच श्रृंखलाबद्ध ऐतिहासिक सम्झौताहरूमा सफल हस्ताक्षर भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका समकक्षी मोहम्मद बिन जायद अल नयानलाई बधाई दिनुभयो। जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल गेजिङ तेन्जिङ डेन्जोपाले जिल्ला प्रशासनिक केन्द्र राप्तिन्सी स्थित आफ्नो कक्षमा हिजो दर्ता भएका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूसँग मतदाता नामावलीको विशेष गहन संशोधन एसआर सम्बन्धित एक आकस्मिक बैठक बोलाउनुभयो। पाकिमकी जिल्लापाल तथा प्रधानमन्त्री सूर्यघर मुक्त बिजुली योजनाका लागि

श्रोता सुन्नु भएको छ हिन्दी फिल्मी गीतहरू कार्यक्रम चित्रांचलीमा। आउनु श्रोता सुनौ अखिलो गीत उदित नारायणको आवाजमा।

श्रोता हिन्दी फिल्मी गीतहरू सुन्नुहुन् भएको छ कार्यक्रम चित्रांजलिमा आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा सुनौ अखिलो गीत श्रेया घोषालको आवाजमा।

0: हस्त श्रोता उदित नारायणको आवाजमा सजिएको यो कोशीले सँगै बिहानको ठिक 9:30 गएको छ। प्रस्तुत छ कार्यक्रम स्वास्थ्य सल्लाह। आजको यस विशेष अंकमा यहाँहरूले सुन्नुहुनेछ कानको हेरचाह बारेमा अत्यन्तै उपयोगी ज्ञानवर्धक जानकारी दिनुहुनेछ डाक्टर मोहनेश एन छेत्रीले। अन्तर्वार्ता लिनुहुँदैछ अंकुश रौनियारले।
1: नमस्कार श्रोता, स्वागत छ स्वास्थ्य सल्लाह कार्यक्रमको यस नवीन अंकमा। श्रोता, आज हामी हाम्रो शरीरको 5 ज्ञानेन्द्रियहरू मध्येको एक महत्वपूर्ण ज्ञानेन्द्रिय जसको माध्यमले हामी यो विश्वमा व्याप्त अनेकौं आवाजहरू सुन्ने गर्छौं तथा आवाज सुनेर हामी बोल्न पनि सिक्ने गर्छौं, यसैबारे जानकारी गराउनेछौं। हजुर श्रोता, तपाईँले ठिक अनुमान लगाउनु भए आज हामी कानको हेरचाह कसरी गर्ने, कसरी कानलाई स्वस्थ राख्ने यसबारे जानकारी गराउनेछौ। र यसबारे जानकारी दिन भने आज हाम्रो स्टुडियोमा हुनुहुन्छ सिक्किम मणिपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सेसका कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर मोहनेश एन छेत्रीज्यू। डाक्टर साहब, स्वागत छ हाम्रो यस स्वास्थ्य सल्लाह कार्यक्रममा।
2: धन्यवाद
1: डाक्टर साहब। जसरी कि आज हामी कान सम्बन्धी कुराकानी गर्नेछौ है, यसमा के कस्तो रोगहरू हुने गर्छ, यसको के कस्तो समस्याहरू हुने गर्छ, समाधानहरू के कस्तो छ, कसरी आफ्नो कानको स्वास्थ्यको हेरचाह गर्न सक्छन् मानिसहरू, यसबारे हामी कुराकानी गर्नेछौ है। सर्वप्रथम हामी नानीहरूमा है कुराकानी गरौं है, नानीहरूको सम्बन्धमा कुराकानी गर्दा के कस्तो समस्या ससाना नानीहरूमा कान सम्बन्धी हुने गर्छ।
2: नानीहरूमा तपाईँको अब कानको समस्या भन्नाले दुई किसिमको बेसिकली हुन्छ। एउटा चाहिँ तपाईँको अब जुन चाहिँ नानीले कान नसुन्ने भयो है, अब जन्मेपछि नानीले कान सुनेकै छैन, जुन चाहिँ अब हामी हाम्रो टर्ममा चाहिँ अब न्यूनेटल हियरिङ इम्पेयरमेन्ट भन्छौँ है, जुनमा चाहिँ नानी जन्मेदेखि कान सुनेन। अब यसमा चाहिँ के हुन्छ भने नानीले जन्मेर कान सुनेन, अब हामीले चालै पाएन नानीले कान सुनेन भनेर, त नानी जब ठुलो हुँदै जान्छ त नानीले नसुनेको हुनाले गर्दा चाहिँ बोल्नु सक्दैन। सो नानी जब 2-3 वर्ष हुँदै जान्छ नानी बोल्दैन, नबोलेपछि चाहिँ तब किन बोलेन त भन्दा नानीले कान सुनेकै हुँदैन। सो यो चाहिँ हामी अब न्यूनेटल हियरिङ इम्पेयरमेन्ट जुन चाहिँ भन्छौँ, यसको धेरै कारण हुनसक्छ, गर्भभित्रैको प्रब्लम हुनसक्छ, नभए तपाईँको जन्मिँदाखेरि केही बिमारी भएर आइसियूमा धेरै बसेर, नभए तपाईँको बिलुरुबिन जन्डिस बेसी भएर, त्यस्तोले गर्दा तपाईँको यस्तो हुनसक्छ। अब यो एउटा बिमारी भयो जुनमा नसुन्ने भयो, हेर्दा नानी राम्रै छ। अब यसको लागि चाहिँ हामी के गर्छौँ भने तपाईँको जन्मेपछि नानीलाई स्क्रिनिङ जुन चाहिँ भनिन्छ अहिले, जुन चाहिँ इन्डियामा पनि अहिले अलिकति हामीले यसलाई प्राथमिकता दिँदैछौँ, न्यूनेटल हियरिङ स्क्रिनिङ भनेर, यो एउटा गर्नुपर्छ। सो यो एउटा बिमारी यो भयो। अर्को चाहिँ तपाईँको नानीहरू जन्मेर अब अलिकति ठूलो भएर न्यूनेट भन्दा अब हप्ता दिन 2 हप्तादेखि ठूलो नानीहरूमा चाहिँ कानमा इन्फेक्सन हुनसक्छ। सो इन्फेक्सन युजली अब आमाहरूले के भन्छन् भने नानीको कानमा दुध पस्यो भन्नुहुन्छ। त नानीको कानमा दुध कहाँबाट पस्यो त, बाहिरबाट त पसेको होइन, नानीको कानमा दुध चाहिँ भित्रबाटै पसेको, नाकबाट भित्र उलिक्कै भएर चाहिँ तपाईँको दुध पसेर चाहिँ इन्फेक्सन हुनसक्छ। सो यसमा चाहिँ तपाईँको दुध खुवाएपछि चाहिँ अब नानीलाई जब हामीले बोक्दाखेरि 1300 बेसी बोकेर राख्छौँ है, त्यसो हुँदा चाहिँ तपाईँको जुन चाहिँ हाम्रो नाकबाट कानमा जाने एउटा प्रणालीभित्र पाइप जस्तो हुन्छ, ट्युब हुन्छ, त्यो ट्युबबाट चाहिँ दुध उलिक भएर चाहिँ तपाईँको कानमा पसेर इन्फेक्सन हुनसक्छ।
1: भन्नुको तात्पर्य कि आमाहरूले दुध खुवाउँदा चाहिँ नानीहरूलाई चाहिँ ध्यान दिएर चाहिँ खुवाउनु पर्छ,
2: दुध खुवाइसकेर चाहिँ अलिकति ठाडो पारेर, बर्पिङ जुन चाहिँ भन्छ त्यसको धेरै अब रोलहरू हुन्छ है, नानी खुवाइसकेर त्यसलाई ग्यास पनि हुनु दिँदैन तपाईँको, त्यससँगै त्यसमा कानमा पनि जानु दिँदैन, उलिक भइहाल्यो भने मुखमा आएको दुध चाहिँ अब भित्रभित्र कानमा नपसोस्।
1: तपाईँले भन्नुभयो कि अब नानीहरूको कानमा इन्फेक्सन त्यस्तो हुन्छ भनेर है, अब नानीहरू त बोल्न सक्दैन नै, आफ्नो समस्या बताउन सक्दैन नै, अब अभिभावकहरूले चाहिँ कसरी थाहा पाउन सक्छन् कि उहाँको नानीको कानमा केही समस्या उत्पन्न भइरहेको छ, त्यस्तो लक्षणहरूको कुरा गर्नु पर्दा नानीहरूमा के कस्तो लक्षण देखा पर्छ?
2: नानीहरूमा जो बोल्नु सक्दैनन् भन्नाले अब जो एकदमै सानो छन् जसले आफ्नो सिम्टम्स बताउन सक्दैनन्, उहाँ नानीहरूले बेसिकली के गर्छन् भने कि चाहिँ दुख्दै गरेको हुन्छ, कि चाहिँ चिलाउँदै गरेको हुन्छ कानमा, त्यसले गर्दाखेरि हात घरिघरि कानमा लाने, आफ्नो हात लगेर कानलाई अब मासारेको जस्तो गर्ने, त्यहाँदेखि तपाईँको अलिक इन्फेक्सन बढी भए पनि तपाईँको त्यसमा ज्वरो आउँछ, त्यहाँदेखि घरिघरि रुगा लागिबस्यो भने पनि कानमा इन्फेक्सन हुनसक्छ, तपाईँको रुगा लाग्दाखेरि कान पक्रिने, नभए धेरै इन्फेक्सन भइसकेको छ भने तपाईँको दुख्नु ओर्नु कम्ती भइसकेपछि चाहिँ कानबाट पिप्च हुन्छ, त्यो चाहिँ देखा पर्छ।
1: नदेखा परेको
2: चाहिँ बेसिकली तपाईँको नानीले घरिघरि कानमा हात पुर्याइबस्ने, दुईपट्टि कानमा हात पुर्याइबस्ने, नभए जतापट्टि उसलाई प्रब्लम हुँदैछ त्यतापट्टि हात पुर्याइबस्ने, नभए तपाईँको नानी अब तपाईँको सामान्य हुँदैन, अलिकति तपाईँको फिजिटी हुन्छ है तपाईँको, अन्त नसुन्नेको लागि चाहिँ अब जुन चाहिँ इन्फेक्सन नहुँदा नसुन्नेको लागि चाहिँ तपाईँको नानी अब अलिकति आवाज आउँदाखेरि नानी तर्सिनुपर्छ, अलिकति आकस्मिक आवाज आउँदाखेरि केही झर्दाखेरि है भाँडा बर्तन झर्दाखेरि नानी आकस्मित हुनुपर्छ नभए एट्र्याक्सन हुनुपर्छ
3: साउन्ड
2: प्रतिक्रिया त्यस्तो केही नदेखाउने नानी एकदमै अब साउन्ड स्लिप मात्रै गरिबस्ने त्यस्तो हुँदा पनि अलिकति तपाईँले डाउट गर्नु पर्यो
3: कुनै अभिभावकले अब त्यो लक्षण नबुझेपछि है अब थाहा नपाएपछि के गम्भीर समस्याहरू हुनसक्छ
2: भनिहाले अब नसुनेको चाल नपाएन भने बादमा हाम्रो जुन चाहिँ बोली फुट्ने भन्छ बोली फुट्दैन बोली नफुट्दाखेरि तपाईँको त्यो चाल पाएन भने त्यतिकै बादमा अब हामीले डेफ एन्ड डम जुन चाहिँ भन्छौँ लाटा गुङ्गा भन्छौँ नि गुङ्गा भएको चाहिँ किनभने नसुनेर हो गुङ्गा त अब तपाईँको एउटा
3: शब्द
2: नसिकेर तपाईँ गुङ्गा भएको त्यसले गर्दाखेरि हो त्यो एउटा हुनसक्छ
3: अब जसरी भन्नुभयो जन्मजातै जो सुन्न सक्दैनन् है उहाँहरूको त्यस्ता नानीहरूको के कस्तो उपचार गरिन्छ कि उहाँहरूलाई सुन्ने लायकको बनाउन सकिन्छ कि सकिँदैन
2: अब जन्मजात जुन चाहिँ तपाईँको शिशुहरूले जो सुनेको छैनन् यिनीहरूलाई चाहिँ हामीले अब जति चाँडो भन्दा चाँडो यसलाई अब आइडेन्टिफाई गरेर त्यसलाई हामीले पहिचान गरेर चाहिँ यसको तपाईँको ट्रिटमेन्टमा धेरै हुनसक्छ यसलाई कि चाहिँ तपाईँको हेयरिङ एड लगाइन्छ पहिला कि हेयरिङ एड लगाएर नहुने रहेछ है नपुग्ने रहेछ हेयरिङ एडको क्षमताले भने हेयरिङ एडको ट्रायल गरेर त्यसको बादमा यसको फर्दर अहिले अब कक्लो इम्प्लान्ट भनिन्छ कक्लो इम्प्लान्टहरू गर्न सकिन्छ जुन चाहिँले गर्दा चाहिँ बोली फुट्ने समयभन्दा अगाडि नै यसलाई समाधान गरियो भने चाहिँ बोली फुट्न सक्छ
3: सिक्किममा यो सबै सुविधाहरू
2: सिक्किममा तपाईँको अब अहिले हामीले अहिलेसम्म यसको आइडेन्टिफिकेसन जुन चाहिँ यसको डायग्नोसिसको लागि चाहिँ हाम्रोमा सबै कुरा छ कक्लो इम्प्लान्ट नै चाहिँ हामीले थालिहालेको छैनौँ तर अब थाल्ने चाहिँ फ्युचरमा यसको सोचेको छौँ
3: अब यो त भयो नानीहरूको कुरा है अब अलि ठु उमेर भएका मानिसहरू अब हामी जस्तो मानिसहरूको कुरा गरौँ है कतिपय अब कानको समस्याहरू उत्पन्न हुन सक्छ है त्यो चाहिँ समस्या के कस्तो समस्याहरू हुन सक्छ अब ठुला मानिसहरूकोमा
2: ठुला मानिसमा हाम्रो देखिरहेको चाहिँ बेसिकली कानमा तपाईँको इन्फेक्सन नै हो मेन चाहिँ तपाईँको कानमा इन्फेक्सन भएर बाहिरी कानमा इन्फेक्सन हुनु र तपाईँको मध्य कानमा इन्फेक्सन हुनु र भित्री कानमा इन्फेक्सन हुनु तपाईँको बाहिरी कानमा इन्फेक्सन हुँदा चाहिँ बेसिकली तपाईँको कान कोट्याउने जसले कान बढी कोट्याउने चाबीले भयो तपाईँको नभए सिन्काले भयो सलाईले भयो तपाईँ पित्तलको पाइँदो रहेछ यतातिर धेरै प्रशस्त चलाइन्छ होइन त्यसले

0: कान कोट्याउने गर्ने र त्यसको पश्चात चाहिँ तपाईँको कानमा चाहिँ अलिकति दुख्ने चिलाउने त्यहाँदेखि सुन्निने त्यस्तो हुँदैछ. त्यो चाहिँ तपाईँको बाहिरी कानको भयो. यो एकदम गम्भीर होइन तर पनि एकदमै दुखेको हुनाले गर्दाखेरि तुरन्त आइहाल्छन् है. त्यहाँदेखि त अरू चाहिँ मध्य कानमा जुन चाहिँ हुन्छ अब मिडल इयर भनिन्छ, मिडल इयरको इन्फेक्सन चाहिँ तपाईँको यो चाहिँ अब अलिकति यसलाई चाहिँ गम्भीरताले लिनुपर्छ किनभने यो चाहिँ सामान्य खालके पनि हुनसक्छ र एकदमै जटिल खालके पनि हुनसक्छ. तपाईँको मध्य कानको चाहिँ इन्फेक्सन भयो भने चाहिँ पिप निस्किने गर्छ. पिप चाहिँ गनाउने खालके पनि हुनसक्छ, नगनाउने खालके हुनसक्छ, थोरै मात्रामा निस्किनु सक्छ, धेरै मात्रामा निस्किनु सक्छ, खुनसँग निस्किनु सक्छ, खुन बिना निस्किनु सक्छ. यो सबै हेरेर चाहिँ हामी यसलाई जटिल खालके मध्य कानको इन्फेक्सन हो कि एक सरल खालके मध्य कानको इन्फेक्सन हो यो हामी छुट्याउँछौँ.
1: कहिलेकाहीँ भने चाहिँ कानको जाली फाटिने गर्छ.
0: हजुर, त्यो कानको जाली फाटिनु भने कानको जाली चाहिँ तपाईँको हाम्रो जुन चाहिँ बाहिरी कान छ र मध्य कान छ यसको बीचको अब एउटा पर्दा भनौँ न, यो दुईटा बाहिरी कान र मध्य कानको पर्दा हो. यो पर्दाको एउटा काम चाहिँ अब तपाईँको बाहिरको केही भित्र नपस्नु हो र आवाज चाहिँ भित्र पस्नु दिनु हो. सो यो चाहिँ अब ब्यारियर जस्तो हो त्यो दुईटाको बीचमा. र इन्फेक्सन भएपछि चाहिँ त्यो इन्फेक्सन कतै जानु नपाएर चाहिँ तपाईँको यो पर्दालाई फाटिकन पर्दाबाट बाहिर निस्किन्छ. सो कानमा दुलो पर्यो भने चाहिँ एउटा यसले हुनसक्छ. अर्को तपाईँको केही चोट पर्यो भने बेसी जस्तो गालामा थप्पड पर्यो, कान भेट्ने गरी भेट्यो भने चाहिँ तपाईँको त्यो जाली फाट्न सक्छ. सो बेसिकली यो दुईटा भएर चाहिँ जाली फाट्छ.
1: यसको उपचार चाहिँ
0: तपाईँको अब ट्रमाले फाटेको छ जुन चाहिँ अब थप्पडले नभए केहीले चोट पटकले फाटेको छ भने चाहिँ तपाईँले हेरचाह गरेर राख्नुभयो, पानी पसाउनु दिनु भएन, यसलाई एकदमै राम्रोसँगले याद गर्नुभयो भने धेरै जस्तो भन्दा 90% भन्दा बेसी चाहिँ आफै जाती हुने गर्छ. तर तपाईँको इन्फेक्सन भएको छ र धेरै लामो समयदेखि तपाईँको कानको जालीमा दुलोइ नै छ भने चाहिँ यो अपरेसन नगरिकन जाती हुने सम्भावना एकदमै कम्ती छ.
1: हजुर, तपाईँले अघि पनि भन्नुभएको यसरी अब कानमा सिन्का पसाएर कहिले पित्तलको के पसाएर सफा गर्ने गर्छन् है, अब यो कहाँसम्मको सही मान्नुहुन्छ? यो यसरी सफा गर्नु चाहिँ सही तरिका चाहिँ के हो? कानको घरमै छन् भने सही तरिका चाहिँ के हो? कान सफा,
0: कान चाहिँ तपाईँको आफै एउटा सफा हुने बडीको पार्ट हो. कान चाहिँ आफै एउटा सफा हुने चिज हो. यसमा जुन चाहिँ हाम्रो त्यसको भित्र स्किन छ त्यो चाहिँ एक हप्ता 10 दिन भित्रमा चाहिँ आफै माइग्रेसन भएर बाहिर आउने गर्छ. सो भन्ने हो भने चाहिँ कान सफा गर्नु त्यस्तो जरुरी छैन. तरै पनि अब कान अलिकति अप्ठ्यारो भयो, बिजायो भने तपाईँले त्यसमा हल्का पाराले बाहिरबाट भेट्ने गरी भित्र डिपली भित्र केही सिन्का छिराएर भएर नभए के हालेर इयरबडले त्यस्तोले चाहिँ भित्र चाहिँ सफा गर्नु उचित होइन. बाहिर बाहिर तपाईँले भेट्ने जति औंलाको टुप्पोले भेट्ने जति चाहिँ अब अलिकति चिलायो भने गर्नुहुँदा हुन्छ.
1: हस्पिटलमा पनि यस्तो काम सफा गर्ने प्रक्रिया हुन्छ?
0: हस्पिटलमा कान सफा तब गरिन्छ जब चाहिँ तपाईँको त्यो जुन चाहिँ मैले भनिहालेँ आफै सफा हुने प्रक्रिया चाहिँ चलेको छैन. जब स्किन माइग्रेसन हुँदैन त उहाँहरूको चाहिँ कानको मैला थुप्रिँदै जान्छ. त्यो थुप्रिँदै गएको मैलालाई चाहिँ अब तपाईँको त्यो स्किन माइग्रेसन नभएकोले गर्दा चाहिँ भित्र इकट्ठा हुन्छ र त्यसले गर्दा चाहिँ दुख्छ, कान दुख्छ. त्यहाँदेखि तपाईँको कानभित्र त्यसले अझै प्रेसर बढाउँदै जान्छ. त्यहाँदेखि अरू बिमारीहरू केराटोसिसहरू भन्छ हामीहरू, त्यस्तो बिमारीहरू हुनु जान्छ. त्यस्तो बिमारीहरू हुनु गयो भने चाहिँ हामी त्यसलाई माइक्रोस्कोपमा हेरेर एकदमै जोगाएर तपाईँको केहीलाई चोटपटक नपुर्याइकन अब तपाईँलाई त्यो सफा गरिदिन्छौँ. आफै नहेरिकन आफ्नो सिन्काले कान कटाउँदा चाहिँ तपाईँको भित्र लाभभन्दा बेसी हानि हुन जान्छ.
1: अब कुरा गरौँ है बढ्दै उमेरसितै है, के यो कान नसुन्ने जुन समस्या हुन्छ है, आवाज कम्ती सुनिने, त्यो के सामान्य हो कि केही कारणले हुने गर्छ? यो
0: तपाईँको जुन चाहिँ हामी कान अब एज हुँदै जाँदाखेरि कान सुन्दैनौँ है, योलाई मेडिकल टर्ममा प्रेस बाइकोसिस भन्छ. अन्त प्रेस बाइकोसिस चाहिँ तपाईँको आँखामा जसरी अब उमेर हुँदै जाँदाखेरि हाम्रो आँखाको पावर कम्ती हुँदै जान्छ जुन चाहिँलाई प्रेस बायोपिया भन्छ. प्रेस भन्नाले सबै अब बुढेसकालको बिमारी भनौँ न. सो त्यसरी प्रेस बाइकोसिस जुन चाहिँ छ यो एउटा सामान्य चिज हो, तर कतिजनालाई यो अलिकति बढी मात्रामा हुन्छ, कतिजनालाई कम्ती मात्रामा हुन्छ. त्यसले गर्दाखेरि 50 वर्षभन्दा माथिको उमेरमा अलिकति हियरिङमा अब लस हुन्छ. जसरी तपाईँको उमेर बढ्दै जान्छ त्यो कम्ती हुँदै जान्छ. र थप यसको माथि कुनै बिमारी छ भने है, कानमा पहिलादेखि जाली फाटेको छ, नभए पहिलादेखि अरू कुनै नसामा केही प्रब्लम छ, नभए कुनै अरू बिमारी छ भने चाहिँ तपाईँको बढ्ता देख्नु जान्छ र अचानक तपाईँको हेरिङ पुरै कम्ती हुनु जान्छ.
1: हजुर, अब यो जसरी हेरिङ कम्ती हुँदै जान्छ कतिको मानिसहरूले चाहिँ उपकरणहरू पनि लगाउने गर्छ, डिभाइसहरू पनि, हेरिङ एडहरू पनि लगाउने गर्छ नि. अब यस्तो आधुनिक जुन तकनिक छ है यो कानको क्षेत्रमा के कस्तो आएको छ अहिले?
0: अहिले तपाईँको अब हेरिङ एड जुन चाहिँ तपाईँले उपकरण भन्नुभयो है, हेरिङ डिभाइसेसहरू, यो अब एकदमै टेक्नोलोजिकली एकदमै एडभान्स भइगएको छ. र यसलाई चाहिँ तपाईँले अब कब लाउनु पर्यो भने चाहिँ जब तपाईँलाई हेरिङ लस जुन चाहिँ हुँदैछ त्यसले चाहिँ तपाईँको डे टु डे एक्टिभिटी जुन चाहिँ सामान्य डे टु डे

0: एक्टिभिटीमा बाधा पुग्दैछ। त्यस्तो हुँदै जाँदैछ भने चाहिँ तपाईँले टेस्टिङ गरेर, हाम्रोमा अब अहिले टेस्टिङहरू भन्ने धेरै हुन्छ, सो प्योरटोन अडियोमिटरहरू हेरेर तपाईँको हरेक फ्रिक्वेन्सी जुन चाहिँ साउन्डको फ्रिक्वेन्सीमा तपाईँको लस कति रहेछ है, त्यही पाराले त्यो मसिनलाई प्रोग्राम गरिन्छ कि यो फ्रिक्वेन्सीमा लस यति रहेछ, तपाईँलाई यति गेन चाहिने रहेछ है। त्यसै गरेर ट्रायल गरेर तपाईँले चाहेको जस्तो अब आफ्नो प्रोफाइल हेरेर है तपाईँको के काम गर्नुहुन्छ, अन्त तपाईँलाई कस्तो सुविस्ता हुन्छ, अनि कानको भित्रै राख्दा हुने हो कि कानको बाहिर राख्दा हुने हो कि, तपाईँको देख्दाखेरि अब के प्रब्लम गर्छ कि नदेख्ने खालको चाहियो कि, त्यो हेरेर तपाईँको धेरै धेरै अब यसमा अहिले टेक्नोलोजिकली एकदमै माथि पुगिगएको छ। ब्लुटुथ कनेक्टिभिटीसम्म पाइन्छ, तपाईँको फोन आउँदाखेरि अटोमेटिकली आफ्नो हेरिङ एडमा कनेक्सन हुनेहरूसम्म पाइन्छ। त्यसले गर्दाखेरि अब हेरिङ एड चाहिँ अहिले हेरिङ लस भएको पेसेन्टमा एकदमै सामान्य जुन चाहिँ डिजि एनालग हेरिङ एड भनिन्छ, जुन चाहिँ हामीहरू अब 3,000 रुपियाँदेखि नै पाइन्छ, देखि लिएर हाम्रो 2,00,000-3,00,000 रुपियाँसम्म पाइन्छ।
1: अब कुरा गर्ने डाक्टर साहब, प्राय प्राय मानिसहरूमा यो समस्या हुने गर्छ, कान टी गरेर बजेको सुनिने गरेको भनेको एउटा समस्या सुन्नमा आउँछ, यो चाहिँ कस्तो प्रकारको समस्या?
0: यो हाम्रो कान टी गर्नु भन्नु चाहिँ तपाईँको मेडिकली हामी टिनाइटस भन्छौँ, र टिनाइटस पनि अब तपाईँको एउटा यस्तो बिमारी हो जुन चाहिँको कारण चाहिँ धेरै हुनसक्छ। जिउमा केही पनि कमी भएकोले, जस्तै कुनै भिटामिन कमी भएको हुनालेदेखि लिएर तपाईँको कुनै नसामा ड्यामेज भएको हुनालेदेखि लिएर तपाईँको अरू कानको छेउमा कुनै बिमारी छ, जस्तै कि कुनै ट्युमर छ देखि लिएर केही नभइकन पनि, जुन चाहिँ हामी इडियोपेथिक भन्छौँ, केही कारण नभेटाइनेमा पनि हुनसक्छ। र यसमा चाहिँ बेसिकली जस्तो मान्छेहरू अब निकै घबराएर आउँछन्, कान मेरो कराइरहेको छ, दुईटा कान कराइरहेको छ, अब एउटा कान कराइरहेको छ, र म भन्छु कि तपाईँको एकताल हामी जाँच गर्छौँ र कानको भित्र केही यसको अब डरलाग्दो चिज केही छ कि छैन है, यसमा अब डराउनु पर्ने चिज केही छ कि छैन, डराउनु पर्ने चिज केही छैन रहेछ भने यो एउटा सामान्य प्रक्रिया हो, यो तपाईँको नसामा अलिकति विकनेस भएर पनि कान कराइहाल्नु सक्छ। र त्यस्तो हुँदामा चाहिँ तपाईँलाई उहाँलाई म बेसिकली काउन्सिलिङ गर्दा के भन्छु भने, कि चाहिँ जाति हुन्छ, कि चाहिँ हामी यसलाई जाति बनाउँछौँ, कि चाहिँ यो तपाईँको बानी हुन्छ, तिनटामा एउटा हुन्छ, त्यसले गर्दा डराउनु पर्दैन,
1: मतलब
0: अतालिनु पर्दैन, देखाउनु चाहिँ पर्यो तर अतालिनु चाहिँ परेन।
1: हजुर, जसरी भन्नुभयो कि उमेर बढ्दै गएर चाहिँ कानको हेरिङ पावर सुन्ने क्षमता चाहिँ कमजोर हुँदै जान्छ है, 30-35 वर्ष या त्यसरी नै कान अलिक कम्ती कम्ती सुन्न थाल्छन्। अब कसरी बुझ्ने कि मेरो कान कम्ती कम्ती सुनिँदैछ, के कस्तो लक्षणहरू देखा परेमा चाहिँ यो कानको समस्या मेरो भइरहेको छ, सुन्ने क्षमता मेरो कम्ती हुँदैछ भनेर कसरी थाहा पाउन सक्छ?
0: कान कम्ती सुन्नु चाहिँ तपाईँको अचानक, अब तपाईँ अचानक बिहान उठ्दाखेरि अब अचानक केही भएर चाहिँ अचानक कान कम्ती सुन्न थाल्यो भने चाहिँ यो चाहिँ अब तपाईँको एकदमै ट्रिटेबल एउटा बिमारी हो, र यसमा चाहिँ अलिकति अब सक्रिय भएर है आएर जाँच गराएर किन कम्ती भयो सुनिएछ, किन नसा ड्यामेज भएछ अचानक भनेर ऊ गर्ने हो। तर तपाईँको बिस्तारी बिस्तारी जुन चाहिँ हुन्छ, ग्रेजुअली जुन चाहिँ अब हाम्रो कान कम्ती सुन्दै जान्छ, यिनीहरू चाहिँ यस्तो बिमारीहरूमा चाहिँ अब तपाईँको कि चाहिँ कानको जाली फाटेको छ, कि चाहिँ भित्र मैलै जामेको छ, कि चाहिँ सिम्पल मैला जामेर हुन्छ, कि चाहिँ कानको जाली फाटेर हुन्छ, अब अरू सिम्पल बिमारीमा यस्तो हुन जान्छ। तर अचानक हराएर गयो भने चाहिँ त्यो चाहिँ अब एकदमै ट्रिटेबल हो, र म यो चेतना दिन चाहन्छु कि तपाईँको अब कसैको आवाजहरू अचानक हरायो, आज अब बिहान उठ्दाखेरि अचानक हरायो भने चाहिँ तपाईँ तुरन्त आउनुहोस्, होइन एक दुई दिन पर्खेर आउँछु त्यहाँदेखि जाति भएन म आउँछु भन्नाले चाहिँ तपाईँको ट्रिटमेन्टको जुन चाहिँ आउटकम हुन्छ त्यो चाहिँ कम्ती हुन जान्छ। इमिडिएटली आउनुभयो भने चाहिँ राम्रो हुन्छ।
1: हजुर डाक्टर साहब, अब यो जाडोको मौसम आउनेवाला छ है, अब यस्तो बेलामा चाहिँ अब कानको के कस्तो ध्यान दिनुपर्ने हुन्छ जाडोको मौसममा, र के कस्तो समस्याहरू उत्पन्न हुन सक्छ जाडोको मौसममा?
0: हाम्रो जुन चाहिँ अब कान छ, कान चाहिँ दुईपट्टि कान चाहिँ हाम्रो बीचमा नाकको पिछाडिपट्टि जुन चाहिँ नेजो फेरिङ्स भन्छौँ त्योसँग अब एकदमै भित्रबाट कनेक्टेड हुन्छ है। त्यो कनेक्टेड भएको चाहिँ अब प्रेसर मेन्टेनेन्सको लागि, कानको भित्र जुन चाहिँ अब हाम्रो एउटा एयर प्रेसर हुनुपर्छ सुन्नुको लागि, त्यो प्रेसर मेन्टेन हुनुको लागि चाहिँ अब कनेक्सन हुन्छ। अन्त जाडो मौसममा चाहिँ विशेष के हुन्छ भने चाहिँ चिसोले गर्दा चाहिँ नाक अलिकति बन्द हुन्छ तपाईँको नाक अलिकति बन्द भएर रुगै नलाग्यो भने पनि अब चिसो सर्दी भए जस्तो भएकोले गर्दा चाहिँ त्यो पाइप बन्द हुन्छ। त्यो पाइप बन्द भएपछि चाहिँ कानमा प्रेसर कम्ती हुन्छ, कानमा प्रेसर कम्ती भएपछि चाहिँ कान ड्याम्बै हुने, त्यहाँदेखि तपाईँको कान नसुनेको नसुनेको जस्तो लाग्ने, एकदमै नसुन्ने त होइन तर अब अलिकति ढ्याप्पै भएको जस्तो, त्यो चिसोमा चाहिँ तपाईँको कान ड्याम्बै हुन्छ। अन्त हामी फेरि अब हिल स्टेसनमा बसेको, अब हिलमा है एल्टिट्युडमा बसेको हुनाले गर्दा चाहिँ एल्टिट्युड भेरिएसनले गर्दाखेरि अब यहाँ गङ्गटोकदेखि भयो हामी सिङताम जाँदाखेरि बाटोमा तीन जग्गा कान खोलिन्छ प्याट प्याट प्याट गरेर, त्यो चाहिँ तपाईँको अब हो त्यो एल्टिट्युड भेरिएसन र हो त्यो ट्युबको तपाईँको अब प्रब्लम छ भने चाहिँ अब धेरै समस्या हुन्छ। ट्युबको प्रब्लम छैन भने चाहिँ चिसोले

0: त्यस्तो असर गर्दैन.
1: कसरी आफ्नो ध्यान राख्न सक्छ, केही विशेष त्यस्तो केही गर्नु,
0: विशेष केही त्यस्तो केही गर्नु पर्दैन चिसोमा. त्यही हो त, रुगाहरू अलिकति लाग्यो भने बेसी जोडले नोज ब्लो गर्छ जुन चाहिँ, है अब स्याक सिक सिक गर्छ, त्यस्तो नगर्नु, किनभने त्यसले गर्दा चाहिँ कानको प्रेसर फेरि तलमाथि हुन्छ र कानको जालीमा असर पुग्न जान्छ.
1: डाक्टर साहब, तपाईँले सोध्न यो चाहन्छु, कतिपय मानिसहरूको कानको यो जुन छ बाहिर, यसमा पनि व्याक्स जमिने गर्छ, त्यो चाहिँ के हो, समस्या हो
0: तपाईँको जुन चाहिँ कानको बाहिरपट्टि केही समस्या हुँदैछ है, अब त्यो जुन चाहिँ देखिने कानमा, त्यसको समस्या चाहिँ बेसी जस्तो चाहिँ स्किनको समस्या हुन्छ त्यसमा चाहिँ, किनभने त्यो चाहिँ अब स्किन कान भन्दा पनि त्यो चाहिँ अब स्किन हो. सो त्यसमा केही फ्लेक्सहरू हुँदैछ, नभए त्यसमा के हुँदैछ भने त्यो चाहिँ बेसिकली स्किन प्रब्लम हुने सम्भावना बेसी छ. तरै पनि कसैको बेसी व्याक्स छ, नभए व्याक्समा पनि यस्तो हुन्छ तपाईँको, हामी अब यो मङ्गोलियन्स भयो है, अब मङ्गोलियन्स भयो र हामी ड्राभिडियन्स भयो, अब ट्राइबको भिन्नतामा यसमा पनि व्याक्सको पनि भिन्नता हुन्छ, कसैको ड्राई व्याक्स हुन्छ, कसैको वेट व्याक्स हुन्छ. अन्त यो मङ्गोलियनमा चाहिँ ड्राई व्याक्स हुने बेसी सम्भावना छ, जेनेटिक स्टडीहरूमा चाहिँ यसमा चाहिँ अब ड्राई व्याक्स हुन्छ भन्छ. अन्त कतिजनाको चाहिँ अब इन्टरमिङ्गलिङ हुन्छ है तपाईँको जेनेटिक्सहरू, त्यसले गर्दा चाहिँ ड्राई व्याक्स भएर अब आधी कल्चर भएर बाहिर निस्किन्छ, फ्लेक्सहरू निस्किन्छ, त्यस्तो हुन जान्छ. त्यो अब चिलाएको छैन तपाईँलाई, केही विशेष त्यस्तो केही अप्ठ्यारो भएको छैन भने त्यो नर्मलै कन्सिडर गर्दा हो, त्यो चाहिँ तपाईँले आफै सफा गर्दा हुन्छ मजाले.
1: जुन कानको यो बाहिरको पोर्सन के भयो भने चाहिँ यो चाहिँ स्किन सम्बन्धी केही
0: होइन, स्किन सम्बन्धी नै हुनु पर्दैन, तर यसमा उम्रियो भने कानको प्रब्लम हुनसक्छ है तपाईँको. अब तर यसको स्किनमा केही प्रब्लम हुँदैछ भने चाहिँ अब स्किन रिलेटेड बिमारी हुनसक्छ.
1: हजुर डाक्टर साहब, हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ है, जाँदा जाँदै कान स्वस्थ राख्नको लागि के कस्तो टिप्स दिन चाहनुहुन्छ तपाईँ हाम्रो श्रोताहरूलाई?
0: कानमा चाहिँ अब म बेसिकली के भन्न चाहन्छु भने चाहिँ, हाम्रोमा बेसिकली कस्तो पेसेन्ट आउनुहुँदैछ भने कान कोट्याउने, जे पाए त्यहीले, चाबी पायो चाबी हाल्ने, पित्तलको पायो पित्तलको हाल्ने, कसैले त देखाउनु पनि ल्याउने यसले कोट्याएको थियो भनेर है. अन्त त्यो कोट्याउने यन्त्र हुन्छ कि के हुन्छ त्यो एकदमै अब इस्तेमाल युज नगर्नुहोस् है. कानलाई सफा राख्नुको लागि तपाईँले, तपाईँको अहिलेसम्म कानमा केही सम्बन्धित बिमारी भएको छैन, पाकेको छैन, फाटेको छैन, अपरेसन भएको छैन, केही भएको छैन, राम्रो छ भने नहुँदाखेरि पानीले मजाले धुँदा हुन्छ है, तपाईँको पानीले धु. तर तपाईँको पहिला कानमा केही चोट लागेको थियो भित्र है, जाली फाटेको थियो, नभए कुनै अपरेसन गरिएको छ, स्पेसली तपाईँको कानको पछाडिको हड्डीको अपरेसन गरिएको छ, कान हड्डी खाने बिमारीहरू के भनेर डाक्टरले अपरेसन गरेको छ भने चाहिँ कानमा एकदमै पानी पस्नु दिनु हुँदैन. नहुँदाखेरि रुवामा तपाईँले अलिकति तेल नभए भेसलिन केही लगाएर चाहिँ कान बुच्याएर नहुने गर्नुपर्छ. नभए त्यस्तो छैन भने त तपाईँको अब कानमा पानी पस्दा केही हुँदैन, अलिअलि हलाउँदा निस्किहाल्नुपर्ने हो. त्यहाँदेखि अर्को चाहिँ भयो तपाईँको कोट्याउनु भएन, त्यहाँदेखि तपाईँको भयो केही लाग्दैछ कि कम्ती सुन्दैछु, अचानक कम्ती सुन्दैछु, र अचानक कम्ती सुन्दैछु रिङ्गटा लाग्दैछ, रिङ्गटा लाग्दैछ, नभए तपाईँको अनुहार अलिकति बाङ्गो भएको जस्तो भयो है, तपाईँ मुख बाङ्गो भएको जस्तो भयो, नाक अलिकति अप्ठ्यारो भएको जस्तो भयो, ग्लासबाट पानी खाँदा अप्ठ्यारो भएको जस्तो भयो, आँखा बन्द नभएको जस्तो भयो, यस्तो केही भएको जस्तो लाग्यो भने चाहिँ तुरन्त आइहाल्नु पर्यो. एक दुई दिनमा जाती हुन्छ होला, पर्खिन्छु र देखाउँछु भन्दा चाहिँ तपाईँको ट्रिटमेन्ट आउटकम राम्रो हुँदैन.
1: हुन्छ डाक्टर साहब, यतिको समय दिनुभयो, कान सम्बन्धी यतिका जानकारी गराइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद.
0: हवस्, धन्यवाद तपाईँलाई पनि.
1: यहाँ हुनुहुन्थ्यो सिक्किममा नेपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्सेसका कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर मोहनीश एन छेत्रीज्यू, जो हामीलाई आज कानको हेरचाहबारे यतिका जानकारी दिइरहनु भएको थियो. श्रोता, यसैका साथ आजको हाम्रो स्वास्थ्य सल्लाह कार्यक्रमको निर्धारित समय यही नै पूरा हुँदछ. फेरि अर्को हप्ता हाम्रो भेट अवश्य पनि हुने नै छ. तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्. नमस्कार.
2: श्रोता, प्रस्तुत थियो कार्यक्रम स्वास्थ्य सल्लाह. हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं. आउनुहोस् केही बेर रमाइलो गरौं नेपाली आधुनिक गीतहरू सुनेर. यो कोशीले सुनाउँदैछौ सुरेश कुमारको आवाजमा.

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् मुख्य समाचार। धर्म तथा जल स्वास्थ्य अभियान्त्रिकी विभागका मन्त्री सोनम लामा हिजो गुवाहाटीमा जल शक्ति मन्त्रालय भारत सरकार अन्तर्गत ब्रह्मपुत्र बोर्डको उच्च अधिकार सम्पन्न समीक्षा बोर्डको 14 बैठक र पूर्वोत्तर क्षेत्रीय जल तथा भूमि व्यवस्थापन संस्थानको 6 परिचालन निकायको बैठकमा सहभागी हुनुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भारत र संयुक्त अरब इमिरेट्स बीच श्रृंखलाबद्ध ऐतिहासिक सम्झौताहरूमा सफल हस्ताक्षर भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र वहाँका समकक्षी मोहम्मद बिन जायद अल न्यानलाई बधाई दिनुभयो। जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल गेजिङ तेन्जिङ डेन्जुङपाले जिल्ला प्रशासनिक केन्द्र राप्तेन्सी स्थित आफ्नो कक्षमा हिजो दर्ता भएका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूसँग मतदाता नामावलीको विशेष गहन संशोधन एसआर सम्बन्धित एक आकस्मिक बैठक बोलाउनुभयो। पाकिमकी जिल्लापाल तथा प्रधानमन्त्री सूर्यघर मुक्त बिजुली योजनाका लागि जिल्ला स्तरीय समितिका अध्यक्ष परिवेश नोईले पाकिमको रर्बन कम्प्लेक्समा हिजो पाकिमकी वरिष्ठ पुलिस अधीक्षक पारू रूचालको उपस्थितिमा एक जागरूकता कार्यक्रमको अध्यक्षता गर्नुभयो। जिल्लापाल परिवेश नोई मितव्ययिताका उपायहरू अपनाउँदै यस बैठकमा भाग लिन जिल्ला अधिकारीहरूसँग हिजो जिल्ला प्रशासनिक केन्द्रीय डीएसी पाकिमबाट रर्बन कम्प्लेक्ससम्म पैदल जानुभएको थियो। सार्वजनिक क्षेत्रका तेल बजार कम्पनीहरू इण्डियन आयल बीपीसीएल एचपीसीएलले तेल र ग्यास क्षेत्रहरूलाई असर पार्ने विश्वव्यापी अनिश्चितताहरू भए तापनि सिक्किमभरि पेट्रोल डिजेल र तरल पेट्रोलियम ग्यास एलपीजीको निर्वाध आपूर्ति कायम राखेका छन्। राज्यपाल ओम प्रकाश माथुरसँग हिजो राजभवनमा डिस्कभर तिमीका अध्यक्ष अमृत शर्माको नेतृत्वमा एक प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्यो। सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

आउनु श्रोता, रमाइलो गराउने सुना हिन्दी फिल्मी गीतहरू सुनाएर कार्यक्रम ताजी तरानीमा पहिलो कोशी लिएका छ फाइटर बाटो बेनिताल र शिल्पा रावको आवाजमा।

सताई हालिसुन्नुहुनु भएको थियो अरिजित सिंहको आवाजमा यो गीत दिदी प्यार दे फिल्मबाट अघिल्लो गीत लिएका छौं कार्यक्रम ताजे तरानेमा पलक मुचेलको आवाजमा 1920 हरर्स अफ द हार्ट फिल्मबाट

स्वतः सुनिरहनु भएको छ हिन्दी फिल्मी गीतहरू कार्यक्रम ताजी तरानीमा आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा सुनौ यो गीत जावेद अलीको आवाजमा भोला फिल्मबाट।

श्रोता यही गीत सँगै कार्यक्रम ताजी तराने यही सिद्धिन्छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। यतिखेर बिहानको 10:30 गइरहेको छ। अब यहाँलाई आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ डेली एफएम गोल्डका विविध कार्यक्रमहरू। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

श्रोता मी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै तपाईले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघामा तथा मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। समय अहिले बिहानको 11:40 भइसकेको छ। श्रोता हामी उपस्थित भएका छौं कार्यक्रम नारी संसार लिएर।

0: कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, आजको यो विशेष कार्यक्रममा हामी विश्वभर मनाइने वर्ल्ड बी डेको अवसरमा उपस्थित भएका छौं। आज हामी पालन गर्न गइरहेका छौं विश्व मौरी दिवस। यो मौरी केवल मह उत्पादन गर्ने जीव मात्र होइन, वातावरण सन्तुलन र खाद्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने एउटा सानो प्राणी पनि हो। विशेष गरी महिलाहरूको सहभागिताले मौरी पालन क्षेत्रलाई अझ सशक्त बनाएको छ। र श्रोता, आज हामीसँग हुनुहुन्छ महिला मौरी पालक किसान जो हुनुहुन्छ आसाम लिङ्जे कदामताम पूर्व सिक्किम निवासी श्रीमती आइतरानी सुब्बाज्यू। त आउनुहोस्, उहाँसँग कुराकानी गरौं। पहिले यो मौरी पालन व्यवसाय सुरु गर्नुभएको चाहिँ कति भयो?
1: मैले निकै भयो, अहिलेसम्म मैले 9-10 वर्ष भइसकिसक्यो। तर मैले अब सानो त्यसै अब मौरी आउँदा राख्ने गर्थे है, सानो सानो डुरमा, अब मुढे डुरमा राख्ने गर्थे। अहिले चाहिँ मैले साइन्टिफिक तरिकाले स्टार्ट गरिसकेको छु।
0: साइन्टिफिक तरिका भन्नुभयो नि है, जुन आधुनिक मौरी पालनको एउटा प्रक्रिया पनि हो त्यसमा, र एउटा ट्रेडिसनल वे अफ त्यो बिकिपिङमा चाहिँ कस्तो खालको फरक हुन्छ?
1: यसमा चाहिँ धेरै फरक हुन्छ भनौँ न, किनभनेदेखि हामीले मुढे डुरमा चाहिँ मौरी पाल्दाखेरि के हुन्छ भनेदेखि सालमा एकैपल्ट मात्रै हामीले काट्न सकिन्छौँ है, अन्त सिजन लाग्दाखेरि त्यो पनि। त्यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ त्यो काट्दाखेरि चाहिँ डल्लै हामी चाका पनि निकालिदिन्छौँ है, त्यसलाई एउटा दुईटा मात्रै राखिदिन्छौँ चाका, अनि उनीहरूले खाने कुरो पनि कम्ती नै बस्छ, अनि फेरि उनीहरूलाई सालभरि काम गर्नुपर्ने हुन्छ हो। सालभरि काम गर्दाखेरि चाहिँ उनीहरूले चाका बनाउनु चाहिँ यति साह्रो समय लाग्दो रहेछ, उनीहरूलाई पोलनहरू ल्याएर त्यो चाकाहरू बनाउनु चाहिँ पुरै समय लाग्छ। अन्त त्यो हुनाले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ साइन्टिफिक तरिका चाहिँ फाइदा हुने रहेछ। अनि त्यो साइन्टिफिक तरिका फाइदा हुँदाखेरि चाहिँ के हुँदो रहेछ भनेदेखि चाहिँ साइन्टिफिकमा चाहिँ एकपल्ट चाका लाउनु चाहिँ साह्रो, एकपल्ट चाका लगाइसकेपछि चाहिँ त्यसलाई चाहिँ हामीले अनि मौरी काट्दाखेरि त्यसको चाकाहरू बिग्रिँदैन है, त्यसको बच्चाहरू पनि मर्दैन, हामीले त्यो डल्लै चाका निकाल्नु पनि पर्दैन, त्यस्तो तरिकाले चाहिँ हामीलाई फाइदा हुँदो रहेछ।
0: र तपाईँले चाहिँ त्यो तपाईँको जुन मौरी पाल्नु हुँदै थियो अगाडिदेखि त्यो डुँडमा है, काठको डुँडमा पाल्नु हुँदै थियो, त्यसलाई चाहिँ यो जुन अहिलेको आधुनिक प्रणालीमा चाहिँ कसरी परिवर्तन गर्नुभयो?
1: यो चाहिँ अब के हुन्छ भनेदेखि डुँड चाहिँ हाम्रो मेन डुँड चाहिँ यस्तो हुन्छ, त्यो चाहिँ काठको साइन्टिफिक तरिकाले बनाएको हुन्छ नि, यसलाई रिट हुन्छ यसको होइन, एउटा हाम्रो ब्रुट च्याम्बर हुन्छ, त्यसमा रिटहरू लगाउनु पर्ने हुन्छ होइन, त्यसको त्यो फ्रेम भनौँ मौरीको त्यो चाकाको अनुसारले बनाइएको हुन्छ त्यो फ्रेम चाहिँ, त्यो चाका अनुसारले बनाउँदाखेरि चाहिँ उनीहरूको त्यो चाका बिग्रिँदैन, उनीहरूको चाका नबिग्रिँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो चाहिँ फाइदा हुँदो रहेछ। अनि त्यहाँदेखि हामीले त्यसको टपमा चाहिँ हनी च्याम्बर पनि हुन्छ, एउटा सुपर च्याम्बर भनिन्छ है, त्यसमा चाहिँ खालि मह मात्रै लगाउने गर्छ। त्यो मह मात्रै लगाउँदाखेरि चाहिँ के हुन्छ भनेदेखि हामीले अब यो मह मात्रै लगाएर पनि भएन, अब त्यसलाई काट्नुको लागि पनि एउटा उयो सामान चाहिन्छ, तर त्यो सामान चाहिँ कस्तो हुन्छ, हनी एक्सट्रेक्टर भनिन्छ है, अहिले बजारमा प्रशस्तै पाइन्छ, अनलाइन पाइन्छ है, त्यो चाहिँ हाम्रोमा हुनुपर्छ। त्यो फ्रेमबाट चाहिँ हामीले साइड साइड काटेर त्यसको जति कभर गरेको हुन्छ मौरीले चाहिँ मह सिल गरेको हुन्छ है, त्यो सिल गरेको चाहिँ हामीले मजाले एकदम मिलाएर काट्नु पर्ने हुन्छ, त्यो कभर चाहिँ उडाउनु पर्ने हुन्छ। त्यो गरिसकेर चाहिँ हामीले त्यो हनी एक्सट्रेक्चरमा चाहिँ हामीले हावा लगाएर चाहिँ निकाल्न सक्छौँ मह मात्रै, त्यसको त्यो चाका चाहिँ बिग्रिँदैन। त्यो गर्दाखेरि चाहिँ हामीलाई फेरि अब एउटै सिजनमा हामीले चार खेपसम्म काट्न सक्छौँ, सिजन जति राम्रो लाग्यो त्यतिखेर, अब यतिखेर अब चिलाउनेको सिजन आउँदैछ, त्यो सिजनमा पनि हामीले दुई खेप तीन खेप आरामसे काट्न सक्छौँ है, जब हामीले चाका त्यसको चाका चाहिँ बिगार्यौँ भने मात्रै हो। अनि त्यहाँदेखि भोलि पर्सि धनचमारको सिजन आउँछ एकपल्ट मकैको सिजन, त्यतिखेर काट्न सक्छौँ, त्यहाँदेखि तोरीको सिजनमा काट्न सक्छौँ है, हामीले तीन खेपसम्म सालमा तीन खेपसम्म काट्न सक्छौँ, तर सिजन लाग्दाखेरि चाहिँ दुई खेप त्यहाँदेखि तीन खेपसम्म हामीले काट्न सक्छौँ।
0: र तपाईँहरूले त्यो मौरीलाई अब फैलाउनको लागि बेसी डुँडहरूमा सार्नको लागि चाहिँ नयाँ डुँडहरू बनाउनको लागि त्यो मौरीलाई एउटा डुँडबाट अर्को डुँडमा लाने प्रक्रिया चाहिँ कस्तो हुन्छ?
1: हाम्रो त्यसको प्रक्रिया पनि एकदमै सजिलो है, हामीलाई सजिलै छ, अहिले यो साइन्टिफिकमा चाहिँ सजिलो छ भनौँ। डुम त्यो मुढे डुँडमा चाहिँ हामीलाई एकदमै साह्रो पर्थ्यो, सालमा एकपल्ट यसरी नै काढाइ हुन्थ्यो, त्यो डल्लै चाका बिग्रिँदाखेरि चाहिँ हामीले सार्नु पनि सक्दैन पनि, त्यसमा सार्ने त्यसमा साधन सजिलो पनि हुँदैन हामीलाई है, डल्लै काढेर हामीले एकदमै त्यसलाई चाहिँ अब महहरू ननिकालिकन मजाले त्यसको अर्को साइन्टिफिक डुँडमा चाहिँ सार्यौँ भनेदेखि चाहिँ हामीलाई फाइदा हुन्छ है। अनि त्यहाँदेखि साइन्टिफिक डुँडमा सार्दाखेरि भन्दाखेरि चाहिँ हाम्रोमा अहिले 10 रिटको हुन्छ है, 8 रिटको 10 रिटको बनाइने गर्छौँ हामीले अहिलेको साइन्टिफिक डुर चाहिँ। अन्त त्यसो गर्दाखेरि चाहिँ हामीले त्यो रिटै डल्लै नै निकालेर अर्को डुरमा राख्न सक्छौँ, तर त्यो चाहिँ त्यसै जतिसुकै बेला सारेर पनि हुँदैन, अब यसको पनि समय हुन्छ, एउटा अब सार्ने समय हुन्छ, जस्तो यो मौरीहरू छुट्टिने टाइम उँदौली उमौलीको टाइम हुन्छ है, एकपल्ट गरम लाग्दा एकपल्ट जाडो लाग्दा यिनीहरू छुट्टिन्छ, एकपल्ट बेसी बनाएको हुन्छ यो कति कतिखेर भन्दाखेरि अब ठिक्कै यो चिलाउने फूलहरूको टाइमहरू आउँदाखेरि जतिखेर अब जंगलैभरि फूल फुल्छ त्यो टाइममा यिनीहरूले पुरा बेसी म खानेकुरो उनीहरूले पाउँछ, त्यो खानेकुरो पाउँदाखेरि चाहिँ के हुन्छ भने उनीहरूले खाना पनि प्रशस्त अनि उनीहरूले यो बच्चा पनि बेसी बनाउँछ, त्यसले गर्दाखेरि मौरी चाहिँ डुरमा आँटी नआँटी हुँदाखेरि उनीहरूले अब चाहिँ छुट्टिनु पर्ने रहेछ भन्ने उनीहरूलाई हुन्छ, त्यतिखेर छुट्टिने टाइममा चाहिँ उनीहरूले क्विन कप बनाउँछ, जस्तो रानी बनाएको हुनुपर्छ उनीहरूले, रानी बनाएपछि मात्रै उनीहरू छुट्टिनु सक्छ, एउटा रानी मात्रै छ भने चाहिँ उनीहरू छुट्टिनु सक्दैन, जब दुईटा रानी बनाउँछ उनीहरूले एकपल्टमा दुईटा चारटा छवटासम्म बनाउँछ, आरामसे 10 पनि बनाउन सक्छ रानी, तर त्यति साह्रो बेसी छुट्टिँदाखेरि चाहिँ के हुन्छ झुन्ड कम्ती हुन्छ र उनीहरूलाई काम गर्नु पनि असुविधा र उनीहरूको रानीलाई खानु दिनु पनि सक्दैन हो, अनि जाडोले पनि चिसोले पनि छिटो मर्ने गर्छ, मासिँदै जान्छ, उनीहरूलाई चाहिँ बेसी न बेसी भनेको एउटा डुरदेखि सिजनमा दुईटा डुर मात्रै बनाउनु चाहिँ हामीलाई चाहिँ एकदमै फाइदा हुन्छ। त्यसो गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि अब 4 रिट छ भनेदेखि 8 रिट छ भने हामीले 4 रिट चाहिँ अर्को डुरमा राखिदिनु सक्छौँ, तर त्यो चाहिँ क्विन सँगै क्विन बेगर चाहिँ हुँदैन।
2: र यो एउटा डुरमा चाहिँ कतिवटा रानी बनायो भनेर चाहिँ कसरी थाहा पाइन्छ?
1: हामीले यो चाहिँ साइन्टिफिकमा चाहिँ एकदमै सजिलो त्यही हो, साइन्टिफिक भन्नु मतलबै त्यही नै हो, हामीलाई सजिलो है, यो हेर्नु सजिलो, सफा गर्नु सजिलो, अनि सार्नु सजिलो, मह काट्नु सजिलो, हरेक कुरामा फाइदा छ है साइन्टिफिक डुरमा चाहिँ। अन्त हामीले चेक गर्नुपर्ने हुन्छ 15 दिनतिर या त महिनातिर हामीले चेक गर्नुपर्छ, त्यसो चेक गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि चाहिँ त्यहाँनिर चाहिँ क्विन कप बनाउँदै गरेको हुन्छ है, हामीले क्विन कप बनाएको पनि हामीले चिन्न सक्छौँ, सधैँ जस्तो अब त्यो बच्चालाई मसिनो बच्चालाई जस्तो सानसानो दुलो हुँदैन, उनीहरू क्विन कपको छुट्टै हुन्छ, एउटा जसको कस्तो भन्दाखेरि एउटा बुढी अम्ला जत्रो खालके चाहिँ एउटा उनीहरूले टोटा बनाएको हुन्छ क्विनको लागि, रानीको लागि चाहिँ अलिकति ठूलो बनाएको हुन्छ, छुट्टै जग्गा अब त्यो उसमा चाहिँ साइड साइडमा हेर्नुपर्छ, साइड साइड मुनि मुनि हेर्दाखेरि चाहिँ चुचो चुचो बनाइरहेको हुन्छ, ठुल्ठूलो हुन्छ, त्यो देखेपछि चाहिँ हामीले रानी बनाउँदै गरेको रहेछ भनेर याद पाउन सक्छौँ।
2: भनेपछि अब यिनीहरू छुट्टिन्छ, यिनीहरूलाई अलगै डुरको व्यवस्था गर्नुपर्छ भन्ने हुन्छ
1: तपाईँहरू? हजुर, त्यो जानकारी हामीले
2: पाउँछौँ। तर तपाईँहरूकोमा डुर बनाउने अर्को तपाईँहरू अब एउटा डुर बनाउने अवस्थामा हुनुहुँदैन भने चाहिँ त्यति बेला त्यतिकै छोडिदिनुहुन्छ कि के गर्नु?
1: त्यतिखेर अब हामीले डुरको सुविधा हामीले गर्न सक्दैनौँ, आफ्नोमा छैन र कहीँ किन्नु पनि पाइन्न भनेदेखि चाहिँ त्यतिखेर चाहिँ हामीले त्यो क्विन चाहिँ निकालिदिनुपर्छ, क्विनको जुन चाहिँ त्यो क्विन बनाउँदै गरेको त्यो टोटा चाहिँ निकालिदिनुपर्छ हामीले है, क्विन कप चाहिँ निकालेर फ्याँकिदिनु पर्ने हुन्छ, र एउटै क्विनसँग त्यो पुरानो क्विनको त अब अलरेडी निस्किसकेको हुन्छ, उसको केही हुँदैन, र नयाँ बनिँदै क्विनको चाहिँ यस्तो टोटा बनाएको हुन्छ होइन, त्यसको सानसानो टुप्पो निस्किँदै गरेको हुन्छ, त्यो चाहिँ सबै भचाएर हामीले फ्याँकिदिनु सक्छौँ, र अन्त त्यो मौरीले त्यही काम गर्छ।
2: बिचरा अन्त उनीहरूको मौरीको त्यो रानी नहुँदा त दुखी हुन्छ होला है मौरीहरू?
1: हजुर, दुखी हुन्छ अब, तर उनीहरू छुट्टिनु लागि बनाएको हुन्छ, अर्को घर बनाउँदै गरेको हुन्छ, त्यसो अर्को घर खोज्दै गरेको हुन्छ उनीहरूलाई छुट्टिनु लागि ठिक्कै रेडी भइसकेपछि है, अन्त त्यो भन्दा अगाडि नै हामीले त्यो चाहिँ निकालिसकेको हुनुपर्छ, मौरीको त्यो रानाको चाहिँ टोटा चाहिँ निकालिसकेको हुनुपर्छ हो, त्यसलाई चाहिँ अब फ्याँकिदिनु पर्यो, होइन भनेदेखि आफ्नोमा डुरको सुविधा छ भने उनीहरूलाई छुट्याउनु पर्यो।
2: अनि तपाईँहरूले छुट्याउने हुने भयो, तपाईँहरूको डुरको सुविधा छ भने चाहिँ त्यो रानीलाई चाहिँ उनीहरू आफैले लैजान्छ कि कस्तो हुन्छ?
1: यो चाहिँ अब उनीहरूलाई हामीले आरामसे उनीहरूलाई नै उड्नु दिउँ र उनीहरूले छुट्याएर लग्यो भनेदेखि हतपत, अब हामी घरमै छौँ, हामी छेउमै छौँ र हाम्रै सामने उड्यो भने हामीले पक्रेर राख्न सक्छौँ त्यसलाई है, अगर हामी छौँ घरमा अब त्यसको त्यसलाई त्यसरी खुल्लै छोडिदिउँ भनेदेखि चाहिँ अब अरू जग्गा जानु सक्छ है, अन्त त्यो नहुनुको लागि चाहिँ हामीले चाहिँ आफै नै त्यो मौरीको डुरमा चेक गर्दै गर्नुपर्छ, हामीले हरेक 15 दिनतिर महिनातिर हामीले चेक गर्यौँ भनेदेखि चाहिँ त्यसको टोटा निस्किँदै गरेको त हामीलाई याद देखिहाल्छौँ नि त, अन्त त्यो देख्दाखेरि चाहिँ यसलाई चाहिँ अब चाहिँ छुट्याउने टाइम हुँदै रहेछ भनेर हामीले त्यसको मौरीको उयो बनाउँदै गरेको अलिकति ठुलो भइसकेको हुनुपर्छ, छुट्टी नै सानो छ भने कसै सक्सेस हुन्छ कसै हुँदैन उनीहरूको रानी बनिनुमा हो, अन्त त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ अलिक ठुलो अब निस्किनु आँटेको क्विन कप छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ हामीले सार्न सक्छौं, अर्कोमा रानी एउटामा चाहिँ रानी पुरानो रानी छोड्नु पर्ने हुन्छ, एउटा नयाँमा चाहिँ त्यो यो क्विन कप सँगै राखिदिनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूले त्यो रानी निकालिएपछि उनीहरूले त्यो रानीसँगै बस्ने गर्छ।
2: र त्यो क्विन कप सार्दा चाहिँ के कस्ता कुराहरूमा सावधानी पुर्याउनु पर्ने हुन्छ?
1: त्यो कुरोहरूमा चाहिँ अब हामीले क्विनहरू सार्दाखेरि चाहिँ के हुन्छ भनेदेखि हामीले सबभन्दा मौरीलाई चाहिँ नराम्रो कुरोहरू मन पर्दैन, गन्दा सन्दा, उनीहरू बस्नु नसक्ने कुरो, डुँडहरू पनि राम्रै हेर्नुपर्छ है, उनीहरू बस्ने खालको काठहरू हेरेर बनाएको हुनुपर्छ। अन्त सरसफाइ नै हो मौरीलाई, अन्त कमिलाहरू लागेको हुनु भएन त्यहाँनिर है, कमिलाहरूले बेसी नै दुःख गर्ने हुन्छ, त्यो त्यस्तो जग्गा हुनु भएन, अलिकति पानीले भिज्ने जग्गा हुनु भएन, हामीले मजाले डुँडहरू बनाएर राखेको हुनुपर्छ, सेटहरू बनाइदिएको हुन्छ उनीहरूको लागि। अन्त त्यसरी सारिदिएपछि चाहिँ उनीहरूलाई त्यहाँदेखि चाहिँ हामीले मजाले डुँड पनि राम्रो हुनुपर्छ, अन्त सारिदिएपछि उनीहरू बस्छ मजाले।
2: र कुन कुन खालको काठको डुँड बनाउँदा चाहिँ मौरीलाई बस्न सहज हुन्छ?
1: अनि यो डुँड चाहिँ के के कोमा हुन्छ भन्नुभयोदेखि चाहिँ नि धुप्पी पनि भयो है, हामीले फलेदो युज गर्नु सक्छौँ, फलेदो तातो हुन्छ, जुन काठ चाहिँ तातो हुन्छ त्यो कुरो चाहिँ हामीले युज गर्नुपर्ने हुन्छ, गरममा चिसो शीतल राख्ने र जाडोमा तातो राख्ने खालको काठ हामीले हेर्नुपर्ने हुन्छ। अनि टुनीको काठ हुन्छ है, टुनीको काठ हामीले राख्न सक्छौँ, त्यहाँदेखि उत्तिसको पनि राख्न सक्छौँ, तर उत्तिसलाई पनि डेरे बनाउनु पर्यो अलिकति बाक्लो। मैले चाहिँ अहिले घरमा सौर पनि ट्राई गरेँ, सौरको काठमा पनि त्यसमा पनि बसेको छ, सौरको काठमा पनि मजाले बसेको छ, त्यो त्यस त्यो पनि डेरे मात्रै चलाउनु पर्छ हामीले है। अन्त गुइँलोहरूको पनि हुन्छ, गुइँलोको डुँडहरू राम्रो किनभने उनीहरूलाई तातो चाहिन्छ नि त मौरीलाई चाहिँ जहिले पनि, त्यही भएर।
2: र यो मौरी चाहिँ नि कति प्रकारका हुन्छन्?
1: मौरी त छ प्रकारको हुन्छ है, तर अब हामीले यहाँनिर सिक्किममा जुन चाहिँ हामीले पाल्न सक्छौँ त्यो चाहिँ एपिक्सेरिना हो है। एपिक्सेरिना चाहिँ अब हामीले हिल एरियामा हाम्रो यो यतानिर सुट गर्ने हामीले उँधो प्लेन साइडमा राख्ने त राख्नु भएन, त्यो मौरी अलिकति ठुलो हुन्छ है, त्यो त्यो मौरी चाहिँ हामीले कता कता लगेर चराउनु सक्ने पनि हुन्छ प्लेन साइडको मौरी चाहिँ, तर हाम्रो यतानिर जुन चाहिँ एपिक्सेरिना चाहिँ त्यो गर्नु सक्दैनौ हामीले है, जुन जग्गामा छ उनीहरूले त्यही जग्गामा काम गर्ने हुन्छ। अन्त उँधो प्लेन साइडमा हुने चाहिँ मेलिफेरिया हो, त्यो चाहिँ अलिकति ठुलो हुन्छ यहाँको भन्दा मौरी, किन उनीहरूले यहाँनिर सर्भाइभ गर्न सक्दैन जाडोमा चिसोमा है, अन्त त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ हाम्रो चाहिँ एपिक्सेरिना नै हो यहाँनिर चलाउने चाहिँ, हामीले भीर मौरी हुन्छ, कुटका हुन्छ, थुप्रै हुन्छ यो मौरीहरू त, तर अब उनीहरूलाई पुट्कालाई पनि घरमा राख्न सक्छौ, तर भीर मौरी भनेर चाहिँ तिर सक्दैनौ हामीले है। अन्त हामीले मेन भनेको नै हाम्रो एपिक्सेरिना नै हो हाम्रो घरमा पाल्ने चाहिँ अहिले।
2: यो मौरीको प्रजाति अनुसार नि उनीहरूले बनाउने महमा पनि फरक हुन्छ?
1: महमा त अब फरकै हुन्छ भनौँ, भिरतिर बस्नेको अर्कै दबाईको रूपमा लिन्छ है, भिरतिर बस्ने अब यता उँधो यतानिर वरिपरि पाइने फुलहरूदेखि लगेको हुँदैन, उनीहरूले अब राम्रो जडीबुटीको लिएको हुन्छ, भिरतिर हुन्छ ठुल्ठुलो, त्यही भएर भीर मौरीको छुट्टै हुन्छ उनीहरूको मह है, अन्त त्यसको काम छुट्टै हुन्छ भनौँ न। अन्त हाम्रो यतानिरको पनि अब वरिपरिको ल्याउँछ फुलहरूको सबै दबाईहरूको पनि फुल सबै रसहरू ल्याएको हुन्छ उनीहरूले, नेक्टर ल्याएको हुन्छ, तर पनि अब हाम्रो चाहिँ के हुन्छ भनेदेखि चाहिँ अब यही वरिपरिकै ल्याएको हुन्छ नि त उनीहरूले, त्यसै कारणले गर्दाखेरि चाहिँ अब उनीहरूको पनि महमा अलिकति हाम्रो यता बस्तीमा पाउनेको चाहिँ कस्तो हुन्छ, गुलियो खालके हुन्छ मह है, अन्त भीर मौरीको चाहिँ अलिकति अमिलो अमिलो टाइपको, पुट्काको पनि हल्का अमिलो खालके यस्तै हुन्छ, अलिकति अब टेस्टमा अलिकति छुट्टा हुन्छ, तर अब काम त एउटै होला सायदै
2: वर्ष भन्नुभयो नि है। त्यो सफा गर्नु चाहिँ कति कति दिनमा गर्नुपर्ने हुन्छ?
1: यो सफा चाहिँ हामीले महिना महिनामा चाहिँ गर्नै पर्ने हुन्छ है। किन यो सफा गर्नु जरुरी छ भन्दाखेरि चाहिँ यो साइन्टिफिक डुँडलाई हामीले सजिलो तरिकाले राखेको हुन्छ, अलिकति हाइट पनि हामीले कम्ती राखेको हुन्छौँ, 3 फिटदेखि उकालोमा राखेको हुन्छौँ है, 3 फिटसम्मको हाइट राख्दाखेरि चाहिँ किन भन्दाखेरि हामीलाई डुँडमा भित्र चेक गर्नु सजिलो हुन्छ, त्यही भएर 3 फिटसम्म राख्दाखेरि चाहिँ के हुँदो रहेछ भनेदेखि मुनिदेखि चाहिँ कमिला हुन्छ है, मेन त कमिलाले कमिलाको उयो हुन्छ, झुन्डहरू पस्ने गर्छ भित्र डुँडतिर, त्यहाँदेखि बादमा एउटा उयो हुन्छ माइट भन्ने हुन्छ है, त्यो माइट चाहिँ तर मौरीले नै लिएर आएको हुन्छ, त्यसलाई चाहिँ हामी सफा गर्नु सक्दौ न हामीले, तर पनि हामीले त्यसलाई चाहिँ कसरी बचाउनु भने सफा गरेर नै सफा नै गर्नुपर्ने हुन्छ। एउटा चाहिँ के हुन्छ भनेदेखि एउटा चाहिँ मस भन्ने हुन्छ है, मस चाहिँ कस्तो हुन्छ भनेदेखि चाहिँ पुतलीले अण्डा दिन्छ, त्यहाँनिर एउटा कालो कालो खालके कस्तो भुसभुसी खालके पुतली हुन्छ है त्यसले त्यो चाहिँ पस्यो भने त्यसले चाहिँ अन्डा दिने गर्छ त्यहाँभित्र है अन्डा दिएपछि चाहिँ किरा यस्तो डेन्जर निस्किन्छ त्यसको त्यो बच्चा अन्डाबाट चाहिँ कि बच्चा निस्केर चाहिँ त्यसले चाहिँ जाल लगाइदिन्छ पुरा मौरी नै सखाप गरिदिन्छ त्यसको बच्चा खाइदिन्छ म खाइदिन्छ मौरी नै खाइदिन्छ त्यसले चाहिँ पुरा बेसी मार्ने गर्छ है त्यो नपरोस् भनेर पनि हामीले सफा गर्ने गर्छौँ है अन्त त्यहाँदेखि अर्को चाहिँ एउटा चामलमा भएको जस्तै एउटा किरा हुन्छ सानो सानो सानो हुन्छ तर त्यसले पनि त्यसरी नै मौरीको त्यो चाकै बिगारदिने गर्छ है अर्को पनि हुन्छ एउटा चाहिँ गङ्गटा जस्तै परेको हुन्छ त्यो किरा डेन्जर हुन्छ त्यसले पनि चाका बिगारदिने गर्छ है तिनीहरूले गर्दाखेरि चाहिँ त्यो कुरो चाहिँ सबै हामीले सफा गर्नुपर्छ अनि साङ्लेहरू पनि पस्छ है अनि कोही बेला भित्तीहरू पनि पस्दो रहेछ मैले धेरै सफा गर्दाखेरि धेरै पल्ट भेटिसके है भित्तीहरूले त्यो चेपचापतिर पसेर यताउता मौरी नै खान्छ किनभने भित्तीले चाहिँ महरू चाहिँ एट्याक गर्दैन डाइरेक्ट मौरी नै खाने गर्छ त्यसले गर्दाखेरि चाहिँ त्यो तिनीहरू पनि चेक गरिबस्नु पर्दछ हामीले सफा गरिबस्नु पर्ने हुन्छ
2: र तपाईँलाई चाहिँ यो मौरी सम्बन्धित कामहरू गर्न चाहिँ कसले सघाउनुहुन्छ घरमा
1: घरमा मेरो हस्बेन्डले सघाउनुहुन्छ है उहाँले नै एकदमै सपोर्ट गर्नुहुन्छ भनौँ न है मैले यो अब मौरी पाल्छु भन्दाखेरि उहाँले नै डुडहरू काटेर ल्याएर बनाइदिनुहुन्छ है अहिले साइन्टिफिक डुड पनि उहाँले नै बनाइदिनुहुन्छ उसको सपोर्ट एकदमै राम्रो छ
2: र यो मह काट्ने टाइमिङ हुन्छ नि जस्तो त्यो चाहिँ कस्तो हुन्छ बिहान बेलुका दिउँसो कति बेला काट्नु
1: मह काट्नु हामीले बिहान काट्नु सक्छौँ र बेलुका पनि अलिकति अब 4 बजीदेखि काट्नु सक्छौँ है मध्ये दिउँसो चाहिँ के हुन्छ भनेदेखि चाहिँ मध्य दिउँसो काट्दा पनि हुन्थ्यो हुनु त तर मध्य दिउँसो काट्दाखेरि चाहिँ अलिकति अब कतिवटा जग्गामा चाहिँ झुन्डहरू छुटेर जाने हुन्छ है त्यो हामीले डुँडहरू खोल्दाखेरि छुटेर जाने हुन्छ त्यसो गर्दाखेरि दिउँसो चाहिँ नकाटेर अब त्यो मौरी काट्दा गर्दा हामीलाई याद पनि हुन्छ कि यसबाट छुटेर जाने रहेछ कि नजाने रहेछ भनेर दिउँसो काट्दाखेरि एकदमै एग्रेसिभ हुन्छ मौरी पनि चिर्नु खोज्छ है बेसी भन्किन्छ बिहान र बेलुका चाहिँ उनीहरू अलिकति जाडो जाडो हुन्छ त्यसो गर्दा एकदमै मजाले आरामसे बस्छ
2: र यो मौरी मह काट्दा चाहिँ के कुरामा ध्यान
1: मह काट्दाखेरि चाहिँ हामीले एकदमै फर्स्टमा चाहिँ रानी नै जोगाउनु पर्छ रानी जोगाउनु पर्ने हुन्छ अनि उनीहरूलाई पनि अरू मौरीलाई पनि चेप्टाउनु भएन कुचाउनु भएन मार्नु भएन उनीहरूलाई एकदम सुविस्तासँगले काट्नु पर्ने हुन्छ है उनीहरूलाई त्यो आफ्नो यता अनुहारमा घुम्यो यता हात खुट्टामा घुम्यो उनीहरू प्याचपुच कुचायो भनेदेखि चाहिँ आफूलाई चाहिँ चिल्छ किनभनेदेखि त्यो त्यसमा पनि गन्दा हुन्छ एउटा मौरी कुचाएर मारिसकेपछि त्यसको गन्दाले गर्दाखेरि चाहिँ पुरा रिसिन्छ मौरीहरू चाहिँ अब किनभनेदेखि अब हामी हाम्रो छेउमा अरू मान्छेलाई मार्दैछ भनेदेखि हामीलाई पनि त्यस्तै हुन्छ नि त अन्त उनीहरूको पनि आफ्नो परिवारको झुन्ड कसै चाहिँ मारिदिँदैछ भनेदेखि उनीहरूलाई त देख्छ पनि होला सायदै गन्धले चाहिँ तर उनीहरूले एकदमै छिटो याद पाउँछ र हाम्रो हाततिर यसो मारेर मार्दाखेरि चाहिँ उनीहरूको त्यो गन्ध चाहिँ हाम्रो हातमा बसेको हुन्छ त्यो गर्दाखेरि चाहिँ उनीहरू पुरा एग्रेसिभ हुन्छ पुरा चिल्ने कोसिस गर्छ है उनीहरूलाई एकदमै सुविस्तासँगले चाहिँ एकदम झट्का बिस्तारी झट्काएर अब साइन्टिफिकमा त एकदम सजिलो छ त्यो कुरो गर्नु मजाले सोरेर त्यो ब्रसहरूले सफा गरेर उनीहरूलाई एकदम क्लियर गरेर निकाल्यो भनेदेखि उनीहरूले चिल्ने त्यस्तो गर्दैन
2: र यहाँलाई चाहिँ मौरीको मह काट्ने क्रममा कहिले मौरीले चिलिएको त्यस्तो अनुभवहरू छ कि छैन
1: छ पहिलातिर अब म डुडे डुडमा डुडे घाटतिर काट्दाखेरि मलाई चिल्थ्यो अब त्यतिखेर मैले सेफ्टी युज गर्थिन है सेफ्टी युज गर्थिन त्यतिखेर चाहिँ अब कस्तो हुन्छ भनेदेखि डाइरेक्ट चाका पक्रिनु पर्ने हुन्छ अन्त छुरीहरू लाग्दाखेरि पछाडिपट्टिको मौरीहरू चाहिँ अब काटिन्छ कोही बेला चेप्टिन्छ के हुन्छ त्यतिखेर चाहिँ अब उनीहरूको त्यो गन्ध चाहिँ उनीहरूको फैलिँदाखेरि चाहिँ अब चिल्छ अलिअलि चाहिँ अब एक दुईवटाले तर पनि अब चिल्यो भनेर उनीहरूलाई पुरा बेसी हटाउने कोसिस गरे भने झन् चिल्ने गर्छ उनीहरूलाई अब त्यतिकै छोडिदिनु छ हल्का पाराले
2: अनि त चिल्दाखेरि त दुख्छ नि त कसरी त्यतिकै छोड्न सक्नुहुन्छ फेरि
1: चिल्दा

0: फेरि त दुख्छ अब तर उनीहरूलाई अब त्यस्तो त्यो दुख्यो भनेर चाहिँ उनीहरूलाई हटाउनु बेसी हटाउनु चाहिँ भएन त्यो अब चिल्यो अब सक्यो है हामीले त्यो जुन चाहिँ उनीहरूको डङ्क छोडेको हुन्छ पछाडि उयो खिल छोडेको हुन्छ त्यो चाहिँ निकालिदिइहाल्यो भनेदेखि हामीलाई त्यति असर पर्दैन छिटो निकाल्नु पर्यो त्यो चाहिँ खिल चाहिँ अन्त त्यसो गर्दाखेरि चाहिँ हामीलाई चिल्दैन तर अब अहिले जुन चाहिँ साइन्टिफिक तरिकाले हामीले सिक्यौं है आधुनिक तरिकाले सिक्यौं राम्रो भयो सबै कुरो राम्रो छ अहिले होइन हामीले बिग क्याप पाउँछौँ हामीले क्याप उयो बी भेल पाउँछौँ है त्यो बी भेल चाहिँ हामीले लाउनु पर्ने हुन्छ अनुहारमा मान्छेलाई चाहिँ मौरी चाहिँ कतिखेर चाहिँ हामीलाई अतालिन्छौँ भन्दा अनुहारमा जब आउँछ त्यतिखेर अतालिन्छौँ जिउतिर चिल्दाखेरि हामीलाई त्यति केही नै हुँदैन होइन ए चिल्यो भन्ने हुन्छ अब चिल्यो भन्ने मात्रै हुन्छ तर अनुहारतिर चिल्दिँदाखेरि अनुहारतिर बेसी भन्किँदाखेरि चाहिँ हामी पुरा अतालिने गर्छौँ है नर्भस हुने गर्छौँ त्यसको सेफ्टीको लागि चाहिँ हामीले बी भेल लगाउनु पर्ने हुन्छ है बी भेल लगाउने पर्छ अनि अलिकति बाक्लो लुगा लगाउँदा हुन्छ अब जिउमा चाहिँ बाक्लो लुगा लगायो भने उनीहरूको त्यो चिल्यो भने पनि डङ्क छोड्दैन त्यो किनभने लुगाले गर्दाखेरि उनीहरूको त्यो खिल अड्किने हुँदैन जब हाम्रो मासुमा चाहिँ हाम्रो मासुमा चाहिँ खिल गाडिन्छ त्यतिखेर चाहिँ उनीहरूको त्यो खिल अल्झिन्छ र उनीहरूले निकाल्नु सक्दैन लुगामा त अल्झिँदैन त्यही भएर चाहिँ हामीले अलिकति बाक्लो लुगा लगाएर अलिकति सेफ्टी ग्लोभ्सहरू लगाउनु पर्ने हुन्छ है त्यसो गर्यौँ भनेदेखि मौरी पनि बाँच्छ र आफू पनि बाँचिन्छ
1: हजुर र यो मौरीमा चाहिँ रोगहरू चाहिँ लाग्छ कि लाग्दैन
0: मौरीमा रोग लाग्छ मौरीमा रोग चाहिँ कतिखेर लाग्छ भनेदेखि चाहिँ मैले भने नि माइट भने नि यो नै हो रोग मौरीलाई लाग्ने चाहिँ मौरीलाई लाग्दाखेरि त्यो त्यसले चाहिँ हामीले हत्तपत्त दबाई पनि स्प्रे गर्नु पनि साह्रै छ है दबाईहरू स्प्रे गर्दाखेरि कति मर्ने डर हुन्छ अब तिनीहरूलाई सफा गर्नु पनि सक्दैन पक्रेर एउटा एउटा गरेर सफा सुलसुले भनौँ न त्यतिखेर अब त्यतिखेरको लागि पनि अब कतिवटा कुरो चाहिँ अब हाम्रो घरेलु दबाई चाहिँ हामीले सुर्तीको पत्ता या त बङ्गालीको पत्ताहरू हुन्छ नि त्यसको चाहिँ त्यो मुनि राखिदिनु पर्ने हुन्छ फेदमा राख्दाखेरि उनीहरू जाँदा ओर्दा त्यसरी चाहिँ हटिनु सक्छ अलिअलि अनि सफा गरिबस्यो भने त्यति बेसी पनि हुँदैन
1: हजुर र यो मौरीलाई मह बनाउनको लागि आवश्यक फूलहरू चाहिँ यहाँले जस्तो तोरीहरू लगाउनुहुन्छ कि उनीहरूले आफै कता कताबाट खोजेर ल्याउँछ
0: हामीले बाली त लगाउँछौँ हामी किनभनेदेखि अब बस्तीमा बसिसकेपछि हामीले बाली लगाउनै पर्ने हुन्छ है मकैदेखि लिएर हरेक कुरो लगाउनुहुन्छ लगाउँछौँ हामीले सब्जीहरू लगाइन्छ सब्जीहरूको फूलहरूबाट पनि तान्छ सागहरूको फूलबाट है अनि त्यहाँदेखि तोरी भयो अनि जति पनि फलफुलको फुलहरूबाट पनि ल्याउँछ त्यसरी नै अब अन्न बाली त लाउनै पर्ने हुन्छ उनीहरूको लागि अनि फुलहरू पनि रस आउने फुलहरू पनि रोपिदिनु पर्ने हुन्छ हामीले
1: हजुर र यो मौरी पालन व्यवसाय गरिरहँदा चाहिँ तपाईँले सामना गर्नुपरेका चुनौतीहरू अथवा च्यालेन्जेसहरू चाहिँ के हुन्
0: अहिले चाहिँ मेन त हामीलाई जंगली कुरोले सताउँछ है मलसाप्रा भन्ने हुन्छ यो डेन्जर कुरो हुन्छ मलसाप्राले चाहिँ अब घरमा हरेक कुरो नै एट्याक गर्ने हुन्छ है मलसाप्रादेखि जोगाउनु पर्ने हुन्छ अनि यसलाई चाहिँ चिबेदेखि चिबेर के भन्नु चिबे नै हो चिबेदेखि पनि अलिकति जोगाउनु चराहरूदेखि जोगाउनु पर्ने हुन्छ
1: अनि पानी झरीको बेलामा चाहिँ डुडलाई कसरी सुरक्षित राख्नुहुन्छ
0: डुडलाई अलरेडी हामीले सुरक्षित तरिकाले राखेको हुन्छौँ है किनभने छानाहरू मजाले लगाएर बनाएर राखेको हुन्छौँ
1: र यो मौरी पालनले चाहिँ तपाईँलाई आर्थिक रूपमा चाहिँ कतिको सहयोग पुर्याएको छ
0: आर्थिक रूप अहिले त अलिअलि ठिकै नै हो हामीले एकपल्टमा हामीले नबेचेको पनि हामीले कति भनेदेखि 15-20 हजारसम्म बेचिन्छ
1: है
0: एक सिजनमा अनि हामीले बेसी भनेको हामीले दुई सिजन मात्रै सक्छौँ काट्नु है त्यहाँदेखि उता सकिँदैन किनभनेदेखि अब साइन्टिफिकमा मात्रै काट्नु सक्छौँ त्यसरी चाहिँ अर्को जुन चाहिँ अब ट्रेडिसनल टाइपकोमा चाहिँ काट्नु सक्दैन एकै टाइम मात्रै हो
1: हजुर र खर्च चाहिँ कतिको खर्चिलो हुन्छ मौरी पालन
0: मौरी पालनमा खर्च हुने त त्यस्तो छैन फर्स्ट राख्दाखेरि अब हामीले डुडको अहिले साइन्टिफिक डुडलाई चाहिँ अलिकति अब कस्टली नै पर्छ भनौँ न है एकपल्ट बनाउँदाखेरि चाहिँ त्यो बनाउँदाखेरि चाहिँ अब हामीलाई अलिकति दाम लाग्छ भनौँ 5-6 हजार एउटा डुडलाई समथिङ लाग्छ त्यहाँदेखि उता फेरि त्यही डुडले दिइरहन्छ
1: र यो मौरीको त्यो मह चाहिँ नि सिजन अनुसार त्यो महको क्वालिटीमा चाहिँ फरक हुन्छ कि हुँदैन
0: क्वालिटीमा पनि फरक हुन्छ जुन चाहिँ यही समय हो काट्ने टाइम किनभनेदेखि अब लेकतिर निकै फुलहरू अब कतिवटा कुरो फुलहरू राम्रो राम्रो फुलहरू फुलेको हुन्छ अब त्यो फुलहरूबाट दबाई हो मेडिसिन है यतिखेर चाहिँ राम्रो हुन्छ किनभने बाक्लो पनि हुन्छ यो टाइममा अलिकति कालो पनि हुन्छ गाढा अब अलिक थिक बेसी हुन्छ त्यसले गर्दाखेरि चाहिँ यो टाइमको एकदमै बेस्ट पनि हुन्छ किनभनेदेखि अब जंगलतिर यतिखेर दवाई पनि फुलेको छ बिक पनि फुलेको छ हरेक कुरोको लिएको हुन्छ
1: भनेर बोटल प्याक हनी पाउँछौ नि है मूल्यमा पनि एकदमै धेरै फरक हुन्छ है त्यो 3-3.5 रुपियाँ केजी पाइन्छ भने हामीले बस्तीतिर हन्ने किन्दा सामान्य कतिमा किन्नुपर्ने हुन्छ
0: हामीले बस्तीमा चाहिँ अब 1500-2000 समथिङ त्यस्तै हुन्छ
1: एकदमै धेरै डिफरेन्ट हुन्छ नि त है फरक हुन्छ नि त है र यसरी मौरीको मह शुद्ध हो कि होइन भनेर यसो शुद्धता जाँच गर्ने एउटा सामान्य उपाय चाहिँ के हुन्छ कि हुँदैन
0: त्यस्तो उपाय त त्यति अब हुनु पनि सक्छ है म प्राय मान्छेले भन्छ नि त पानीमा लाउँदाखेरि चाहिँ त्यो मह चाहिँ एकदम सुरुरुरु र धागो जस्तो ओह्रालो जान्छ अरे है घोलिँदैन छिट्टो घोलिँदैन र अब शुद्ध छैन भने चाहिँ छिट्टो घोलिन्छ भन्ने गर्छ तर अब अर्काको प्रडक्टलाई नराम्रो र मेरो प्रडक्ट राम्रो भन्ने त हुँदै हुँदैन है अन्त सिजन अनुसारले बाक्लो पातला हुन्छ किनभने बजारमा निकालेको मह चाहिँ कस्तो हुन्छ भनेदेखि उनीहरूले प्युरिफाई गरेको हुन्छ जस्तो रिफाइन गरेको हुन्छ र हाम्रो घरमा जब निकालिन्छ हामी रिफाइन नगरिकन हुन्छ त्यो चाहिँ बाक्लो एकदम र हुन्छ
1: सुन्ने गरेका छौँ हामी कि मौरी पालकहरूले चाहिँ कतिजनाले मौरीलाई चिनीहरू पनि दिने गर्नुहुन्छ भनेर
0: यो चिनी चाहिँ कतिखेर र कसरी दिनुपर्छ भनेदेखि चाहिँ जस्तो अब सुकौरोको टाइम हुन्छ कुनै फुल छैन र त्यतिखेर चाहिँ उनीहरूको पोषणको लागि दिनुपर्छ उनीहरूलाई खाना दिनुपर्छ है र जतिसुकै बेला दिनु हुँदैन जुन चाहिँ यो सिजन मह काट्ने सिजनमा चाहिँ हामीले त्यतिखेर दिनु हुँदैन मह काट्ने सिजनमा चाहिँ के हुन्छ भनेदेखि फुल बेसी हुन्छ त्यतिखेर चाहिँ फुलकै रस ल्याएको हुन्छ र अनसिजनमा त उनीहरूले मह पनि बनाउँदैन हो उनीहरूलाई खानु साह्रो परेको हुन्छ कति नखाएर बिचरा मर्छ खानेकुरो नहुँदाखेरि चाहिँ त्यही भएर चाहिँ फिडिङ गराउनु भन्छ है कोलोनी अलिकति ज्यादा बनाउँछ त्यो अनसिजनमा चाहिँ फुल नहुने टाइममा चाहिँ त्यति गर्दाखेरि चाहिँ त्यो उनीहरूलाई खाने नै छैन र हामीले चेक गर्नुपर्ने हुन्छ त्यो पनि त्यसै दिएर हुँदैन है चेक गर्नुपर्छ मौरीलाई चाहिँ उनीहरूकोमा खाना छ कि छैन होइन खाना नखाएर काम गर्नु नसक्ने पनि हुनसक्छ कोही खेर फुलै हुँदैन नि त केहीको फुल हुँदैन सुकौरो टाइममा त्यतिखेर चाहिँ हामीले कम्ती फिडिङ गराउनुपर्छ किनभने उनीहरूलाई बचाएर राख्नुपर्ने हुन्छ
1: र त्यो फिडिङ गराउने प्रोसेस चाहिँ कस्तो हुन्छ
0: फिडिङ गराउने हामीले त्यो पनि फिडर पनि पाउँछ एउटा बटा सानो त्यो रिटको त्यो जुन चाहिँ बक्सकै सेपमै हुन्छ है त्यसमा चाहिँ हामीले चिनी पकाएर चाहिँ उनीहरूलाई राखिदिनु पर्ने हुन्छ त्यसले गर्दाखेरि त्यो चाहिँ महमा जाँदैन त्यो चाहिँ खालि उनीहरूको खानुमा मात्रै जान्छ जस्तो हनी च्याम्बरमा उनीहरूले हनी लाउनु सक्दैन त्यसले चाहिँ उनीहरूको खानुको लाइनमा त्यो जुन चाहिँ ब्रुट च्याम्बरमा उनीहरूको हुन्छ राना हुन्छ उनीहरूलाई खुवाउनु मात्रै हुन्छ
1: र त्यसरी तपाईँहरूले यदि उनलाई चिनीहरू दिनु भएन अनसिजनमा भने चाहिँ तिनीहरूमा कस्तो खालको नकारात्मक प्रभाव पर्छ
0: त्यो चाहिँ किनभने त्यो हामीले चिनी दिएन भनेदेखि चाहिँ के हुन्छ भनेदेखि मौरी मासिन्छ मौरी मर्ने गर्छ खाना नभएर राणाले अन्डा दिनु सक्दैन है राणालाई चाहिँ जब खाना छ भने मात्रै उसले चाहिँ अन्डा दिनु सक्छ जब खाना छैन र उसले अन्डा दिनु सक्दैन र उनीहरूको कोलोनी घट्दै जान्छ मौरी मर्दै जान्छ अन्त त्यो मौरी घट्दै जाँदाखेरि चाहिँ त्यसमा चाहिँ असर पर्छ मौरी घटेर जान्छ मर्छ स्थान सखापै हुनसक्छ त्यतिखेर हामीले अब हाम्रो बस्तीतिर त हामीले सागसब्जी लगाइबस्छ हामीलाई त्यस्तो जरुरत छैन जहाँनिर चाहिँ अब सागसब्जी लगाउँदैन र अब बाली नाली लगाउँदैन उनीहरूकोमा चाहिँ जरुरत हुन्छ
1: र यो चिनी बाहेक अन्य पनि केही खानेकुराहरू दिन सकिन्छ कि दिन चिनी मात्रै हो
0: चिनी नै अब बेस्ट त हामीले चाहिँ चिनी नै दिनु भन्छ तर अहिले बजारमा निस्किसकेको छ यो मौरीको फिड पनि निस्किसकेको छ
1: र आज यहाँसँग यसरी विश्व मौरी दिवसमाथि कुराकानी गरिरहँदा हामी कार्यक्रमको लगभग अन्ततिर आइपुगिसकेका छौँ र त्यसैले अन्तमा यहाँलाई सुन्न चाहे कि विशेष गरी महिलाहरू र युवाहरूलाई चाहिँ मौरी पालनतर्फ आकर्षित गर्न चाहिँ तपाईँ के सन्देश दिन चाहनुहुन्छ
0: युथहरूलाई चाहिँ मेन अब हामी महिलाहरूले त गरि नै रहेछ घरतिर है तर कतिले नगर्नु सक्छ डराउँछ है डराउनु पर्दैन अहिले साइन्टिफिक तरिकाले गर्नुभयो भने चाहिँ यो डरै तपाईँहरूको डर भन्ने चाहिँ हराइजान्छ है किनभनेदेखि हामीले सेफ्टी युज गर्नुपर्ने हुन्छ फर्स्ट अफ अल चाहिँ अनि साइन्टिफिक डुरमा चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ है अहिलेको युवाहरूलाई चाहिँ किनभनेदेखि घरमा हरेक घरमा चाहिँ हामीले चाहिँ मौरी चाहिँ पाल्नै पर्नेछ किनभनेदेखि हामीले मौरी पालेन भनेदेखि चाहिँ हाम्रो संसार बिलिँदै जाँदैछ है खानेकुरो चाहिँ मौरीले गर्दाखेरि मात्रै अन्नबाली चाहिँ मौरीले गर्दा मात्रै राम्रो ग्रोथ हुन्छ है बढ्छ अन्नबाली राम्रो प्रशस्त सिंहले फल्छ फुल्छ भनौँ न है किनभनेदेखि उनीहरूले एउटा फूलदेखि अर्को फूल अर्को फूलदेखि अर्को फूल जाँदाखेरि हाम्रो जति पनि बिउ बिजनहरू अब अन्नबालीहरू फैलिएर जाँदैछ है अनि हरेक घरमा हरेक एउटा डुर चाहिँ राख्नै भन्छु म चाहिँ मौरीको लागि है
1: र यसरी मौरी पालनले हाम्रो

0: वातावरणलाई पनि योगदान दिन्छ नि त है.
1: हजुर, ठुलो सहयोग छ मौरीको
0: चाहिँ. हजुर म्याम, र यसरी आज हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँसम्म आइदिनु भयो र विश्व मौरी दिवसको अवसरमा आफ्नो अनुभवहरू साझा गरिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद.
1: हजुर, धन्यवाद तपाईँलाई पनि.
0: हजुर श्रोता, आज हामीले कुराकानी गर्यो आजै अर्थात 20 मईका दिन पर्न गएको विश्व मौरी दिवसमाथि, र यसको लागि हाम्रो स्टुडियोमा अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो आफ्नो अनुभवहरू साझा गरिदिनका निमित्त आसाम लिङ्जे कदामताम पूर्व सिक्किम निवासी महिला मौरी पालक कृषक श्रीमती आइतरानी सुब्बाज्यू र उहाँसँग गरिएका यिनै कुराकानी र गीत संगीतको साथसाथै आजको लागि कार्यक्रम नारी संसारको निर्धारित समय पनि पूरा भइसकेको छ. श्रोता, मौरी सानो भए पनि यसको योगदान अत्यन्त ठूलो छ हाम्रो वातावरण, कृषि र जीवनका लागि. र आजको वर्ल्ड बी डेले हामी सबैलाई मौरीको संरक्षण र यसको महत्व बुझ्न प्रेरणा दिन्छ भन्ने आशा गर्दछौ. र यसैसँगै आजको कार्यक्रम यही समाप्त हुन्छ र म पुनः अन्य नारी संसारका श्रृंखलाहरू लिएर उपस्थित हुने नै छु. तबसम्मका लागि म यहाँहरूकै कार्यक्रम संचालिका चन्द्रकुमारी खड्कालाई पनि बिदा दिनुहोस्. हवस् त, नमस्कार, शुभ दिन.

0: हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गरिदिए त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट तपाई यस क्षण सुन्दै हुनुहुन्छ नारी संसारको कार्यक्रमलाई अघि बढ़ाउँदै अब भने हामी सुनाउँदैछौ हिन्दी चलचित्रका गीतहरू। त प्रथम गीत हामी सुनाउन लागिरहेका छौं चलचित्र कलाज और कलबाट गायक कलाकार किशोर कुमारको स्वरमा।

श्रोता प्रस्तुत गीत सुन्नुभयो चलचित्र पगला कहीँकाबाट गायक कलाकार अनुराधा पडवाल अनि एमएम करीमको स्वरमा। कार्यक्रमलाई अघि बढ़ाउँदै अब हामी राख्दैछौ चलचित्र सपनेबाट रहेको यो गीत गायिका हेमा सरदेसाई अनि मलेसिया यसुदेवनको स्वरमा।

श्रोता प्रस्तुत गीत सुन्नुभयो चलचित्र प्रेम रोगबाट गायक कलाकार लता मंगेशकर अनि सुरेश वाडकरको युगल आवाजमा। कार्यक्रमको अन्तिम गीत श्रोता राख्दैछौ गायक कलाकार आशा भोसलेको स्वरमा, चलचित्र रहेको छ साहेब बीबी और गुलाम।

0: श्रोता आशा भोसलेको आवाजमा रहेको यसै गीतको साथमा आजको हाम्रो नारी संसारको कार्यक्रम यही नै समाप्त हुँदछ।
1: के सारो मख परेर के सुनेको हो मोबाइलमा।

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिथैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक।

0: पाए हो त रहेछ। लु यो मेरो मोबाइलमा पनि यो एप डाउनलोड गर्दे त।
1: हजुर श्रोता, तपाईँले पनि आफ्नो मोबाइलमा गुगल प्ले स्टोरबाट सिधैमा न्यूज अन एआईआर एप डाउनलोड गर्नुहोस् अनि रेडियो लाइभमा गएर भारतभरिका रेडियो स्टेशनहरूमा रेडियो गान्तोक सिलेक्ट गर्नुहोस् अनि जहाँ भए पनि मजाले सुन्नुहोस् रेडियो गान्तोक, तपाईँको आफ्नै प्यारो रेडियो स्टेशन आकाशवाणी गान्तोक। श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय अहिले दिउँसोको 1 बजिसकेको छ। श्रोता, अब हामी प्रस्तुत गर्दैछौ एनसीईआरटीको प्रायोजनामा तयार पारिएको शैक्षिक कार्यक्रम उमंग।

0: उमंग
1: CIET प्रस्तुत करता है
0: उमंग उमंग उमंग उमंग।
2: श्रोता यतिन्जेल सुन्नुभयो NCERT को प्रायोजनामा तयार पारिएको यो शैक्षणिक कार्यक्रम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै तपाईले हामीलाई 103 मेगाहर्ज FM कञ्चनजंगामा तथा मोबाइल एप न्यूज अन AIR मा पनि सुनिरहनु भएको छ। समय अहिले दिउँसोको 1:30 भइसकेको छ। श्रोता, अब हामी सम्प्रसार गरी सुनाउन लागिरहेका छौं विविध भारती सेवाको कार्यक्रम।
3: सोचा कि एक मोन्टाज कर लेते हैं।

सुन्दै हुनुहुन्छ सिक्किमी भोटिया हाल लोकगीत हिस्से दोर्जी अनि साथीहरूको आवाजमा। मिडिवेभ 213.67 मिटर अर्थात 1404 किलोहर्ट्जमा हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। यसको साथै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 101.3 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। समयले स्टुडियोको घड़ीमा अपरान्हको 2:40 हुन लागेको छ। यसैबीचमा अहिलेलाई हामी आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गर्दैछौ समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

0: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी रोममा अबको केही क्षणपछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्नुहुनेछ। नरेन्द्र मोदी र जर्जिया मेलोनीले संयुक्त लेखमा भन्नुभएको छ, भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो निर्णायक मोडमा पुगेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ड एरियल व्हीकल लन्च, प्रिसिजन गाइडेड मिसाइल बीएलपीजीएम V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले यस्ता एक रणनीतिक उपलब्धि भनी बताउनुभयो। सर्वोच्च न्यायालयले जनगणना अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई खारेज गरेको छ र उत्तर र मध्य भारतमा लूको प्रकोप जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोममा इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग द्विपक्षीय वार्ताको साथै वर्तमान वैश्विक परिदृश्यबारे पनि व्यापक छलफल गर्नुहुनेछ। दुवै देशहरूको बीच आज धेरै महत्वपूर्ण सम्झौताहरू हुने पनि सम्भावना छ। दुवै नेताले धेरै विषयहरूमा आफ्नो विचार साझा गर्नुहुनेछ। आजको भेटवार्ताले भारत इटलीको मित्रतालाई अझ बढ़ावा दिने बताइएको छ। दुई देशहरूबीच द्विपक्षीय सम्बन्धहरूको महत्वलाई दर्शाउनको निम्ति रोममा धेरै कार्यक्रमहरूको आयोजना गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीका साथ हुने बैठकलाई लिएर आफू उत्सुक रहेको बताउनु भएको छ। उहाँले आशा व्यक्त गर्नुभयो, उहाँहरूबीच वार्तालापमा मुख्यतया भारत इटली सम्बन्धलाई सुदृढ पार्नमा ध्यान केन्द्रित गरिनेछ। सोशल मीडिया पोस्टमा श्री मोदीले रोम पुगेपछि उहाँले प्रधानमन्त्री मेलोनीसित रात्रिभोजमा भेट्ने अवसर पाएको र त्यसपछि प्रसिद्ध कोलोसियमको भ्रमण गरेको बताउनुभयो। उहाँले दुवै नेताहरूले कयौं विषयमा आफ्ना विचारहरू साझा गरेको पनि बताउनुभयो। यसैबीच एक अन्य पोस्टमा प्रधानमन्त्रीले हिज साँझ रोममा प्राप्त न्यानो स्वागतको लागि इटलीमा रहेका भारतीय समुदायलाई धन्यवाद दिनुभयो। श्री मोदीले भारतप्रति उनीहरूको गहिरो स्नेह र भारत इटली सम्बन्धलाई सुदृढ पार्ने उहाँको प्रतिबद्धता साँच्चै प्रशंसनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतीय समुदायले विश्वभरि देशलाई लगातार गौरवान्वित गरिरहेको छ। भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो सम्बन्ध निर्णायक मोडमा पुगेको छ। दुवै नेताले भन्नुभएको छ, वैश्विक व्यवस्थामा गहिरो परिवर्तनबाट भइरहेको समयमा भारतीय इटली साझेदारी उच्चतम राजनीतिक र संस्थागत स्तरमा नियमित आदान प्रदानद्वारा निर्देशित छ। उहाँहरूले भन्नुभयो, दुई देशको आर्थिक गतिशीलता, सामाजिक रचनात्मकता र शताब्दी पुरानो सभ्यतागत ज्ञानको संयोजनले साझेदारीलाई एक नयाँ आयाम दिइरहेको छ।
1: प्रधानमन्त्री नरेन्द्र मोदी आज क्विरिनल प्यालेसमा इटली के राष्ट्रपति सर्जियो मत्तारेलासे मुलाकात करेंगे, जहां उन्हें गार्ड ऑफ ऑनर प्रदान किया जाएगा। आज के कार्यक्रमों में प्रतिनिधि मंडल स्तरीय वार्ताएं, प्रेस वक्तव्य, समझौता ज्ञापनों का आदान प्रदान, द्विपक्षीय बैठकें और खाद्य एवं कृषि संगठन का दौरा शामिल है। प्रधानमंत्री मोदी मोरस निग्रा ब्लैक मलबरी का पौधा भी लगाएंगे। ये एक ऐसी प्रजाति है जो अपने पाक, औषधीय और सांस्कृतिक महत्व के कारण भारत और इटली को प्रतीकात्मक रूप से जोड़ती है। रोम से सुपर्णा भाटिया।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीका प्रसिद्ध चित्रकार जियान पाओलो टोमासेटीद्वारा भारतीय संस्कृतिमाथि गरिएको कार्यको प्रशंसा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत श्री मोदीले बताउनुभयो, कलाकारले इटलीको रोम भ्रमणका क्रममा वाराणसीमा आधारित आफ्नो विशेष चित्र प्रस्तुत गरेका थिए। प्रधानमन्त्रीले भन्नुभयो, श्री टोमासेटीको भारतीय संस्कृतिप्रतिको प्रेम चार दशकभन्दा पुरानो हो। उहाँले जानकारी दिनुभयो कि चित्रकारले सन् 1980 को दशकमा वैदिक संस्कृति सम्बन्धी पुस्तकहरूका लागि चित्र बनाएर आफ्नो करियर शुरू गरेका थिए। प्रधानमन्त्रीले थप भन्नुभयो कि सन् 2008 देखि 2013 बीच श्री टोमासेटीले महाभारतमा आधारित 23 वटा विशाल चित्रहरूमा काम गरेका थिए। अर्को पोस्टमा प्रधानमन्त्री मोदीले भारतीय नृत्य शैलीप्रति 5 इटालियन कलाकारहरूको प्रेमको पनि प्रशंसा गर्नुभयो। उहाँले भारतीय नृत्य शैलीहरूले विश्वव्यापी रूपमा लोकप्रियता हासिल गरिरहेको देख्दा खुशी लागेको बताउनुभयो। भारतीय संगीत इटलीमा निकै लोकप्रिय हुँदै गएको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले जानकारी दिनुभयो कि हिज साँझ रोममा आयोजित सामुदायिक स्वागत समारोहमा 5 इटालियन कलाकारहरूले हम्स ध्वनि प्रस्तुत गरेका थिए। देशले आत्मनिर्भर भारत पहल अन्तर्गत स्वदेशी रक्षा क्षमताहरू सुदृढ पार्ने दिशामा अर्को महत्वपूर्ण उप

0: उपलब्धि हासिल गरेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले अनमेन्ड एरियल व्हीकल लन्च प्रिसिजन गाइडेड मिसाइल यूएलपीजीएम V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। यो देशको रक्षा क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि हो।
1: ये परीक्षण आंध्र प्रदेश में कुरनूल के पास डीआरडीओ की टेस्ट रेंज में एयर टू ग्राउंड और एयर टू एयर दोनों तरह से किए गए। इस दौरान मिसाइल प्रणाली को एक एडवांस्ड इंटीग्रेटेड ग्राउंड कंट्रोल सिस्टम के माध्यम से संचालित किया गया। इन परीक्षणों से विभिन्न परिस्थितियों में मिसाइल की सटीक मारक क्षमता, विश्वसनीयता और प्रभावशीलता प्रदर्शित होती है। इस मिसाइल को हैदराबाद के रिसर्च सेंटर इमारत ने डीआरडीओ के साथ मिलकर विकसित किया है। पूरी तरह से स्वदेशी रूप से निर्मित ये मिसाइल आत्मनिर्भर भारत पहल की बढ़ती उपयोगिता को दर्शाती है। इससे देश के भीतर रक्षा प्रणाली को और सुदृढ़ करने में सहायता मिलेगी। विजयवाड़ा से अल्लू मुरली की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: रक्षा मंत्री राजनाथ सिंहले यूएलपीजीएम V3 मिसाइल को सफल विकास परीक्षणको लागि रक्षा अनुसन्धान तथा विकास संगठन सार्वजनिक क्षेत्रका उपक्रम रक्षा सहउत्पादन साझेदारहरू र उद्योग जगतको सराहना गर्नुभएको छ। उहाँले ट्याङ्क रोधी भूमिकाको लागि हावाबाट जमीन मोडमा र ड्रोन हेलिकप्टर र अन्य हवाई लक्ष्यहरू विरूद्ध हावाबाट हावा मोडमा यसको प्रभावकारिताको बारे पनि जानकारी दिनुभयो। श्री सिंहले यसलाई रक्षा क्षेत्रमा आत्मनिर्भरताको दिशामा एक रणनीतिक उपलब्धि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केन्द्रीय उपभोक्ता मामिला मन्त्री प्रह्लाद जोशीले भन्नुभएको छ, सरकार स्मार्ट विनियमन र उत्तरदायी शासनको माध्यमले बजारमा निष्पक्षता बढ़ाएर नियामक बोझ कम गर्न प्रतिबद्ध छ। विश्व मापन दिवस 2026 को अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै श्री जोशीले कानूनी मापनलाई उपभोक्ता विश्वास र उद्योग शुद्धताको आधार बनाउनु पर्ने आवश्यकतामाथि जोड़ दिनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय उत्पादहरूको गुणस्तर विश्वव्यापी र पर्यावरण अनुकूल हुनुपर्छ भन्ने परिकल्पना गर्नुभएको छ। उहाँले भन्नुभयो, सरकार राष्ट्रिय कानूनी मापन पोर्टल विकसित गर्ने दिशामा काम गरिरहेको छ। सर्वोच्च न्यायालयले जनगणना 2027 अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई आज खारेज गर्यो। अदालतले यो मुद्दा सरकारको नीतिगत क्षेत्राधिकारभित्र पर्ने बताएको छ। मुख्य न्यायाधीश सूर्यकान्तको अध्यक्षतामा रहेको पीठले भनेको छ, सरकारले पछौटे वर्गहरूको कल्याणकारी उपाय गर्न को निम्ति उनीहरूको संख्या जान्न महत्वपूर्ण छ। पीठले यस्तो तथ्याङ्क संकलन गर्दा कुनै हानि नभएको बताउँदै यस विषयमा हस्तक्षेप गर्न अस्वीकार गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज सियोलमा दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यू बैकसित भेट गर्नुभयो। दुई नेताहरूले क्षेत्रीय शान्ति, स्थिरता र प्राविधिक सहयोगप्रति आफ्नो साझा प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले भारत दक्षिण कोरिया रक्षा उद्योग र रणनीतिक सहयोगलाई अझ सुदृढ पार्ने बारेमा छलफल गर्नुभयो। सोशल मीडिया पोस्टमा श्री सिंहले भन्नुभयो, यस अत्यन्त उपयोगी बैठकमा दुवै देशले रक्षा साइबर सहयोगलाई बढ़ावा दिनका लागि सम्झौताहरू आदान प्रदान गरे। यो सम्झौता पत्र भारतको राष्ट्रिय रक्षा महाविद्यालय, कोरिया राष्ट्रिय रक्षा विश्वविद्यालय र संयुक्त राष्ट्र शान्ति स्थापना सहयोग बीच हस्ताक्षर भएको थियो। रक्षा मन्त्रीले दुई देश बीचको विशेष रणनीतिक साझेदारीलाई सुदृढ पार्न आफू इच्छुक रहेको बताउनुभयो। यसअघि श्री राजनाथ सिंहले राष्ट्रको सेवामा सर्वोच्च बलिदान दिने वीर सैनिकहरूलाई श्रद्धांजलि अर्पण गर्नुभयो। अमेरिकाका विदेश मन्त्री मार्को रुबियो शनिबारदेखि भारतको चार दिने भ्रमणमा रहनुहुनेछ। यो उहाँको पहिलो भारत भ्रमण हुनेछ। अमेरिकी विदेश विभागले जानकारी दिए अनुसार श्री रुबियोले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्नुहुनेछ। नयाँ दिल्ली स्थित अमेरिकी दूतावासले श्री रुबियोले 26 मईमा क्वाड समूहको बैठकमा भाग लिने बताएको छ। क्वाड समूहमा अस्ट्रेलिया, जापान र अमेरिका सामेल छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना फ्रान्समा आयोजना हुने G7 शिखर सम्मेलनमा भाग लिनुहुनेछ। पश्चिम एशिया संघर्षलाई लिएर अमेरिका र धेरै युरोपेली सहयोगीहरूबीच बढ़दो तनावको बीच ट्रम्पले शिखर सम्मेलनमा भाग लिनुहुनेछ। व्हाइट हाउसका एक अधिकारी अनुसार दक्षिण पूर्वी फ्रान्सको एभियन लेस बेसमा 15-17 जूनसम्म आयोजना हुने शिखर सम्मेलनमा एआई, व्यापार, महत्वपूर्ण खनिज र विश्वव्यापी सुरक्षा जस्ता मुद्दाहरूमा छलफल हुनेछ। अमेरिका, फ्रान्स, जर्मनी, इटली र ब्रिटेन लगायत प्रमुख युरोपेली साझेदारहरूबीच इरानप्रति भिन्न भिन्नै दृष्टिकोणलाई लिएर उत्पन्न तनावपूर्ण सम्बन्धबीच यो शिखर सम्मेलन हुन गइरहेको छ। चीनका राष्ट्रपति सी जिनपिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले आज बेजिङमा द्विपक्षीय सम्बन्ध, इरान युक्रेन संघर्ष तथा अन्तर्राष्ट्रिय व्यापार लगायत प्रमुख विश्वव्यापी मुद्दाहरूमा छलफल गर्नुभयो। चीनको विदेश मन्त्रालयले जनाएको छ कि यस वार्ताले बेजिङ र मस्को बीचको रणनीतिक साझेदारीलाई अझ मजबूत बनाउनेछ तथा संयुक्त राष्ट्रसंघ ब्रिक्स जस्ता मञ्च मार्फत समन्वय बढ़ाइनेछ। दुवै देशले व्यापार, ऊर्जा र सुरक्षामा बढ़दो सहकार्यबारे पनि प्रकाश पारे, जस अन्तर्गत द्विपक्षीय व्यापार 2000 अर्ब अमेरिकी डलर भन्दा बढ़ी पुगेको छ। जानकारी गराइन्छ कि यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको केही समयपछि भएको हो, जहाँ उहाँले सी जिनपिङसँग क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल गर्नुभएको थियो। नाइजेरिया र अमेरिकाको संयुक्त सैन्य अभियानमा इस्लामिक स्टेटका 175 आतंकवादी मारिएका छन्। नाइजेरियाली सेनाका प्रवक्ता रमाइला उबाले बताए अनुसार अभियानको क्रममा संयुक्त हमलामा चौकी, हतियार, डिपो, रसद केन्द्र, सैन्य उपकरण र आतंकवादी गतिविधिहरूलाई मद्दत दिने वित्तीय नेटवर्कको मुख्यालयहरू पनि ध्वस्त पारेका छन्। कांगोमा इबोला भाइरसको प्रकोपबाट मृत्यु हुनेहरूको संख्या बढ़ेर 136 पुगेको छ। स्वास्थ्य मन्त्री रोजर काम्बाले यो जानकारी दिनुभएको हो। काम्बोका स्वास्थ्य अधिकारीहरू अनुसार देशमा 543 संदिग्ध मामिलासहित 32 संक्रमणको पुष्टि गरिएको छ। छिमेकी देश युगाण्डामा पनि 2 मामिला भेटाइएका छन्। मौसम विभागले यस साता उत्तर पश्चिमी र मध्य भारतमा लूको पूर्वानुमान गरेको छ। दिल्ली, पंजाब, हरियाणा, चण्डीगढ, ओडिशा, छत्तीसगढ़, राजस्थान, तेलंगाना र उत्तराखण्डमा आगामी 4 दिनसम्म लूको स्थिति रहने सम्भावना छ। असम, मेघालय, केरल, माहे, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, तमिलनाडु, पुडुचेरी, कराईकल तथा अण्डमान र निकोबार द्वीप समूहमा भोलिसम्म भारी वर्षा हुन सक्ने सम्भावना जताइएको छ।
4: चंडीगढ़ स्थित मौसम विभाग के डायरेक्टर सुरेंद्र पाल ने आकाशवाणी को बताया कि आने वाले 3-4 दिनों में मौसम शुष्क रहेगा और तापमान बढ़ेगा। दोनों राज्यों के पश्चिमी जिलों में लू की स्थिति रहेगी। पंजाब में ये जिले अमृतसर, फिरोजपुर, तरनतारन, मानसा, संगरूर, बठिंडा और मुक्तसर होंगे और हरियाणा में हिसार, रोहतक, झज्जर, भिवानी, गुरुग्राम और फरीदाबाद में सबसे ज्यादा गर्मी महसूस होगी। पिछले 24 घंटों में पंजाब में फरीदकोट 47.3 डिग्री सेल्सियस और हरियाणा में रोहतक 46.9 डिग्री सेल्सियस तापमान के साथ सबसे गर्म जिले रहे। राजेश बाली, आकाशवाणी समाचार, जलंधर।
0: युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदी रोममा अबको केही क्षणपछि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीसित भेटवार्ता गर्नुहुनेछ। नरेन्द्र मोदी र जर्जिया मेलोनीले संयुक्त लेखमा भन्नुभएको छ, भारत इटली सम्बन्धमा हालैका वर्षहरूमा अभूतपूर्व प्रगति भएको छ र अब यो निर्णायक मोडमा पुगेको छ। रक्षा अनुसन्धान तथा विकास संगठन DRDOले अनमेन्ट एरियल व्हीकल लन्स प्रिसिजन गाइडेड मिसाइल VLPGM V3 को अन्तिम विकास परीक्षणलाई सफलतापूर्वक पूरा गरेको छ। रक्षा मन्त्री राजनाथ सिंहले यसलाई एक रणनीतिक उपलब्धि भनी बताउनुभयो। सर्वोच्च न्यायालयले जनगणना अन्तर्गत जाति गणना गराउने केन्द्र सरकारको निर्णयलाई चुनौती दिने याचिकालाई खारेज गरेको छ र उत्तर र मध्य भारतमा लूको प्रकोप जारी छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार संस्करणका साथ 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
5: श्रोता हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै तपाईँले हामीलाई 103 MHz एफएम कञ्चनजंघामा तथा मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। समय अहिले दिउँसोको 2:55 भइसकेको छ। श्रोता हामी उपस्थित भएका छौं सिक्किमे भुटिया लोकगीत कार्यक्रमको यो अन्तिम गीत लिएर। गायक कलाकार हिसे दोर्जी अनि साथीहरूको समूह आवाजमा

नमस्कार। मीडियम वेब 213.77 मीटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। हाम्रो आजको बेलुकी अधिवेशनमा सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत तथा न्यानो अभिवादन। आउनु श्रोता, अब सुनौ हाम्रो आजको तेस्रो अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हाम्रो यस जानकारीको लगत्तै पश्चात प्रस्तुत गर्नेछौ फौजी कार्यक्रम शौर्य गाथा। 4:30 लेप्चा कार्यक्रम तुङकुङ तुङलात अन्तर्गत प्रथममा सुनाउनेछौ योङग्राफ लेप्चाको आवाजमा लेप्चा गीत। त्यसपछि विश्व मौरी दिवसको अवसरमा सुनाउनेछौ एक वार्ता। 5:00 लिम्बू कार्यक्रम नुसी चान अन्तर्गत प्रथममा प्रस्तुत गर्नेछौ समाचार। त्यसपछि सञ्चमान लिम्बूको आवाजमा सुनाउनेछौ लिम्बू गीत। त्यसपछि प्रस्तुत गर्नेछौ एक वार्ता। 5:30 सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गे मिन्तोक अन्तर्गत प्रथममा कुङ्गा निमा लेप्चाको आवाजमा सुनाउनेछौ गीत। त्यसपछि सुनाउनेछौ लोककथा। अनि त्यसपछि सुन्नुहुनेछ विश्व मौरी दिवसको अवसरमा एक वार्ता। साँझ 6:00 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत सिक्किममा प्रारम्भ हुने मतदाता विशेष गहन संशोधन अर्थात एसआईआरमाथि राज्यका मुख्य निर्वाचन अधिकारी राज यादवसँग लिएको एक अन्तर्वार्ता। 6:45 प्रस्तुत गर्नेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रमले नेपाली लेप्चा अनि सिक्किमे भटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ सामयिक समीक्षा। 7:05 हामी लिए आउनेछौ फोन कलमा आधारित कार्यक्रम हेलो श्रोता। 7:35 सुनाउनेछौ यस केन्द्रबाट नेपाली समाचार। 7:35 हामी पुनः उपस्थित हुनेछौ कार्यक्रम हेलो श्रोताको रहल भाग लिएर। 8:00 सफाकत अमानत अलीको आवाजमा सुनाउनेछौ गीत। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत सुनाउनेछौ पण्डित सियाराम तिवारीबाट शास्त्रीय गायन धमार। 8:45-9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ क्रमले हिन्दी अनि अंग्रेजी समाचार। 9:15 कार्यक्रम स्पटलाइट प्रस्तुत गर्नेछौ भने 9:30 प्रस्तुत गर्नेछौ चर्चाका विषय है। अनि 10:00-10:30 अर्थात सभाको अन्तसम्म यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरूद्वारा। यसरी रात्रि 10:30 हाम्रो तेस्रो अधिवेशन समाप्त हुनेछ। यतिन्जेल प्रस्तुत थियो हाम्रो आजको तेस्रो अधिवेशनमा प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ फौजी कार्यक्रम शौर्य गाथा।

वेलफेयर लक्पा लुम्यांग हांग्याम्बु सन्दुप लेप्चाले आइन समाज कल्याण भवन हो नोवा अमत सापकी लिंगे चेक वे सजुम सवा या लक्चुम्बुहा हातोस्याङ वे कन थिम्बे हो सोशल वेलफेयर लक्पा प्रिन्सिपल डाइरेक्टर कम सेक्रेटरी मानुदिम्मा नर्मित लेप्चानु स्पेशल सेक्रेटरी मानुदिम्मा वन्दना राईसी तेस्याङ वैसे कन्थिम्बियो याकपङ्गे कुबेन बा सोयोङलेन इङधाङ निङसेक नेशनल फेमिली बेनिफिट स्किम लाम वे वे एनजीओ नु ओल्ड एज होम सा घुवार लागि कन याङलुम्बोकिन मिहातुस्याङ वे लुम्याङ हाङयाम्बु सन्दुप लेप्चाले नुबा याम्बक मिजु गुबाउ केरेक लक्चुम्बु नु सजुम्मा समदुसिर कन्के बा याम्बकिन चोकमेम्बु बा चोकमा रते माग्रबा पेली पान भक्तुस्याङ वा कुनुम खुने पातोङ वा पोङमा किसुकपा केरेक गुभा युफोले चोगुबा पोख्याङ वा इङभन्नु लगपनी बा लक या इन्फर्मेसन एण्ड टेक्नोलोजी लकले ई अफिस सिस्टमले नाम्बे हुम्ने थिम्बे आइन सूचना भवन हो हाङयाम जोभर लागि तङजेम चोगङ ओए कन थिम्बे हो स्पेशल सेक्रेटरी पाङयेम्बा सपिङदाङमा मानदिमा अनिता सुब्बा ओगेम्बा हाङयाम्बु सुनिल मोथेनु हुवे स्वाङगेम्बा तङदङ हाङयाम जोभा मितियाङ मेओए कन थिम्बेरेन सोक तराप मेपनाबेन अफिसियल वर्क या संयुक्पा हिम सिगाङबा केरेक या बखा डिजिटल प्लेटफर्म ओ चोकमा गेबुङबा पोख्याङ होए खाकन स्वयम्मो सम्यो लक्पा हाङजुम लक्पा तङबे हेन्चिङनेछि निबुङ नुसी थालिक्पा यनितलेन फार्से चोगुर यनलुन लतङवा अतिमो सासेपमा खुमेन्देपना यन्ना फार्से मे बोख्याङ नुवा थुम सेक्सिङ स्वाङगेम्बा डिस्ट्रिक्ट इलेक्सन अफिसर डीईओ पाक्युङ मानदिम्मा परि विष्णुय रे डीडीएमए कन्ट्रोल हल पाक्युङ हो चुम्लुङतिक युखुङ होए कमो सेक्सिङ केथेक्पा रे साप्ला मुन्थे निङसोम चोकमा या स्पेशल इन्टेन्सिभ रिभिजन एसआईआर फेज थ्री इलेक्ट्रो रोल्स लेन नाम्बे उपान्तङ पोख्याङ ओए कन्के बोङबारके बप्पा सेक्सिङ केथक्पारेन साप्ला मुन्थे निङसोम चोकमा रे लागि केमासिङ बा गेबेक्पा या मियारेन नो इङलेक्पा भोटर कार्ड या डुप्लिकेट भोटर कार्ड हा लमा देमासिक बोङबा हुवा नान्सिङ तुक्सियाङ नागिप सिक्लङ केम्बा स्माइल ल्याण्ड नाम्लीबा लाधा लामिन याख्यान तोरङिन उन्छन यनित थिखाङ नान्सिङ निबोङङ तुक्सीले मेलाले काक्पा हर्याङ वा क लाधा लाम्मीले स्माइल ल्याण्ड उनु या पङ्गेक मारम लाम एयरपोर्ट रोड या हिक्ला युङदेन लाधा लाम्नु चक्सिङयाङ या कामसिङ पोङङ पेपा पोख्याङ वा कन लादालाम तरङगिन खाम्बेन उनु खपमेन निबुङ आसी सिक्लङथे थाङदाक कुरिङगेन पोख्याङ वा कन लामिन नेशनल साइन्स म्युजियम या याकपङ्गेक सप्चा मिक्तोक हिम लाम पोङ लपेकाङ खेपमोनु नेशनल हाइवे हो चक्सिङबा पोख्याङ वा कन कुसङ लाधा लामिनलाई रानीपुर पाङजुमिन नमा चिहु बलाम साक्सिङ मेमा सुक्तुबा पोख्याङ वा कन लामलाम पाक्युङनु सिलगढी पेकमार लागि तुक्सी सिन्लीआङ कुभ्रेङ सिन्ली ताङबा सुलिक पोङबा पोख्याङ वा सुकिम थक्सा हिङवा लक्ले लिगिपाङ नुगिप भेटनरी अफिसर सङ्गेम भारेन याम्जो याम्बकले लागि एसपीएससी हाङजुम लक्ले सङ्जुम्बोबा हाङयाम्जोबा स्वयम्ले लागि इङभन इङभन सेसोङ वा कन अनलाइन लाम्बा मिङदिङ सब थिम्माङ पेली सक्तोमा सुकदेपा वा इङ्गम चुरेन।

0: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, एक विशेष कार्यक्रम लिएर हामी उपस्थित भएका छौं। श्रोता, हजुरहरूलाई थाहा भएकै कुरा हो कि भर्खरै भारतको चुनाव आयोगले तेस्रो चरणको अथवा थर्ड फेज अन्तर्गत भारतका 16 राज्यहरू लगायत जम्मू काश्मीर छोडेर केन्द्रशासित प्रदेशमा एसआईआर लागू गर्ने निदो गरेर नोटिफिकेशन जारी गरेको छ र यी 16 राज्यहरूमा हाम्रो सिक्किम अधिराज्य पनि परेको छ। यस विषयमा विस्तृत जानकारी लिन भनेर आज हामीले हाम्रो स्टुडियोमा निम्त्याएका छौं सिक्किम राज्यका मुख्य निर्वाचन अधिकारी अर्थात चीफ इलेक्टोरल अफिसर श्री राज यादवज्यूलाई र यहाँ आज हामीसित हुनुहुन्छ स्टुडियोमा। यहाँलाई हाम्रो यो भेटघाटमा हार्दिक स्वागत, नमस्कार।
1: सबैजनालाई नमस्कार।
0: हजुर, र प्रसंग छ एसआईआर को सिक्किम राज्यसित, र एसआईआर भनेको के हो यसलाई अलिकति बताइदिनुहोस् न आम नागरिकहरूको लागि।
1: एसआईआर एउटा स्पेशल इन्टेन्सिभ रिभिजन हो। त्यसमा हाम्रो जति पनि इलेक्ट्रल रोल छ, अब इलेक्ट्रल रोलमा थुप्रो डुप्लिकेसी पनि हुन्छ, डेड भोटर्स पनि हुन्छ, सिफ्टेड पनि हुन्छ, एब्सेन्टिज पनि हुन्छ, त थुप्रो मान्छे यहाँदेखि अर्को स्टेटमा सिफ्ट पनि गर्न सक्नुहुन्छ, त त्यसको नाम चाहिँ कोही कोही टाइममा डिलिट हुँदैन। त्यस कारणले त्यो डिलिट गर्नु एकदम जरुरी छ, किनकि भोटिङ पर्सेन्टेज पुरा डाउन भइहाल्छ। अहिले हेर्नुहोस् न, हाम्रो सिक्किममा भोटिङ पर्सेन्टेज चाहिँ 85% हुन्छ एभ्री टाइम, तर 15% मान्छेहरूले भोट दिँदैन। यसको मतलब चाहिँ कि या त मान्छेले सिफ्ट गरेको होला या फेरि डेड भएको होला। त्यस कारणले चाहिँ त्यो प्युरिफिकेसन गर्नुपर्छ इलेक्ट्रल रोलको, त्यसले गर्दा एसआईआर स्टार्ट गरेको छ। और त्यसमा मेन कुरा हो कि मान्छे इन्डियन सिटिजन छ या छैन। अगर फोरेन नेसनल छ त फोरेन नेसनलले यहाँ अधिकार छैन भोट दिनुको लागि। सो इन्डियाको मान्छेले इन्डियन सिटिजन हुनु पर्यो, और त्यो इन्डियन सिटिजनले ही अधिकार पाउँछ भोटर हुनुको लागि। त्यसले गर्दा हामी सबै डकुमेन्ट चेक गरेर यो एसआईआर को प्रोसेस स्टार्ट गरेको छ।
0: हजुर, र एसआईआर भन्नाले स्पेशल इन्टेन्सिभ रिभिजन अर्थात यसलाई हामी नेपालीमा भन्दा मतदाता नामावलीको विशेष भनौँ गहन संशोधन है भनिन्छ, र यो कहिलेदेखि कहिलेसम्म लागू हुन्छ हाम्रो सिक्किममा?
1: अहिले 20 तारिकदेखि स्टार्ट हुँदैछ यो।
0: हजुर,
1: त 20 तारिकदेखि स्टार्ट हुन्छ, और लास्ट फेज यसको 6 सेप्टेम्बर हो, जसमा हामी फाइनल रोल पब्लिस गर्छौँ। अब 20 तारिकदेखि 29 तारिकसम्म हामी प्रिपेरेसन गर्छौँ। त्यसमा हामी ट्रेनिङ गराउँछौँ, बिएलओजलाई ट्रेनिङ गराएर इआरओजलाई अपोइन्ट गर्नु, सबै काम हामी गर्छौँ। प्रिन्टिङ पनि गर्नुपर्छ, हामीले एउटा फर्म छ इन्युमिनेसन फर्म भन्छ त्यसलाई, त्यो फर्म पनि हामीलाई प्रिन्ट गर्नुपर्छ। त्यो प्रिन्ट गरेर हामीले घर घरमा बिएलओलाई पुर्याएर और त्यो इन्भिटेसन फर्म इलेक्टरलाई दिनुपर्छ। त्यसको स्टार्टिङ हुन्छ 30 मेदेखि 28 जुनसम्म। त यो एक महिनाको भित्रमा हामीले सबै बिएलओलाई इन्स्ट्रक्सन दिन्छौँ हामी कि बिएलओ सबै घरमा जाओस्, सबै घरमा गएर इन्भिटेसन फर्म दिनुपर्छ, उता इलेक्टरसँग कन्ट्याक्ट गर्नुपर्छ, इलेक्टरले फेरि बादमा बिएलओसँग बसेर त्यो फर्म फिल गर्नुपर्छ, त्यो सबै डिटेल्स हालेपछि फेरि कलेक्ट पनि गर्नुपर्छ बिएलओले। अगर इन्भिटेसनको टाइममा जुन हाउस टु हाउस भिजिट हुन्छ, त्यो टाइममा सपोज गर्नुहोस् न कोही मान्छे छैन घरमा, त हामीले के गरेको छ कि एउटा स्टिकर बनाएको छ, त्यसमा त्यो बिएलओको नाम, मोबाइल नम्बर, त्यो सबै लिखेर दैलोमा हामी पेस्ट गरिहाल्छौँ। कोही हाउस ओनर फेरि जुन टाइममा आउँछ त्यो टाइममा चाहिँ उहाँले बिएलओसँग बात गर्न सक्नुहुन्छ, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यो प्रोसेस हामीले अप्नाएको छ यसमा।
0: हजुर, तपाईँले बिएलओले विशेष घर घरमा आउँछ भन्नुभयो, आम नागरिक को चाहिँ कस्तो तपाईँ सहभागिता, कस्तो सहयोग चाहनुहुन्छ तपाईँ आम नागरिकहरूले गर्नुपर्ने के त?
1: आम नागरिकको पुरा सहयोग छ यो यसमा, क्योंकि मेन मुद्दा ही आम नागरिक हो। तो बिएलओ तो एउटा हेल्पिङ ह्यान्ड हो। अब आम नागरिकसँग हाम्रो रिक्वेस्ट हो कि उहाँलाई थाहा हुनु पर्यो कि एसआईआर के हो, किन गर्दैछ, और उहाँको सपोर्ट पुरा चाहियो। अब उहाँको भलाइको लागि हो, किनकि जति पनि इलिजिबल भोटर हो त्यही भोट गर्नु सकोस्, त्यो हाम्रो मेन मकसद हो। और जो इलिजिबल छैन उहाँको नाम डिलिट होस्। त्यस कारणले जुन इलिजिबल भोटर्स छ सबैलाई हामी रिक्वेस्ट गर्न चाहन्छौँ कि बिएलओसँग बात गरेर त्यो फर्मलाई राम्रो तरिकाले भर्नुपर्छ। अब त्यो फर्म भन्नुको टाइममा एक दो कुरा छ जो याद राख्नुपर्छ। त्यो 2002 हामीले बेस बनाएको छ, किनभने कि 2002 एसआईआर भएको थियो सिक्किममा, त्यो 1975 को बेसमा या सिवाईको बेसमा 2002 अलरेडी एसआईआर भएको थियो, त्यसलाई बेस बनाएर अब 2002 अहिलेसम्म बीचमा जुन जुन मान्छेहरू एड भएको छ त्यसको भेरिफिकेसन गर्दैछौ हामी। त त्यसले गर्दा त्यो इन्भिटेसन फर्ममा एउटा कोलम छ जुन इलेक्ट्रोको डिटेल्सहरू, मोबाइल नम्बरहरू, त्यो सबै फिल गरेर आउँछ। जो डाटा हाम्रोमा छ त्यो अलरेडी फिल भएर आउँछ त्यसमा. बाँकीको एउटा कोलम छ जुन कोलम बन्नु पर्यो इलेक्टरद्वारा. अब त्यो त्यसको लागि चाहिँ हुनसक्छ उहाँकोमा डाटा छैन, त्यसले गर्दा बिएलओसँग बात गर्नुपर्छ, बिएलओको हेल्प लिनुपर्छ. एउटा मोबाइल एप छ, इसिआई नेट मोबाइल एप, त्यो एन्ड्रोइडमा पनि छ और आइओएसमा पनि छ. त्यो युज गर्दा हुन्छ और त्यसमा चाहिँ तपाईँ 2002 जति पनि डाटा छ त्यो सर्च पनि गर्नु सक्नुहुन्छ. तपाईँको जो अहिलेको इलेक्ट्रोरोलमा डाटा छ त्यो पनि हेर्न सक्नुहुन्छ. त त्यसमा 2002 बेस बनाउनुको मतलब हो कि 2002 जुन मान्छेको नाम छ, या त हुनसक्छ आफैको नाम होला, हुन्छ अगर आफैको नाम छैन त बाबा आमाको नाम होला, और अगर बाबा आमाको नाम पनि छैन त ग्रान्ड फादर ग्रान्ड मदरको नाम होला, हुन्छ. अगर त्यो नाम छ त त्यसको मतलब हो कि हामी त्यो नामसँग चाहिँ इलेक्ट्रिकको नाम लिङ्क गरिहाल्छौँ, जसको लिङ्क भयो.
0: तपाईँलाई यसै बिच मैले रोक्न मन पर्यो, अब कति 2002 बेस लाइन भनेर भनेको छ है. 2002 अब कतिको बाबा आमाले भोट लाएनन्, बा त फेरि बितेर गइसके है, उनीहरूको नानी त दुईपल्ट भोट लगाइसके अहिलेसम्ममा है, अब उनीहरूको नाम त्यहाँ हुँदैन.
1: त्यही त
0: त्यही
1: म भन्दैछु तपाईँलाई कि एउटा त सिचुएसन हुनसक्छ कि बाबा आमाको नाम होला या ग्रान्ड फादर मदरको नाम होला, अगर नाम छ त त्यसको लिङ्क गरिहाल्छौँ हामी. त्यो लिङ्क गरेपछि चाहिँ उहाँले डकुमेन्ट्स पुर्याउनु पर्दैन
0: हजुर.
1: और अगर नाम छैन जस्तो तपाईँले सोध्नुभयो, अगर नाम छैन त फेरि बादमा त्यो इलेक्ट्रिकको चाहिँ डकुमेन्ट्स पुर्याउनु पर्यो. त्यसलाई हामी नोटिस दिन्छौँ कि तपाईँको नाम चाहिँ 2002 इलेक्ट्रोरोलमा छैन, त्यसले गर्दा तपाईँको जति पनि डकुमेन्ट्स छ त्यो लिएर तपाईँ यो तारिकमा हाम्रो एसडिएमको अगाडि आउनुपर्छ. तपाईँले त्यो नोटिस चाहिँ बिएलओले पुऱ्याउँछ, त्यो बिएलओको सँगै फेरि बादमा त्यो मान्छे आउँछ, इलेक्टर आउँछ, इलेक्टरले फेरि बादमा जति पनि डकुमेन्ट्स छ उहाँको फेवरमा त्यो सब्मिट गर्नुहुन्छ. अब डकुमेन्ट्समा पनि क्वेसन हुनसक्छ कि के डकुमेन्ट्स चाहियो त्यसको लागि,
0: होइन.
1: त्यो त्यसमा के गरेको छ गभर्मेन्ट अफ इन्डियाले कि जुन मान्छे जुन इलेक्टरको जन्म 1987 अगाडि भएको छ, 1987 अगाडि पहिलै भएको छ, त्यो यसको मतलब छ उहाँलाई चाहिँ केवल और केवल आफ्नो डकुमेन्ट्स सब्मिट गर्नुपर्छ. बुझ्नुभयो, जस्तो मेरो जन्म चाहिँ 1982 भएको छ, राइट. त्यो 1987 अगाडि मेरो जन्म भयो, यसको मतलब चाहिँ मेरो डकुमेन्ट्स सब्मिट गरेपछि मेरो इलिजिबिलिटी प्रुभ भइहाल्छ. त्यसको लागि सिवाई होला मान्छेहरूकोमा, हुन्छ. सिवाई छैन त ल्यान्ड पर्चा होला, ल्यान्ड पर्चा पनि छैन त गभर्मेन्टको द्वारा केही इस्यु गरेको केही पेपर होला, त्यो डकुमेन्ट सब्मिट गरेपछि, या मार्कसिट होला, बर्थ सर्टिफिकेट होला, त्यो सब्मिट गरेपछि भइहाल्छ. अगर कोही मान्छेको जन्म 1987 2004 बीचमा हुन्छ, त्यो मान्छेलाई फादरको या मदरको पनि डकुमेन्ट सब्मिट गर्नु पर्यो सँगसँगै. और जसको जन्म चाहिँ 2004 भन्दा बादमा भएको छ, 2004 बादमा, त्यो मान्छेले फादरको पनि गर्नु पर्यो, मदरको पनि गर्नु पर्यो, आफ्नो पनि गर्नु पर्यो, तिनवटाको डकुमेन्ट दिनु पर्यो त्यो चेक गर्नुको लागि कि त्यो त्यसको फादर मदर यहीँको हुन्थ्यो, इन्डियाकै हुन्थ्यो भनेर. त्यो चेक गर्नुको लागि हामीले यो डकुमेन्ट्सको प्रोसेस बनाएको छ.
0: हजुर, र अब यो थर्ड फेज हो है यो एसआईआरको. योभन्दा पहिले अब हामी नजिक बेङ्गलको कुरा गरौँ. बेङ्गलमा निकै अब एकदम गजाङ गुजुङ भएको हामीले सुन्यौँ है, एसआईआरको नाम छुटेको, बाबाको नाम छुट्यो, छोराछोरीको नाम छ भन्ने कुराहरू, थुप्रै यस्तो गडबडहरू सुन्यौँ. यसको लागि कति हियरिङहरू भएको कुराहरू पनि सुन्यौँ है. यस्तो नहोस् भनेर तपाईँले कतिको प्रिपेयर गर्नुभएको छ?
1: त्यसको लागि हामीले प्रिपेरेसन गरेको छ कि हामी अब इलेक्ट्रिसलाई अवेर पनि गराउँदैछौँ, टाइम टाइममा बिएलओलाई इन्स्ट्रक्सन पनि दिएको छ, प्रोपरली ट्रेनिङ पनि गराउँदैछु बिएलओलाई कि सबै इलेक्ट्रिसलाई गएर इनोभेसन फर्म पाओस् उहाँलाई दिनुपर्छ, और उहाँको मोबाइल नम्बर पनि हामी मेन्सन गरेर फोनमा पनि बिएलओको नम्बर मेन्सन गर्दैछौँ हामी. जुन फर्म तपाईँ पाउनुहुन्छ त्यसको टपमा हेर्नुहोस् न, बिएलओको नाम और बिएलओको मोबाइल नम्बर पनि हुन्छ, त्यो मान्छेले आफै बुझिहाल्छ कि ए बिएलओको नम्बर यो नाम हो, त्यो कन्ट्याक्ट गर्दा हुन्छ. त्यो डाटा किन हुनसक्छ कि इलेक्ट्रोकोमा छैन होला, त्यस कारणले चाहिँ बिएलओको हेल्प जरुरी छ, त्यसले गर्दा चाहिँ त्यो हामीले यो सिस्टम बनाएको छ. फेरि बादमा हामी नोटिस दिनुको टाइममा पनि बिएलओबाट घर घरमा गएर फेरि त्यो दिन्छ. अब के छ कि अर्को ठाउँमा के भएको छ, बेसी पपुलेसनले गर्दा पनि होला, और इलेक्सनको टाइममा अलिकति छिटो छिटो गर्दा होला, केही इस्यु भएको होला. तर सिक्किममा के छ कि अहिले हाम्रोमा केही हतार छैन, हामी आरामले बिस्तारो काम गर्न सक्छौँ. और हामीले इन्स्योर गर्नु पर्यो कि जति पनि इलिजिबल इलेक्टर छैन त्यो इलेक्टोरलमा हुनै पर्यो अरू जो इलिजिबल छैन त्यसको नाम डिलिट हुनु पर्यो त्यसको लागि हामी प्रिपेयर छौँ पुरा
0: हजुर श्रोता बेला तपाईँ सुन्दै हुनुहुन्छ विशेष जानकारी एसआईआर सम्बन्धमा हामीसित हुनुहुन्छ सिक्किम राज्यका मुख्य निर्वाचन अधिकारी राज यादवज्यू र एसआईआर भन्दा ला भनेर डराउने खालको एसआईआर भन्ने चाहिँ कति खालको त्यस्तो आउँछ मानिसहरू आम नागरिकमा हाम्रो कतिजना राज्यवासीहरूको मनमा ला एसआईआर भनेर मनमा एक प्रकारको डर भइरहेको होला है के भन्नुहुन्छ तपाईँ उहाँहरूलाई
1: जुन जिनुबाट छ त्यसलाई डराउनु पर्दैन उहाँको हेल्पको लागि हामी छौँ सिस्टम बनाएको छ उहाँको हेल्पको लागि जिनुन भोटर कोही पनि होस् अगर कसैको पनि अगर गल्तीले हाम्रो गल्तीले केही डिलिट हुन्छ त्यसको जिम्मेवारी हामी लिन्छौँ हामी त्यसले इन्स्योर गर्छौँ कि कोही पनि यस्तो इलिजिबल भोटरको डिलिट नहोस् तर अगर इलिजिबल छैन त्यो पनि चाहिँ इन्क्लुड नहोस् त्यो पनि जिम्मेदारी हाम्रो हो
0: हजुर
1: त्यसले गर्दा जुन जिनुन छ त्यसले डराउनु पर्दैन जो जिनुन छैन उहाँले डराउँदा हुन्छ
0: हजुर र कतिजनाले अनलाइन म गर्छु हेर्छु भन्यो भने उहाँले गर्न सक्छन्
1: गर्न सक्नुहुन्छ किनकि इसिआई नेट मोबाइल एप छ एउटा त्यो मोबाइल एप डाउनलोड गर्नुपर्छ त्यसमा एसआईआर डाटा पनि तपाईँ पाउन सक्नुहुन्छ बीएलओ को छ तपाईँको त्यो बीएलओको डाटा पनि पाउन सक्नुहुन्छ तपाईँ त्यसमा एउटा कोलम आउँछ कि अनलाइन इन्फर्मेसन फर्म भन्नुको लागि पनि कोलम आउँछ त्यो पनि तपाईँ भन्न सक्नुहुन्छ त्यसमा अनलाइन गर्नुको लागि फेसिलिटी छ
0: हजुर योदेखि बाहेक तपाईँहरूसित सम्पर्क गर्न चाह्यो भने पनि उहाँले सम्पर्क गर्न सक्छ
1: त्यसमा कन्ट्याक्ट डाइरेक्टरी छ त्यसमा हुनसक्छ कि अगर बीएलओले तपाईँसँग कोअर्डिनेट गरेन केही इस्यु भएको होला त तपाईँ पहिला चाहिँ एइआरओ इआरओलाई कन्ट्याक्ट गर्नुहोस् त्यसमा कन्ट्याक्ट डिटेल्स एइआरओको इआरओको पनि छ अगर इआरओ इआरओसँग पनि तपाईँ कन्ट्याक्ट गर्न सक्नु छैन त फेरि बादमा डिओलाई कन्ट्याक्ट गर्नु डिओ मतलब डिसी साहबलाई कन्ट्याक्ट गर्नुहोस् डिसीले पनि अगर कन्ट्याक्ट गर्न सक्नु हुँदैन त फेरि बादमा सिओलाई कन्ट्याक्ट

0: मतलब छ कि त्यो यहाँको नागरिक भयो त्यो नागरिक भयो त्यस कारणले चाहिँ सिवाय देखाउँदा हुन्छ बाबा आमाको डकुमेन्ट देखाउनु पर्दैन त्यो इन्डियन सिटिजन हुनुभयो त्यो
1: हजुर यसै प्रसंगमा अब छिमेकी राज्य बंगालको कुरा गरौँ है हस्बेन्ड चाहिँ उता बाहिरको उसको वाइफ चाहिँ यताकै हो नानीहरू यतै छन् परिवार यतै छन् है र उसको मिसेजले यतैको हो यतै सिआई होल्डर हो यतै भोट हाल्छन् अब नानीहरूको भोटर कार्ड कि यता बनाउन सकिन्छ उनीहरूले भोट यतै हाल्न सक्छन् यसमा के छ प्रावधान
0: उहाँको जहाँ पनि इच्छा छ उता बनाउन सक्नुहुन्छ मतलब यस्तो छ कि एउटा इलिजिबिलिटी के हो कि कन्स्टिट्युएन्सीमा बस्नु पर्यो मिन्स जुन कन्स्टिट्युएन्सीमा नानीहरू या फेरि फ्यामिली बस्छ त्यो कन्स्टिट्युएन्सीमा उहाँले बनाउन सक्नुहुन्छ अब अगर यो केसमा नानीहरू चाहिँ यहाँ सिक्किममै बस्छ त्यो सिक्किममा बस्छ त सिक्किमको डकुमेन्ट्स दिएर यहाँ बनाउन सक्नुहुन्छ फेरि दार्जिलिङमा बनाउनु पर्दैन इण्डियामा एक ठाउँमा तपाईँ भोटर कार्ड लिनु सक्नुहुन्छ दुई ठाउँमा पाउँदैन त्यो सिक्किममा लिनुहोस् या फेरि अगर बाबाको सँगै बस्नुहुन्छ नानीहरू त्यो बाबाको सँगै बाबाको बाटा दार्जिलिङमा लिँदा हुन्छ
1: हजुर र अब यो फर्म भन्ने जुन चाहिँ प्रक्रिया छ है यो एउटा बेस लाइन पनि दिएको छ त्यस्तै डेड लाइन पनि यतिभित्र बुझाउनु पर्छ भन्ने छ है र धेरैजना अब हाम्रा नागरिकहरू त बाहिरतिर काम गर्छन् नि यहाँ छैनन् है सायद त्यो जुन चाहिँ टाइम पिरियड छ त्योभित्र नआउलान् पनि सिक्किममा है उनीहरूले के गर्ने त
0: अब यस्तो छ कि हाउस टु हाउस भिजिट गराउँछौ हामी हाउस टु हाउसमा हाम्रो 30 तारिकदेखि 28 जुनसम्म गराउँछौ त्यो एक महिनाको टाइममा चाहिँ इन्भिटेसन फर्म दिन्छ बिएलओले अगर सपोज गर्नुहोस् न कोही मान्छे फर्म लियो तर जमा गराउनु सकेन पहिलाको इस्यू हो जमा गराउनु सकेन तर त्यो इलिजिबल भोटर हो हुन्छ त त्यसको लागि हामीले के गरेको छ कि क्लेम्स एन्ड अब्जेक्सन माग्छौँ हामी ड्राफ्ट इरोल बनाउँछौँ एउटा ड्राफ्ट बनाउँछौँ ड्राफ्ट बनाएपछि पनि हामी क्लेम्स एन्ड अब्जेक्सन माग्छौँ त्यो पिरियडमा पनि चाहिँ फर्म 6 भरेर दिनु सक्नुहुन्छ उहाँले आएर कि हामीमा अहिले इलिमिनेसन फर्म त पुऱ्याएन तर म फर्म 6 दिनु सक्नुहुन्छ क्योंकि मेरो नाम पनि हुनुपर्छ भनेर त्यो हामी कन्सिडर गरिहाल्छ त्यसमा केही प्रब्लम छैन अगर सपोज गर्नुहोस् कि कोही मान्छे चाहिँ यो पिरियडमै आउँदैन आउनु सक्दैन कोही बाहिर काम गर्दैछ त्यो त्यसको लागि अनलाइन पनि फेसिलिटी छ हुन्छ अरू घरमा कोही बाबा आमा होला केही होला त्यो बिएलओसँग बसेर त्यो फर्म भरेर त्यो पनि दिँदा हुन्छ तर हियरिङको टाइममा अगर जुन टाइममा हियरिङ हुन्छ त्यो टाइममा त्यो मान्छेले आफ्नो डकुमेन्ट्स लिएर आउनु पर्यो किनकि यस्तो हुन सक्छ कि कोही इलेक्ट्रको मेरो बाबा छ सपोज गर्नुहोस् मेरो बाबाको उहाँ फर्म भरेर दियो तर चाहिँ मेरो बाबा त छैन खस्नुभयो होइन म भरेर गल्ती दियो होला या फेरि मैले जानबुझेर जानेर रङ दियो त्यो त्यसको भेरिफाई गर्नुको लागि हामीले के गरेको छ त्यो इलेक्टरले त्यो हियरिङको टाइममा बोलाउँछौ हामी
1: हजुर
0: अगर त्यो इलेक्टर आएन त्यसको मतलब छ कि त्यो मान्छे छैन ताकि डुप्लिकेसी फेरि डुप्लिकेसी नहोस् त्यस कारणले हियरिङको टाइममा एकखेप मान्छेले आउनुपर्छ
1: हजुर र भन्नु मतलब जति पनि अब जेन्युइन भोटर हो बाहिर छ है आउन सकेन भने पनि उसको नाम काटिन्छ त्यसो भए
0: त्यो काटिन्छ फेरि अगर कोही इन्भिटेसन फर्म जमा पनि गरेन आएन पनि त्यो त्यसको नाम कटिहाल्छ
1: हजुर र भन्नु जुन चाहिँ एसआईआरमा छ विशेष भूमिका बिएलओको जस्तो लाग्यो यसमा अब अरू सहायक कर्मीहरू पनि छन् यसमा कतिजनाले अब होइन आफ्नो मान्छे चेप्ने आफ्नो ऊ चाहिँ यताउता गरेर बनाइदिने कतिको चाहिँ अब जिनेन हुँदाहुँदा पनि उनीहरूको नाम छुट्याइदिने त्यस्तो खालको पनि हुँदैन भन्न त सकिन्न है बा हुन्छ कि अब त्यस्तो भने कि तपाईँ के भन्नु
0: त्यस्तो केस पनि पहिला पनि भएको होला त्यस कारणले चाहिँ इलेक्सन कमिसनले स्ट्रिक्टली इन्स्ट्रक्सन दिनुभएको छ कि इन्भिटेसन फेजको टाइममा बिएलओले केही डकुमेन्ट्स लिनु पर्दैन हुन्छ इन्भिटेसन फर्म लिनु पर्यो अरू इन्भिटेसन फर्म चाहिँ त्यो इआरओ एआरओलाई दिनु पर्यो एआरओ इआरओले ही डकुमेन्ट चेक गर्नु सक्नुहुन्छ त्यो भेरिफाई गर्नुको काम एआरओ इआरओको हो अब यो हुनसक्छ कि इआरओ एआरओले केही आफ्नो मान्छे चेप्नुको लागि केही गलत काम गर्न सक्नुहुन्छ त्यसको लागि इसिआईले के गर्नुभएको छ कि पूरा एन्टायर हियरिङ भिडियो रेकर्डिङ हुन्छ फोटोग्राफी हुन्छ कि हियरिङ भएको थियो त्यो मान्छेको इलेक्टर आएको थियो त्यसको फोटोग्राफी हुन्छ और जुन जति पनि डकुमेन्ट्स चेक गर्नुहुन्छ त्यो डकुमेन्ट सबै लिएर स्क्यान गरेर इसिआईको वेबसाइटमा हाल्नुपर्छ त्यो वेबसाइटमा अपलोड गरेर राख्नुपर्छ अगर कोही मान्छेले गल्ती गर्यो और त्यसको कम्प्लेन भयो त्यो डकुमेन्ट चेक गर्छ त्यो भिडियो रेकर्डिङ चेक गर्छ चेक गरेर फेरि बादमा त्यो मान्छेको अगेन्स्टमा केस हुन्छ त्यो प्रोसेस पनि यसमा छ
1: हजुर
0: त्यस कारणले यसमा हामीले सुताउनु
1: पर्दैन त्यस्तो सोच्नु पर्दैन हजुर र जाँदा जाँदै तपाईँलाई फेरि अझ एउटा कुरा सोध्नु मन पर्यो धेरैजना हाम्रा मानिसहरू छन् बाहिरबाट काम गर्न आएका छन् यहाँ काम गर्छन् धेरै वर्षदेखि उनीहरूको बाबा आमा चाहिँ बाहिरतिर छन् है मानिलिउँ कतिजना बिहारमा छन् बाबा आमा है
0: यसको एक्जाम्पल मेरो हो
1: हजुर
0: अब सपोज गर्नुहोस् न म यहाँको भोटर छु
1: हजुर
0: तर म यहाँको छुइनँ
1: हजुर
0: होइन 2009 म यहाँ आयो मेरो भोटर कार्ड यहीँको भयो
1: हजुर
0: अब

0: यहाँको भयो त मेरो बाबा आमा त राजस्थानमा हुनुहुन्छ
1: हजुर.
0: अब मैले के गरेको चाहिँ मेरो नाम चाहिँ पहिला मेरो बाबा आमाको नाम 2002 एसआईआर रोलमा चेक गर्यो
1: हजुर.
0: त सिक्किमको एसआईआर रोलमा छैन
1: छैन हजुर.
0: तर राजस्थानको एसआईआर रोलमा छ
1: हजुर.
0: त मेरो नाम राजस्थानको एसआईआर रोलबाट मेपिङ भयो
1: हजुर.
0: हुन्छ मतलब हामी अर्को स्टेटसँग पनि मेपिङ गर्न सक्छौँ. त अगर बाबा आमा कोही बिहारमा छ राजस्थानमा छ त हामी हाम्रो इलेक्टरको मेपिङ उता त्यो स्टेटको एसआईआरको सँगै हामी गर्न सक्छौँ. त्यो गरेपछि मेरो चाहिँ भोटर कार्ड यहीँको हुन्छ राजस्थानको मेरो डिलिट भइहाल्छ. हुन्छ अगर मान्छेको चाहिँ 2002 छैन 2002 एसआईआरमा कहीँ पनि छैन बाबा आमाको पनि छैन कहीँ पनि छैन त फेरि मान्छेले आफ्नो डकुमेन्ट त दिनै पर्यो फेरि बाबा आमाको डकुमेन्ट पनि दिनु पर्यो यो प्रुफ गर्नुको लागि कि मेरो बाबा आमा इन्डियन सिटिजन हो र म पनि इन्डियन सिटिजन हो.
1: र विस्तृत जानकारी दिनुभयो र जाँदा जाँदै यसै सम्बन्धमा सिक्किमका आम नागरिकहरूलाई तपाईँ कस्तो सुझाव सल्लाह दिइराख्नुहुन्छ कस्तो तपाईँ सहयोग सहायताको अपेक्षा गर्नुहुन्छ?
0: म सबैजनालाई रिक्वेस्ट गर्न चाहन्छु कि सबैजना मिलेर यो एसआईआरलाई सफल बनाउनुहोस् र अलिकति सिरियसली लिनुपर्छ यसलाई यो एक्सर्साइजलाई किनकि जुन टाइममा एक्सर्साइज हुन्छ त्यो टाइममा त सबैले यस्तो सोच्छ कि हाँ केही हुँदैन केही हुँदैन भइहाल्छ तर कसै मान्छेको जो इलिजिबल छ त्यसको अगर डिलिट भयो त्यो फेरि बादमा हल्ला बेसी हुन्छ
1: हजुर.
0: जुन मान्छे अगर इलिजिबल छैन त्यसको इन्क्लुड भयो त्यो पनि गलत हो. त्यसले गर्दा सबैजनाले अलर्ट भएर बस्नु पर्यो र अलर्ट भएर बिएलओसँग कन्ट्याक्ट गर्नु पर्यो बिएलओको आउनुको टाइममा अलिकति हेर्नु पर्यो कि हाँ मान्छे आएको थियो या थिएन. तपाईँको दैलोमा केही अगर स्टिकर लगाएको छ बिएलओको नम्बर दिएर त यसको मतलब चाहिँ तपाईँको घरमा बिएलओ आएको थियो तर तपाईँ त्यो टाइममा हुनुहुन्थेन. त्यस कारणले तपाईँ इन्भिटेसन फर्म लिएर बिएलओबाट बिएलओसँग कन्ट्याक्ट गरेर इन्भिटेसन फर्म लिएर फेरि बादमा त्यो राम्रो तरिकाले फिल गरेर सब्मिट गर्नुपर्छ त्यसलाई.
1: हजुर. र श्रोताहरू यतिन्जेल हामीसित हुनुहुन्थ्यो सिक्किम राज्यका मुख्य निर्वाचन अधिकारी श्री राज यादवज्यू र सिक्किममा एसआईआर सम्बन्धमा विस्तृत जानकारी दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ.
0: थ्याङ्क यू सो मच.
2: श्रोता यतिन्जेल प्रस्तुत थियो सिक्किममा प्रारम्भ हुने मतदाता विशेष गहन संशोधन अर्थात एसआईआरमाथि राज्यका मुख्य निर्वाचन अधिकारी राज यादवसँग लिएको एक भेटवार्ता. आउनु श्रोता अब सुनौ केही क्षण मनोरञ्जन गरौँ केही लोकगीत सुनेर. त हाम्रो प्रथम गीत सुनौ शिरकुमार पाखरिङको आवाजमा.

श्रोताले अहिले सुन्नुभयो केही लोकगीतहरू। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौँ। यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोकको अधिकतम तापक्रम 22.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.6 डिग्री सेल्सियस रेकर्ड गरियो। आगामी 24 घण्टाको मौसमी पूर्वानुमान अनुसार गान्तोक लगायत वरपरका क्षेत्रमा आकाशमा प्राय बादल छाइरहनका साथै केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी पूरा भयो।

श्रोता, यो सुन्नुहोस् हाम्रो आज राति 10:30 प्रसारण गरिने कार्यक्रमको छोटो जानकारी। अहिले 6:45, 45, अनि 50 प्रस्तुत गर्नेछौ यस केन्द्रको प्रादेशिक समाचार र मैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा 6:55 प्रस्तुत गर्नेछौ सामूहिक समीक्षा। 7:05 हामी लिआउनेछौ फोन कलमा आधारित कार्यक्रम हेलो श्रोता। 7:25 सुनाउनेछौ यस केन्द्रबाट नेपाली समाचार। 7:35 हामी पुनः उपस्थित हुनेछौ कार्यक्रम हेलो श्रोताको रहल भाग लिएर। 8 बजे शफाकत अमानत अलीको आवाजमा सुनाउनेछौ गीत। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत सुनाउनेछौ पण्डित सियाराम तिवारीबाट शास्त्रीय गायन धमार। 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजी समाचार। 9:15 कार्यक्रम स्पटलाइट प्रस्तुत गर्नेछौ भने 9:30 प्रस्तुत गर्नेछौ चर्चाका विषय हे। अनि 10:00 बजेदेखि 10:30 अर्थात सभाको अन्तसम्म यहाँहरूलाई मनोरञ्जन गराउनेछौ विभिन्न हिन्दी फिल्मी गीतहरूद्वारा। यसरी रात्रि 10:30 हाम्रो तेस्रो अधिवेशन समाप्त हुनेछ। श्रोता, यतिन्जेल प्रस्तुत थियो हाम्रो आजको तेस्रो

0: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। श्रोता, समय यस बेला बेलुकीको 6:40 हुन लागेको छ र अबको केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। राज्यपाल श्री ओमप्रकाश माथुर आजदेखि गेजिङ जिल्लाको 3 दिने औपचारिक भ्रमणमा रहनु भएको छ। स्थानीय जनजीवनलाई नजिकबाट बुझ्न र नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ राज्यपाल श्री माथुर आज गेजिङ जिल्ला पुग्नु भएको हो। आगामी 22 मईसम्म चल्ने यस भ्रमणको पहिलो दिन आज राज्यपाल कस्तूरबा गान्धी बालिका विद्यालय पुग्दा छात्राहरूले उहाँलाई भव्य स्वागत गरेका थिए। सो अवसरमा राज्यपालले विद्यार्थी, शिक्षक तथा शिक्षा विभागका अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै विद्यालयको अवस्थाबारे जानकारी लिनुभएको थियो। उक्त कार्यक्रममा लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बा, क्षेत्र विधायक एवं पर्यटन मन्त्री श्री टीटी भोटियाको पनि उपस्थिति रहेको थियो। भ्रमणका क्रममा क्षेत्र विधायक श्री भोटियाले विद्यालयले भोग्नु परिरहेका विभिन्न चुनौतीहरूबारे राज्यपाललाई अवगत गराउनु भएको थियो भने डाक्टर सुब्बाले पेलिङ हुँदै यक्सम टाँसिलिङ लेकसेप सड़कलाई राष्ट्रिय राजमार्गका रूपमा स्तरोन्नति गर्न राज्य सरकारले चालेको कदमबारे जानकारी गराउनु भएको थियो। मतदाता नामावलीलाई सही र स्पष्ट बनाउने उद्देश्यका साथ आज पाक्योङमा जिल्लापाल तथा मुख्य निर्वाचन अधिकारी परी विष्णोईको अध्यक्षतामा एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा आउन लागेको विशेष सघन पुनरीक्षण एसआईआरको तेस्रो चरणबारे चर्चा गरिएको थियो। यस अभियान अन्तर्गत नयाँ र योग्य नागरिकको नाम भोटर लिस्टमा थपिनेछ। बितिसकेका र दुई ठाउँमा नाउँ भएकाहरूको नाम हटाइनेछ। गल्ती भएका विवरणहरू सच्याइनेछ र बसाई सरेका मानिसहरूको जाँच गरी सोही अनुसार मतदाता नामावली निर्माण गरिनेछ। यसका साथै उहाँले इसिनेट मोबाइल एप बारे पनि उपस्थित सबैलाई जानकारी गराउनुभयो। यो एपको मदतले सर्वसाधारणले आफ्ना क्षेत्रमा बुथ अफिसरसँग कुरा गर्ने समय तय गर्न सक्नेछन्। यसै अभियान अन्तर्गत आज नाम्चीमा पनि नाम्ची जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्र नाम्ची स्थित जिल्लापालको कार्यकक्षमा एउटा बैठक सम्पन्न भएको छ। भारतको निर्वाचन आयोगद्वारा स्पेशल इन्टेन्सिभ रिभिजन अर्थात एसआईआरको घोषणा गरिएसँगै मगन जिल्ला निर्वाचन अधिकारीको कार्यालयले पनि आफ्नो तयारी तीव्र पारेको छ। यसै सिलसिलामा मगन जिल्ला अन्तर्गतका सबै निर्वाचक रजिष्ट्रीकरण अधिकारी र सहायक निर्वाचक रजिष्ट्रीकरण अधिकारीहरूका लागि भिडियो कन्फरेन्सिङ मार्फत एक दिने पुनर्ताजगी तालिम कार्यक्रमको आयोजना गरिएको थियो। सिक्किम सरकारका सामाजिक कल्याण विभाग मन्त्री श्री सामडुप लेप्चाले आज समाज कल्याण भवनमा आयोजित एक विशेष कार्यक्रमका बीच विभिन्न संघ संस्थाहरूलाई कल्याणकारी चेक वितरण गर्नुभयो। यस कार्यक्रममा राष्ट्रिय परिवार लाभ योजना अन्तर्गत योग्य लाभग्राहीहरूलाई चेक हस्तान्तरण गरिएको थियो। यसका साथै असहाय र वृद्ध वृद्धहरूको सेवामा लागेका विभिन्न गैर सरकारी संस्था र वृद्धाश्रमहरूलाई उनीहरूको कल्याणकारी कार्यमा मदत पुगोस् भनी विभागको तर्फबाट आर्थिक सहयोग पनि प्रदान गरिएको थियो। म्याजिकल फोरले परिचित सिक्किमका 4 प्रख्यात धावकहरू भूपेन्द्र हाङ सुब्बा, अनुप जे बानिया, बसन्त प्रधान र लभ बर्मनको धावक टोलीले आफ्नो ऐतिहासिक सिक्किम राज्यत्व स्मारक रनको दोस्रो चरण 19 मे 2026 सफलतापूर्वक पूरा गर्दै भारतका सबैभन्दा अग्ला मोटरेबल पासमध्ये एक मानिने डोंखला पुगेका छन्। 16 मईमा गान्तोकबाट सिक्किममा खेल मन्त्रीद्वारा झण्डा देखाएर प्रस्थान गराइएको 4 दिने सहनशीलता अभियान भारतीय सेनासँगको सहकार्यमा सम्पन्न गरिएको थियो। अभियान मार्फत प्रतिकूल मौसम र उच्च हिमाली चुनौती बीच टोलीले सुनौलो अनि समृद्ध सिक्किमको परिकल्पना तथा वातावरण संरक्षणको सन्देश समेत प्रवर्धन गरेको थियो। खेलकुद तथा युवा मामिला विभागद्वारा प्यारालिम्पिक कमिटी अफ इण्डियासँगको सहकार्यमा दिव्यांगजनहरूको शारीरिक तथा सामाजिक कल्याणका लागि आयोजित 2 दिने पारा खेलकुद प्रशिक्षण तथा कार्यशाला आज गान्तोकको पाल्जोर स्टेडियममा सफलतापूर्वक सम्पन्न भएको छ। समापन समारोहलाई सम्बोधन गर्दै खेलकुद तथा युवा मामिला विभाग निर्देशक आरबी विश्वकर्माले कुनै पनि खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि खेलाड़ी, प्रशिक्षक र खेल अधिकारीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहने कुरामा जोड़ दिनुभयो। सिक्किम सरकारको विद्युत विभागले बिजुली कटौती सम्बन्धी एउटा जरूरी सूचना जारी गरेको छ। सूचना अनुसार सामदोर स्थित वन कार्यालय परिसरमा रहेको 800 केभीए वितरण सब स्टेशनमा भोलि एउटा विशेष मरमत र सुधारको काम गरिने भएको छ। यसैकारण भोलि बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म त्यस क्षेत्रको विद्युत आपूर्ति पूर्ण रूपमा बन्द रहनेछ। विद्युत विभागका अनुसार यस क्षेत्रमा बारम्बार बिजुली जाने आउने समस्यालाई जरैदेखि हटाउन र उपभोक्ताहरूलाई बिना कुनै अवरोध भरपर्दो बिजुली दिनका लागि यो कदम चालिएको हो। मर्मतको अवधिमा विशेष गरी तल्लो सामदुर र रानीपुल एसबीआई ब्याङ्कमाथिको क्षेत्रमा बिजुली आपूर्ति बन्द रहने सम्भावना छ। आकाशवाणी गान्तोकबाट समाचार पूरा भयो।
2: अरे नुम्बोङ सुगङ तुगुम सुत्ल नर्बुसिङ निशमुलम सेनङ। रेन्जोङ जुङपुन ओमप्रकाश माथुर सुरङ रेन सिक्किमसाम सतनका गेजिङ ल्याङदेसा आकोरका च्यन्थुबुङ निमाओ कोर्लत आरेसा अमोबुथे ल्याङदेसा थामचङ थाम्बेक वार्तो निमङ सङदेव आथलम यो थ्याक्सङ गोथोमओ सुरङ आकोर्सा हानफ्रन्बो सिक्किमका जुङपुन उन आछोकसङ कस्तुरबा गान्धी बालिका यन्थ लाभिङ गेरेथाङ काख्योथोबुङ निमाओ यन्थका छुअङसङ नुन सुमसु फुथोङ निमाओ उन रेन नुन गुन लोपन लोपनमु उन यन्तन बङ्चिसा ग्यानपुन सङदेव रिङपातमा थोबुङ निमाओ चुमछुत अरेका लोकसभा सा एमपी इन्द्रहाङ सुब्बा उन दम्थसा एमएलए टीटी बुटियासाला च्याउङ निमाओ दम्थसा एमएलए नुन यन्तन उन यन्थन थुपनानबु आज्ञापमु आदुक टेक सङसा आरिङ थोबुङ मओ उन उलमदो डाक्टर सुब्बा नुन पेलिङ मुनलुङ युक्सम टाँसिदिङ लेक्सेप तुङबु लम्मु रेम मिनर लम्मु जुक्सेटबु युङ सा आरिङ रेमला दुन्थोङ निमाओ अरेगुन पेतुन पङसा तुनका युङप नुन गुनखतबु हेन्त बोनसेटबु आरिङला थोथोङ निमाओ पाक्योङ ल्याङदेसा ल्याङदेपुन उन दम्थ ग्यानपुन डीईओ नुन डीओ परि विष्णुय नुन सुरोङ तनचेनबु न्यामजी जङबु बेल देलत याङने स्पेसल इन्टेन्सिभ रिभिजन सतुनका पार्टी सा अङदुसङ उन बुथ लेभल एजेन्ट सङदेव सामफ्रन्बु दमक्योपसा टुजुम काथ थोवुङ मओ टुजुम सा अमाबुतन दे पार्टी सा अङदुसङ उन बुथ लेभल एजेन्ट सङ रेम गुन्देतबु एसआईआर लम्यु सतुत यमगातबु उन हको गातबु आरिङपङसा रिङपात माछ्यङ गोथोमओ रेन्यु विष्णुय नुन सुङुङ नाङसिन बेलदेमलत पेयोक आरेसा नङदुङ तुन्दे दमक्योप तुचुत थाक्लेलबु अङसङ सा आब्याङ रेम चुरलका थाप्स्यङ उन थेलेलबु आब्याङ लबेल आम्बु उन कातमु ल्याङका आब्याङ निम्बु सङ उन ल्युप ल्योप बु याङने डुप्लिकेसी आब्याङ पङसा सेमलत लुङमाछ्यङगुम उन गुनला आसिख दमक्योपबु सङ रेमकुप दमक्योप मातकन्सेत गुम टुजुम आरेका गुन अङदुसङ बेगका आज्ञापमु हमुखनबु आरिङ पङस बेगका रिङपात मुनबुङगुम उन ल्याङदे रथसा लाबजङ पुनसङ नुन ल्यान्तप माथुबुङ निमाओ उलमदु नाम्चि ल्याङदे काला ल्याङदे दमक्योप ग्यानपुन उन ल्याङदे पुन अनुपा तामदिङसा स्योप सुदामका एसआईआर सतुनका टुजुम काथ मुनबुङ मओ उलमदु मङ्गन ल्याङदे नुनला एसआईआर सतुनका चान्दिक माथुबुङ निमाओ उन सिक्किमका सतुनका भिडियो कन्फरेन्स लम्युका लाबजङला माथुबुङ निमाओ मिमङ रिमथङ बङ्छिसा कथाक सामरूप लेप्चा नुन समाज कल्याण भवनका आज्ञापमु जुक्स्यङ सेजुङ रेम रिमथङ कमयुक वेलफेयर चेक पङ रिथोवुङ निमाओ थुपे आरेका मिनर जाछङ फान्तो

0: प्रधानमन्त्री नरेन्द्र मोदीले हालै अर्थात 10 मई 2026 दिन हैदराबादमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै देशवासीलाई सातवटा विशेष अपील गर्नुभएको छ। पश्चिम एशियामा जारी तनाव, विशेष गरी अमेरिका इरान युद्धको सम्भावित असर र त्यसले विश्व अर्थतन्त्रमा पारेको चापका बीच भारतको आर्थिक स्थितिलाई सुदृढ बनाउन यी अपीलहरू जारी गरिएका हुन्। प्रधानमन्त्रीका यी सात अपीलहरूलाई केवल सामान्य अनुरोध मात्र नभएर वर्तमान विश्वव्यापी भू राजनीतिक अस्थिरता र आर्थिक संकटको सामना गर्न चालिएको एउटा रणनीतिक कदमका रूपमा हेरिएको छ। यसको विस्तृत विश्लेषण गर्दा यसका तीनवटा मुख्य पक्षहरू देखिन्छन्, आर्थिक सुरक्षा, राष्ट्रिय आत्मनिर्भरता र दीर्घकालीन पर्यावरणीय सुधार। यद्यपि यी अपीलहरूलाई लिएर टीका टिप्पणी, आलोचना र राजनीतिक बहस पनि चलिरहेका छन्। सकारात्मक अनि नकारात्मक चर्चा देशभरि चुलिएर गएको देखिन्छ। तथापि यी अपीलहरूलाई देशको आर्थिक समृद्धिका सात खुड्किलाका रूपमा पनि हेर्न सकिन्छ। सुनौ प्रधानमन्त्रीले जनतासित गर्नुभएको अपील।
1: अगर कोरोना महामारी इस सदी का सबसे बड़ा संकट थी तो पश्चिम एशिया में युद्ध से बनी परिस्थितियां इस दशक के बड़े संकटों में से एक है। जब हमने मिलकर कोरोना का मुकाबला कर लिया तो इस संकट से भी अवश्य पार पा जाएंगे, लेकिन ऐसे समय में देश को जन भागीदारी की शक्ति की बहुत बड़ी आवश्यकता है। हमें भारत के नागरिक के तौर पर अपने कर्तव्य को प्राथमिकता देनी होगी। जब जब देश युद्ध या किसी और अन्य बड़े संकट से गुजरा है, सरकार की अपील और उस अपील पर हर नागरिक ने ऐसे ही अपना दायित्व निभाया है। आज भी जरूरत है कि हम सब मिलकर अपना दायित्व निभाएं, देश के संसाधनों पर पड़ने वाले बोझ को कम करें। जैसे बूंद बूंद से घड़ा भरता है, वैसे ही हमें हर छोटे बड़े प्रयास से ऐसे उत्पादों का उपयोग कम करना है जो विदेश से आते हैं, कि पेट्रोल डीजल की खरीद पर जो विदेशी मुद्रा खर्च होती है, पेट्रोल डीजल बचाकर हमें वो मुद्रा भी बचानी है। कम से कम एक साल के लिए हमें विदेशों में जाने की बातों को टालना चाहिए। साल भर तक घर में कोई भी फंक्शन हो, कोई भी कार्यक्रम हो, हम सोने के गहने नहीं खरीदेंगे, सोना नहीं खरीदेंगे। अगर हम तेल खाना कम करें ना, तो भी वो देशभक्ति का बहुत बड़ा काम है कि हम केमिकल फर्टिलाइजर की खपत 25%, 30%, 40%, 50% उसको घटाए, आधी कर दे।
0: भारतले आफ्नो आवश्यकताको ठूलो अंश आयातमा निर्भर रहनुपर्छ। प्रधानमन्त्रीका कम्तीमा चारवटा अपीलहरू सुन, इन्धन, खानेतेल र विदेश भ्रमण सीधा डलर बचाउने योजनासँग सम्बन्धित छन्। भारतमा सुनको आयातले व्यापार घाटा बढ़ाउँछ। सुन किन्न कम गर्दा भारतीय रूपियाँ अन्तर्राष्ट्रिय बजारमा कमजोर हुनबाट जोगिन्छ भन्ने उहाँको तात्पर्य रहेको छ। भारतले ठूलो मात्रामा सुन आयात गर्दछ। सुन आयात गर्दा देशबाट ठूलो परिणाममा डलर बाहिरिने हुनाले देशको विदेशी मुद्रा भण्डार जोगाउन र भारतीय रूपियाँलाई बलियो बनाउन यो अपील गरिएको देखिन्छ। यसरी नै पर्यटनको स्वदेशीकरण अर्को मूल कारण देखिन्छ। विदेशमा गरिने खर्चलाई स्वदेशमै खर्च गर्दा स्थानीय साना व्यवसायी र होटल व्यवसायीहरूको उत्थान हुन्छ र देशको पर्यटन उद्योग बलियो भएर जान्छ। यसरी नै यी अपीलले ऊर्जा र इन्धनमा भारतले आत्मनिर्भरताको बाटो समाउने प्रयासलाई अझ बढ़ी तीव्रता प्रदान गर्दछ। इन्धनको मूल्यले भारतको मुद्रास्फीतिलाई सीधा प्रभाव पार्दछ। प्रधानमन्त्रीले सम्भव भएसम्म वर्क फ्रम होमको संस्कृतिलाई पुनः अपनाउन आग्रह गर्नुभएको छ। यसले सड़कमा सवारी साधनको चाप घटाउँछ, जसका कारण इन्धनको खपत कम हुन्छ र अन्तत विदेशी मुद्रा जोगाउन सहयोग पुग्छ। अर्कोतिर कार्यालय जाँदा हुने इन्धनको खपत कम गर्नु भनेको देशको अरबौं डलर बचत हुनु हो। यसले स्मार्ट वर्क र डिजिटल इण्डियाको अवधारणालाई पनि थप बल पुर्याउँछ। सोही प्रकारले व्यक्तिगत गाड़ीको सट्टा सार्वजनिक यातायातको प्रयोगले सड़कको जाम घटाउने मात्र नभए कार्बन उत्सर्जनमा पनि कमी ल्याउने सम्भावना बढ्दछ। रासायनिक मल र खाने तेलमा गरिएको अपीलले नागरिकको स्वास्थ्य र माटोको स्वास्थ्य दुवैलाई समेटेको छ। भारत सरकारले कृषकलाई सस्तोमा मल उपलब्ध गराउन लाखौं करोड़ौं रूपियाँ अनुदान दिँदै आएको छ। रासायनिक मलको प्रयोग 50% घटाउँदा त्यो धन शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा लगानी गर्न सकिन्छ। यसले विभिन्न रोगहरू निम्त्याउने विषादीयुक्त खानाबाट मुक्ति दिलाउने र माटोलाई दीर्घकालसम्म उब्जाउ बनाउन सहयोग गर्ने प्राकृतिक एवं जैविक खेतीलाई प्रोत्साहित गर्दछ। यी अपीलहरूले भारतीय नागरिकहरूमा संकटको बेला राष्ट्रलाई साथ दिने भावना जागृत गराउन खोजेको छ। भोकल फर लोकल अभियान मार्फत स्थानीय उत्पादनलाई विश्व स्तरको बनाउने लक्ष्य राखिएको छ। यसले युवाहरूका लागि स्टार्टअप र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्दछ। अब यी अपीलहरूको तात्कालीन कारण के हुन् त्यस विषयमा पनि चर्चा गरौं। यो वर्षको शुरूआती महिनाहरूमा देखिएको अन्तर्राष्ट्रिय तनावले गर्दा कच्चा तेलको मूल्य वृद्धि भएर गएको छ, जसले डुवानी र खाद्यान्न महँगो भइरहेको छ। यसले सप्लाई चेनमा अवरोध सिर्जना गरेको छ। वैश्विक रूपमा सामानहरूको डुवानी कठिन र महँगो भएर गएको छ, जसको कारण अमेरिकी डलर बलियो बनेको छ अनि भारतीय रूपियाँमाथि दबाव बढ़ेर गएको छ। प्रधानमन्त्रीका यी अपील एउटा सचेत नागरिक आन्दोलनको आह्वान हो। यसले सरकारलाई मात्र होइन प्रत्येक नागरिकलाई देशको अर्थतन्त्र बलियो बनाउने जिम्मेवारी सुम्पेको छ। यदि यी सात अपीलहरूलाई आम जनताले पालना गरेमा भारतले वैश्विक आर्थिक मन्दीको सम्भावित लहरबाट आफूलाई सुरक्षित राख्न सक्ने विशेषज्ञहरूको अनुमान छ। यी सातवटा अपीलको मूलसार राष्ट्र प्रथम र आर्थिक स्वावलम्बन हो। पश्चिम एसियाको युद्धका कारण वैश्विक आपूर्ति श्रृंखला बिग्रिएको र इन्धनको मूल्य आकाशिएको बेला प्रधानमन्त्रीले नागरिकहरूलाई एउटा आर्थिक सैनिकका रूपमा योगदान दिन आह्वान गर्नुभएको देखिन्छ। यी कदमहरूले तत्कालीन रूपमा विदेशी मुद्राको भण्डार जोगाउन र दीर्घकालीन रूपमा भारतलाई आयातमा कम निर्भर बनाई सन् 2047सम्ममा विकसित भारत बनाउने लक्ष्यमा सहयोग पुर्याउने देखिन्छ। त्यसैले प्रधानमन्त्रीका यी सात अपील देशको आर्थिक समृद्धिका सात खुड्किला रहेका छनृ।

0: श्रोता तिन्जेल प्रस्तुति कार्यक्रम हेलो श्रोताको प्रथम भाग यसको रहल अंश लिएर हामी पुनः उपस्थित हुनेछौँ।
1: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सिक्किम विश्वविद्यालयसँग।
2: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक

0: 2026-27 का लागि भर्ना खुला भएको छ।
1: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
0: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
1: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026 सम्म।
0: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।

श्रोता तिन्जेल प्रस्तुत थियो फोन कलमा आधारित हेलो श्रोताको अन्तिम भाग। हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता अहिले समय रात्रिको ठिक 8 बजिसकेको छ र अब आउनुहोस् केही क्षण मनोरञ्जन गरौं। एकै कलाकार सफाकत अमानत अलीको आवाजमा केही गीत सुनेर आउनुहोस् उनैको आवाजमा यो प्रथम प्रस्तुति।

0: श्रोता तिन्जेल प्रस्तुति सफागत अमानत अलीको आवाजमा गीत हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं।
1: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नु सिक्किम विश्वविद्यालयसँग।
2: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 लागि भर्ना खुला भएको छ।
1: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
2: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
1: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026 सम्म।
2: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।
0: श्रोता भ प्रस्तुत छ कार्यक्रम सुर संसार अन्तर्गत पण्डित सियाराम तिवारीबाट शास्त्रीय गायन धमार।

श्रोताले अहिले सुनिरहनु भएको छ विभिन्न हिन्दी फिल्मी गीतहरूको कार्यक्रम। त अघिल्लो चरणमा हामीले लिएर आएका छौँ देवदास फिल्मबाट उदित नारायण अनि कविता सुब्रमण्यमको आवाजमा यो गीत।

श्रोता यसरी गीत सुन्ने क्रममा हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। त आजको हाम्रो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् दिल तो पागल है फिल्मबाट उदित नारायण अनि लता मङ्गेशकरको आवाजमा सजेको यो गीत।

श्रोता, समय यस बेला रात्रिको 10:30 भइसकेको छ। हवस् त, यिनै प्रस्तुतिसँगै हाम्रो आजको तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रम यही समाप्त गर्ने अनुमति चाहन्छौ। भोलि बिहानी अधिवेशन लिएर यहाँ समक्ष पुनः उपस्थित हुनेछौ। तबसम्मलाई सम्पूर्ण युनिटलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।